0: इन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145484031
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98586564555।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 0383520045।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
5: तै तै काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
0: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
8: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
9: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
10: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
9: यो सोलर बलियो र भरपर्दो छ।
11: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
12: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जल चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
13: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
14: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
13: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
15: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
13: खुसीको खबर।
14: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
13: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
14: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
13: भर्ना खुल्यो।
16: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
16: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566। डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
16: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
13: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
13: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
13: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
17: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई बित्ता भइसक्यो।
18: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
17: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
18: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
17: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
18: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
17: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
18: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
17: हो, त्यही गएर
18: सुरजन रोकाईलाई भेट।
17: अनि फोन नम्बर नै दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
18: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
19: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
20: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
19: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
20: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
19: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 1 गते शुक्रबार, सन 2026 मे 15 तारीक जेठ कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती छिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता।
0: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थको सम्पत्ति विवरण।
1: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
3: जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने, होइन, अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौं।
0: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द्व होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड।
1: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार, मुम्बई 6 विकेटले विजयी।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागि सकेको छ। बेचर अप्लायन्सेस बेचर को बानी लाग्छ।
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
6: काया कैरनमा अब खबरको सिलसिला। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे। संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़का साथ उठाए, तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो। प्रधानमन्त्री शाहको अनुपस्थितिता लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाफ भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाफ दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवार दिनुभएको थियो। संसदीय अभ्यासका जानकारहरू प्रधानमन्त्री संसदमा आएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुँदा र जवाफ नदिँदा संसदीय व्यवस्थाको अवमूल्यन हुने भएकाले सभामुखले रूलिङ गर्नुपर्ने बताउँछन्। सभामुखले आफ्नो पदीय भूमिका अनुसार काम गरेर संसदीय अभ्यासलाई अगाडि बढ़ाउनुपर्ने उनीहरूको भनाई छ। सदनमा प्रश्न उठेपछि सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेका विगतका दृष्टान्त थुप्रै छन्। सभामुखको रूलिङ बाध्यकारी हुन्छ। रूलिङ संसदीय सर्वोच्चता कायम राख्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउने औजार रहेको खबर आजको कान्तिपुरले लेखेको छ। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो संघीय संसदका दुवै सदनबाट पारित भएको छ। विपक्षी दलहरूको अवरोध तथा बहिष्कार बीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलदेखि जवाफ दिनका लागि प्रधानमन्त्री शाह आउनुपर्ने विपक्षी दलहरूको माग थियो, तर प्रधानमन्त्री शाह न छलफलमा सहभागी हुनुभयो न सांसदले उठाएको प्रश्नको जवाफ दिन संसद पुग्नुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री सोडिङ वागले रोस्टममा उक्लिँदा विपक्षी दलहरूले सीटबाट उभिएर विरोध जनाएका थिए।
7: सरकारले सुशासन आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं। अर्थमन्त्रीले भन्नुभयो, नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको छ। अर्थमन्त्रीले संसदमा सुशासन अर्थतन्त्रको पुनर्संरचना एकीकृत पूर्वाधार मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य पाँच सिद्धान्त प्रस्तुत गर्नुभएको छ। उहाँले आगामी बजेट नागरिकको समय श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
6: सरकारले पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि न्यौपाने हुनुहुन्छ। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। विवादित व्यापारी दीपक भट्टसँग शेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरूङले वैशाख 9 गते राजीनामा दिनुभएको थियो।
7: गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम थालेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र योभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनेको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको आयोगले उनीहरूको सम्पत्ति बारे उजुरी दिन पनि सार्वजनिक आह्वान गरेको छ।
6: काया कैरनमा नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नि लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिपक्षका विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती तिर्ने र तिथि बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता, पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, किसानका लागि अब खेतीको मुख्य सिजन शुरू भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड़ जोड़का साथ उठ्ने गर्छ। तर सरकारले किसानको माग अनुसार रासायनिक मल पुर्याउन सक्दैन, यो विगतदेखिको मुख्य समस्या हो। सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले जैविक तथा प्रांगारिक मललाई प्राथमिकता दिएको छ। जैविक तथा प्रांगारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ। यसलाई सरकारवाला र कृषिका अभियन्ताहरूले सकारात्मक रूपमा लिएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
6: खेती लगाउने बेला किसानले माग अनुसार रासायनिक मल नपाएको विगतमा मात्रै होइन, यसपालि पनि पाउन सक्ने अवस्था छैन। सरकारलाई रासायनिक मलको व्यवस्थापन गर्न र माग अनुसार पुर्याउन सधैँ हम्मे हम्मे पर्छ। यसपालि रासायनिक मल फालाफाल भयो भन्ने अवस्था अहिलेसम्म सुनिएको छैन। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यताले सधैँ संकट हुन्छ। यसपालि सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मलमा अनुदान दिने विषयलाई समेटेको छ। आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषय बल्ल प्राथमिकतामा पर्यो भन्नुहुन्छ किसान एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
7: पहिला चाहिँ के भन्छ, रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। त अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू रूप बनाउने होइन, अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौ।
6: यसो भन्दै गर्दा विगतमा उत्पादन बढाउन रासायनिक मल प्रयोग गर्दै आएका धेरै जसो किसानले तत्कालै जैविक वा प्राङ्गारिक खेती पद्धति अपनाउन तर्फ लाग्ने अवस्था पनि छैन। एकाएक जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यावसायिक खेती गर्दै आएका छन्। यस्तो अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी अगाडि जान सकिएला त? फेरि खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी
7: जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो होइन।
6: हामीले जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यावसायिक खेती गर्दै आएका छन्। यस्तो अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी

0: हेरिराखेका पनि छैनौं र त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तारै विस्तारै त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो।
1: सरकारले नीति तथा कार्यक्रममा कृषि पशुपालन वन क्षेत्रलाई आधुनिक तथा उद्यमशील बनाउने उद्देश्य राखेको छ। खाद्यान्नमा आत्मनिर्भरताको नारा पनि छुटेको छैन। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, मुख्य कृषि बालीको न्यूनतम समर्थन मूल्य, जैविक तथा प्राङ्गारिक मलमा अनुदान, रैथाने बाली संरक्षण लगायत प्राथमिकतामा छन्। जैविक तथा प्राङ्गारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ़दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ। तर नीति तथा कार्यक्रमले समेटेको यो विषय बजेटमा कसरी आउँछ हेर्न बाँकी नै छ भन्नुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
0: सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरो सम्बोधन हुन्छ होला, हामी त्यही आशा गरौं। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी छौँ।
2: नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: विदेशमा रहेका नेपाली कूटनीतिक नियोग पुनर्संरचना तथा चीन सहितका देशमा रिक्त राजदूत नियुक्तिमा विलम्ब देखिएको छ। सुशासनका 100 बुदामा कूटनीतिक नियोगको पुनर्संरचना उल्लेख छैन। सरकारको नीति तथा कार्यक्रममा पनि यसबारे केही लेखिएको छैन। परराष्ट्र मन्त्रालयले पनि यसमा तयारी गरेको छैन। नेपालको 183 देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। विदेशमा नेपालको 34 दूतावास, 3 संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 महावाणिज्य दूतावासन सबै कूटनीतिक नियोगमा 238 कर्मचारीको दरबन्दी छ। केपी शर्मा ओली प्रधानमन्त्री र डाक्टर आरजू राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र मन्त्रीको व्यक्तिगत रूचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्। नयाँ पत्रिकामा खबर छ।
3: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसंचार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद समेत सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
6: एसई सक्यो, अब रमाइलो शुरू भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50

0: SMS भोइस 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: अब बाँकी खबर। उमेरले 76 टेकिसकिन् लेखपढ गर्न जान्दिनन्। कान राम्रोसँग नसुनेपछि जो कोही उनीसँग बोल्न पनि झर्को मान्छन्। तर पनि उनी भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन्। एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन्। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति भनिसक्दा उनी भक्कानिन्छिन्। नयाँ प्रधान न्यायाधीश सिफारिशको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनु भएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को जेठ 20 आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो। अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ। उहाँले सुनाउनुभयो, न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ। तर 15 पटकसम्म यसै गरी पेशी सारिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न। नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिकर्टो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
5: अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनपिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट अलहब दि पीपुलमा द्विपक्षीय वार्ता भएको छ। बहुप्रत्याशित वार्ताका क्रममा राष्ट्रपति शीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति शीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढ़िरहेको उल्लेख गर्दै एकको सफलता अर्को लागि अवसर हुने बताउनुभयो। दुई घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, इरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। वार्तामा ट्रम्पले चीनसँगको सम्बन्ध पहिला भन्दा राम्रो हुने बताउनुभयो। उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ।
4: अब खेल सम्बन्धी खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मुम्बईको जीतमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाए। आईपीएल क्रिकेटमा लगातार को 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको नवौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र

0: विभेगका केही ठाउँमा पानी परेको छ। आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। अझै एक हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
1: वर्ल्ड लिंकलाई करछलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै महान्यायाधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्ड लिंक कम्युनिकेशनलाई 7 अर्ब 36 करोड़ रूपियाँ करछलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
0: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्। पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ।
1: एमाले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच आगामी मंगिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले जनसंगठनहरूको समायोजन प्रक्रिया अघि बढ़ाएको छ। नेकपाले 32 जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढ़ाएको हो।
0: भारतले नेपाल सहित अरू देशमा चिनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। योसँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न तयार रहेको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको 4थो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा वहाँले निजी क्षेत्रलाई डर देखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ। यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन हिजो 84.15 अंकले घटेको नेप्से परिसूचक हिजो 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अड्किएको छ।
0: काया कैरनमा अब पालो उखानको
1: नाउ एउटाको गाउँ एउटाको
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित। सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना। बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता।
0: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन। छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण।
1: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ। जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई।
0: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता। द्वन्द्व होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड़।
1: र आईपीएल क्रिकेटमा पंजाबको लगातार 5औं हार। मुम्बई 6 विकेटले विजयी।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र उहाँको दलका सभापति रवि लामिछाने जस्तै देखिने मान्छे सँगै छन्। प्रधानमन्त्री जस्ता देखिने मान्छे लामिछाने जस्ता देखिने मान्छेसँग भन्दैछन्, मलाई बोल्न दे सरकार भनेर मैले पहिले भनिसके, अब आफै सरकार भएपछि त के बोल्नु, तपाईँ बोल्नुहोस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
2: गुरूङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरूङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेश सभामा आगामी वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश, उत्पादन र स्वरोजगारमुखी कार्यक्रम ल्याइने।
1: कर्णालीमा यही जेठ 8 गतेदेखि प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सहभागी हुने।
0: बाँकेमा क्षयरोगका बिरामी बढ्दै, पछिल्लो 9 महिनामा 729 जना क्षयरोगका बिरामी फेला।
1: र आईपीएल क्रिकेटमा मुम्बईले पंजाबलाई हरायो, आज लखनऊ र चेन्नई भिड्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलामा पनि सुनिरहनु भएको छ। यसै गरी तपाईँ हामीलाई बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुन्दै हुनुहुन्छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले प्री बजेट संसदमा प्रस्तुत गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले संसदमा प्री बजेट प्रस्तुत गर्नुभएको हो। मन्त्री शाहले संसदमा विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम बजेटमा आर्थिक सुधारका लागि उद्यमशीलता, उत्पादन, स्वरोजगारी र रोजगारलाई प्रोत्साहन गर्दै चालू र प्रशासनिक खर्च घटाउने बताउनु भएको छ। आगामी आर्थिक वर्षमा कर्णालीमा 10 राष्ट्रिय खेलकुद प्रतियोगिता गरेर कर्णालीलाई स्पोर्ट हबका रूपमा विकास गर्ने पनि सरकारको नीति रहेको छ। त्यस्तै कर्णालीको 2 पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्ने गरी विद्युत नपुगेका स्थानका लागि कर्णाली उज्यालो कार्यक्रम, कृषकलाई ब्याज अनुदान, कृषि बीमा, एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिने प्रदेश सरकारले जनाएको छ।
1: कर्णालीमा पहिलो पटक प्रथम कर्णाली पर्यटन सम्मेलन हुने भएको छ। नेपाल पर्यटन बोर्ड र वीरेन्द्र नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसाय महासंघ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ 8-9-10 गते सुर्खेतमा प्रथम कर्णाली पर्यटन सम्मेलन हुन लागेको हो। कर्णालीको पर्यटन विकासलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसारका माध्यम द्वारा गति दिने उद्देश्यले आयोजना गर्न लागि बताइएको छ। कर्णालीलाई नेपालको उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य सम्मेलनले लिएको मूल आयोजक समितिका संयोजक तर्कबहादुर साईले बताउनु भएको छ। सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रबन्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ। सम्मेलनमा नेपालका छिमेकी देशका साथै लुम्बिनी, सुदूरपश्चिम र भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसाय, लगानी र ट्राभल ब्लगर, संचारकर्मी, ट्राभल एजेन्सी, टूर अपरेटर, होटल तथा आतिथ्य ब्राण्डका प्रतिनिधिहरूको सहभागिता रहने भएको छ। कार्यक्रम मार्फत भारतीय बजारसँग कर्णालीका पर्यटन प्याकेज तथा सेवा प्रत्यक्ष रूपमा जोड़िने अपेक्षा गरिएको पनि शाहीले बताउनु भएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन तथा अद्वितीय गन्तव्यहरूले समृद्ध कर्णाली प्रदेश अझै पर्याप्त रूपमा विश्व सामु परिचित हुन नसकेको अवस्थामा सम्मेलनले यसको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको पनि उहाँले बताउनु भएको छ। पर्यटन क्षेत्रका सरकारवाला बीच अनुभव आदान प्रदान, व्यावसायिक साझेदारी तथा दीर्घकालीन सहकार्यको वातावरण निर्माण गरिने संयोजक साईले बताउनु भएको छ। कर्णालीका होमस्टेदेखि ठूला होटल तथा धारादेखि सेफ फक्सुन्डो राष्ट्रिय निकुञ्जसम्मका पर्यटन प्याकेजलाई सिधा बजारसँग जोड्ने बताइएको छ।
0: 3 महिना अघि सञ्चालनमा आएको कोहलपुर सुर्खेत दैलेख 132 केभी विद्युत प्रसारण लाइनका 2 टावर गत शनिबारको ठूलो हावा हुरीका कारण ढलेपछि बनाउन थालिएको छ। हुरीले बाँकेको चिसापानी नजिकै कृष्ण सामुदायिक वनभित्रका 2 टावर पुल निर्माण पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। कोहलपुर सुर्खेत दैलेख 132 केभी प्रसारण लाइन आयोजनाका अनुसार क्षतिग्रस्त भएका पुल हटाई नयाँ जग बसाउन ठूलो शुरू गरिएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर रितेश जयसवालले क्षतिग्रस्त स्थानमा नयाँ पुल राख्न जग बसाउने काम शुरू गरिरहेको बताउनु भएको छ। हुरीले 44 र 45 नम्बरका पुलमा क्षति पुर्याएको थियो। विद्युत ल्याउँदा लाइनको दायाँ बायाँ गरी 18 मिटर क्षेत्रमा पर्ने वन सफा गरी प्रसारण लाइन सुर्खेतमा ल्याइएको थियो। हावाहुरीले 22 मिटर टाढाको 38 मिटर लामो र 3 मिटर मोटाई भएको रूख ढाएपछि लाइनमा पर्दा दुईवटा पुल पूर्ण रूपमा भाँचेको उहाँले बताउनुभयो। टावर भन्दा अग्ला ठूला रूप ढल्दा क्षति भएको हो। आयोजनासँग पोल मौजात रहेकाले प्राविधिक र विगतको निर्माण कम्पनी लगाएर बनाउन शुरू गरेको जानकारी इन्जिनियर जयसवालले गराउनु भएको छ। दुईवटा पुल ढलेपछि सुर्खेत आउने 132 केभी विद्युतको लाइन रोकेको छ। दुईवटा टावर पुल पूर्ण रूपमा बनाउन कम्तीमा एक महिना लाग्ने उहाँले बताउनु भएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लभने यो छोटो विश्राम। लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
2: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रालि, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-581-960 र 97-678-84-566।

0: संगे नेपाल पे क्यूबार में आवत हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखी रहने मन आत्तिने छारी रोग कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
2: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
4: रेडियो भेरी एफएम
2: तपाईले सबैको मनसुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ तिनजेल हामीले कर्णाली प्रदेश सभामा आगामी वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत उत्पादन र स्वरोजगारमुखी कार्यक्रम ल्याइने कर्णालीमा हिज जेठ 8 गतेदेखि प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन व्यवसाय सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं अब बाँकी खबर
5: जुम्लाको चन्दननाथ नगरपालिका 3 भीरबाट लोटेर एकजनाको ज्यान गएको छ चन्दननाथ नगरपालिका 3 बुढुथावाड गाउँका 56 वर्षीय गोपाल खत्रीको मुख मुसिना पाखाबाट घर फर्कने क्रममा चेरेको भीरस्थित गोरेटो बाटोबाट लड्दा ज्यान गएको प्रहरीले जनाएको छ करिब 30 मिटर तल खस्दा घाइते हुनुभएका उहाँको उपचारका क्रममा ज्यान गएको बताइएको छ
2: अध्यादेशका कारण उपकुलपति पदमुक्त भएपछि मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको कार्य सञ्चालन जिम्मेवारी प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेललाई दिएको छ पौडेलले यसअघि विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसक्नु भएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि पौडेललाई दैनिक कार्य सञ्चालन गर्न जिम्मेवारी दिएको हो सरकारले अध्यादेश ल्याएपछि प्राध्यापक डाक्टर ध्रुव कुमार गौतम विश्वविद्यालयको उपकुलपतिबाट पदमुक्त हुनुभएको थियो
5: यस वर्षको मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटकहरू आउने क्रम शुरू भएको छ पर्यटकीय सिजन शुरू भएसँगै नेपालगंजबाट हवाई मार्ग हुँदै सदरमुकाम सिमकोट पुग्ने र त्यहाँबाट हिल्सा हुँदै चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न जाने पर्यटकहरूको चहल पहल शुरू भएको छ यस वर्ष मानसरोवर कैलाश दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकहरूको पहिलो समूह नेपालगंजबाट हवाई मार्ग हुँदै सिमकोट पुगेको प्रमुख जिल्लाधिकारी टेकु राज रेग्मीले बताउनु भएको छ पहिलो दिन जहाज मार्फत 25 जना भारतीय पर्यटक सिमकोट पुगेका हुन् उनीहरूलाई सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्लाधिकारी रेग्मीले खादा उडाएर स्वागत समेत गर्नुभएको छ सिमकोटबाट हिल्साका लागि हेलिकप्टर उडान समेत शुरू भएको छ यसका लागि हेलिकप्टरहरूले सिमकोट विमानस्थलमै नाइट स्टे गर्न पनि थालेका छन् भारतले लिपुलेख हुँदै पर्यटक लैजाने विषयमा संशय भइरहेका बेला हुम्लाको सिमकोट र हिल्सा हुँदै मानसरोवर कैलाशको धार्मिक यात्रा शुरू भएपछि हुम्लाका पर्यटन व्यवसायहरू उत्साहित भएका छन् यसबाट हुम्लाको पर्यटन व्यवसाय कृषक भरिया र यातायात व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ पर्यटन व्यवसायका अनुसार यस वर्ष 15,000 भन्दा बढ़ी भारतीय पर्यटकले सिमकोट हिल्सा मार्ग हुँदै मानसरोवर कैलाशको दर्शन गर्न गरी बुकिङ समेत गरिसकेका छन् 72 महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटकहरू आउन शुरू भएको हो बीचमा कोरोना महामारीका कारण हिल्सा नाका बन्द हुँदा पर्यटकको आवागमन रोकिएको थियो गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्सा भएर मानसरोवर कैलाश यात्रा गर्न अनुमति दिएपछि 4 महिनाको अवधिमा 6,500 भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेको सरकारी तथ्याङ्क छ
2: पछिल्लो समयमा बाँकेमा क्षयरोगका बिरामी बढ़दै गएको पाइएको छ स्वास्थ्य कार्यालय बाँकेका अनुसार एआई एक्सरे विधिबाट क्षयरोगको सक्रिय खोज पड़ताल गर्दा बिरामी फेला पर्ने क्रम बढ़ेको बताउनु भएको छ। स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहले चालू आर्थिक वर्षको 9 महिनामा बाँकेमा 729 क्षयरोगका बिरामी फेला परेको बताउनु भएको छ। उहाँका अनुसार साउनदेखि चैत मसान्तसम्म यही एक्सरेले विधिबाट गरेको सक्रिय खोज कार्यक्रममा खोजका क्रममा 729 बिरामी पहिचान भएका हुन्। सबैभन्दा धेरै नेपालगंजुक महानगरपालिका र कोहलपुर नगरपालिकामा बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार नेपालगंजुक महानगरपालिकामा 200 जना, कोहलपुर नगरपालिकामा 129 जना क्षयरोगी फेला परेका हुन्। यसै गरी डुडुवा गाउँपालिकामा 62, बैजनाथ गाउँपालिकामा 93, खजुरा गाउँपालिकामा 92 र जानकी गाउँपालिकामा 58 जना बिरामी फेला परेका छन्। रातिसुनारी गाउँपालिकामा 50, नरायणपुर गाउँपालिकामा 45 जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ। फोकल पर्सन शाखा अनुसार गत वर्ष बाँकेमा 1182 जना क्षयरोगका बिरामी फेला परेका थिए। यस वर्ष 9 महिनामै करिब 800 जना नयाँ बिरामी पहिचान भइसकेको छ। पछिल्लो समय समुदाय स्तरमै क्षयरोग पहिचान गर्न एआईएक्सर विधिबाट सक्रिय खोज पर्ता शिविर सञ्चालन भइरहेको छ। नेपालगंज र खजुरामा गरेको शिविरबाट मात्रै 14 जना नेपालगंजुक महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकल पर्सन विनोद विकका अनुसार वडा नम्बर 12, 14, 20, 21 र 22 8 जना क्षयरोगी फेला परेको बताउनु भएको छ। एक बिरामीलाई पनि भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
5: बाँके लगायत पश्चिम तराई नेपालका तराई जिल्लाहरूमा गर्मी बढ़ेसँगै खरबुजा तरबुजाको माग अत्याधिक बढ़न थालेको छ। गर्मी मौसममा तराईका जिल्लाहरूमा बढ़ी खपत हुने खरबुजाको खेती बाँकेको राप्ती नदीको बगर क्षेत्रमा ठूलो परिणाममा हुन थालेपछि माग अनुसार आपूर्तिमा अहिले समस्या नरहेको किसान र व्यवसायीहरूले बताएका छन्। हाल राप्ती नदीको सिधनिया स्थित बगरको 110 बिघा जमीनमा करिब 70 लाख रूपियाँ लगानी गरेर खरबुजा खेती गरिएको छ। भारतको बागपतबाट आएका किसान मोहम्मद बशीरले अहिले खरबुजाको बिक्री गर्न भ्याइ नभ्याइरहेको बताउनु भएको छ। यस वर्ष करिब 1.5 करोड़ रूपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको भन्दै उहाँले नेपालीले खेती नगरी बाँझ छाडेको बगरमा आफूहरूले कड़ा मेहनत गरेर पैसा फलाएको पनि बताउनु भएको छ। नेपालगंजका फलफूल व्यवसायी रमजान कवडियाले केही वर्ष अघिसम्म भारतबाट आउने खरबुजामा निर्भर रहनु परेकोमा अहिले बाँकेमै ठूलो परिणाममा उत्पादन भइरहेकोले कुनै समस्या नरहेको बताउनु भएको छ। बाँकेमा उत्पादित खरबुजाले बाँके सहित बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत दाङसम्म राम्रो बजार पाएको उहाँले बताउनु भएको छ। डुडुवाको सिधनिया घाट स्थित राप्ती नदीको बगरमा अहिले खरबुजा बिक्री गर्न किसानलाई भ्याइ नभ्याइ हुने गरेको छ। नदी किनारको खेतमै खरिद गर्नेहरूको भीड़ लाग्न थालेपछि किसानहरू पनि उत्साहित भएका छन्। बगरमा खरबुजा तयार भएको र गर्मी बढ़ेसँगै बगरमै पुगेर खरिद गर्नेको संख्या पनि बढ़ेको बताइएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
6: भर्ना सम्बन्धी सूचना
7: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
6: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
7: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
6: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: रेडियो भेरी एफएम
2: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीका साथै विभिन्न रेडियो एफएमहरूबाट हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरुफिरौ लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। बर्दियाको मधुवन नगरपालिका एकको भलुनी भटुवा र सोमलपुर सामुदायिक वनको ओराही खोलाको छेउमा पाटे बाघ मृत भेटिएको छ। मधुवन नगरपालिका एकका वडाध्यक्ष मीनबहादुर थापाले बाघ मृत भेटिएको बताउनुभयो। मन्दिर निर्माणका लागि बालुवा लिन बिहानै खोलामा पुगेका स्थानीय कामदारले जिउँदै बाघ पानी खान खोलामा आएको र पानी खाएको केही बेरमा खोलाको किनारमा बाघ मरेको जानकारी आफूलाई दिएको वडाध्यक्ष थापाले बताउनुभयो। बाघको घाँटीमा देखिएको चोटको प्रकृति हेर्दा जंगली जनावर मान थापेको पासमा परि घाइते भएको जस्तो देखिएको उहाँले बताउनु भएको छ।
2: सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको जनाएको छ। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति विवरण सम्पर्क नम्बर र इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने पनि आयोगले बताएको छ।
3: केही दिन देशका धेरै जस्तो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद जेबी ढकालका अनुसार देशका धेरै जसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको तीन दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको तीनै दिन वर्षा र बदली कायमै रहने र त्यसपछि पनि पानी परिरहने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको थियो। यस्तै कोशी प्रदेश बागमती र गण्डकी प्रदेशका हिमाली विभाग र पहाड़ी विभागका केही ठाउँमा तथा बाँकी हिमाली र पहाड़ी विभागका धेरै थोरै ठाउँहरूमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई विभागका एक दुई ठाउँमा मध्यम र वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: भेरी खबरको अन्त्यमा अब लागौं खेल खबरतर्फ। आईसीसी क्रिकेट विश्व लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा दुई रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका साइतेजा मुक्का मल्लाले शतकीय पारी खेल्नुभयो। उहाँले 75 बलमा 104 रन बनाउँदा स्मिथ पटेलले 72 रन जोड्नुभयो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको थियो। स्कटल्याण्डका फिन म्याक्रियाथले 77, ब्रान्डन म्याकमुलेनले 55, म्याथ्यू क्रसले 58 रनको अर्धशतकीय पारी खेल्नुभयो। जीतसँगै स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। अमेरिका 25 खेलमा 36 अंकसहित दोस्रो स्थानमा रहेको छ। कीर्तिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमकै आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार भोलि अमेरिकासँग तथा तेस्रो खेलमा जेठ 4 गते र फेरि स्कटल्याण्डसँग खेल्नेछ भने चौथो खेलमा जेठ 8 गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। लीग दुई अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा रहेको छ।
3: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा पंजाब किंग्स र मुम्बई इण्डियन्स भिड्दैछन्। लखनऊमा बेलुका 7:45 खेल शुरू हुँदैछ। 11 खेलमा 6 अंक मात्र जोडेको लखनऊ प्रतियोगिताबाट बाहिरिसकेको छ भने समान खेलमा 12 अंक जोडेको चेन्नईलाई प्लेअफको सम्भावना कायम राख्न जित्नै पर्ने दबाव छ। गैराती भएको खेलमा प्लेअफबाट बाहिरिसकेको मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई छ विकेटले हराएको छ। 201 रनको लक्ष्य मुम्बईले एक बल बाँकी छँदा चार विकेट गुमाएर पूरा गर्यो। मुम्बईका लागि तिलक वर्माले अभिजित 75 रनको अर्धशतक पारी खेल्दा रायन रिक्लेटनले भने 48 रन जोड्नुभयो। पहिला ब्याटिङ गरेको पञ्जाबले प्रभास सिमरनको 57 रनको अर्धशतकीय पारीमा 8 विकेट गुमाएर 200 रन बनाएको हो। मुम्बईका लागि शार्दुल ठाकुरले 4 विकेट लिनुभयो। जससँगै मुम्बई 12 खेलमा 8 अङ्क सहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने पञ्जाब समान खेलमा 13 अङ्क जोडेर चौथो स्थानमा रहेको छ। शुरूका 7 खेलमा पराजित रहेको पञ्जाब पछिल्ला 5 खेलमा भने लगातार पराजित भएको छ।
2: खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
3: कर्णाली प्रदेश सभामा आगामी वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश, उत्पादन र स्वरोजगारमुखी कार्यक्रम ल्याइने।
2: कर्णालीमा जेठ 8 गतेदेखि प्रथम कर्णाली पर्यटन सम्मेलन हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन व्यवसाय सहभागी हुने।
3: बाँकीमा क्षयरोगका बिरामी बढ्दै पछिल्लो 9 महिनामा 729 जना क्षयरोगका बिरामी फेला।
2: र आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई हरायो, आज लखनऊ र चेन्नई भिड्ने। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलो रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
4: यही जेठ 2 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइराइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
6: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
7: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसिएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
8: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, माक्स, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
12: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
11: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
12: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
11: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
12: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
11: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
14: डिजिटल ठगीबाट बचौं।
11: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
14: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
11: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
15: सूचना।
12: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
15: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
15: ट्राफिक नियमको पालना गरौं। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। सवारी चालकले सिट बेल्टको अनिवार्य प्रयोग गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउँ। पैदल यात्रु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँडौं। हतार गरी सवारी साधन कहिले नचलाऊ र हतारमा सड़क पार समेत नगरौं। सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं।
12: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
16: रेडियो भेरी एफएम

0: फलफुलनी ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल।
2: हामी कहाँ फलफुल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-0994।
3: ओहो रामुदाई कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
3: ल दाई पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
5: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चार बाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: डाबिरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रङ जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
6: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकारीमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको भेरीगंगा नगरपालिका 11 राताचौरी स्थित अटो दुर्घटना हुँदा अटो चालकको उपचारको क्रममा मृत्यु भएको छ। हिजो बिहान 8 बजेको समयमा छिन्चु बजारदेखि जहरेतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02:00 पाइलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेटतर्फ।

दुर्घटनामा परि मृत्यु भएका अटो चालक सुर्खेत भेरीगंगा नगरपालिका 13 बस्ने वर्ष 45 दिलबहादुर जांगरीको कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेका हुन्। सुर्खेतको बराताल गाउँपालिका 8 ओदाल ताल स्थित दुईवटा मोटरसाइकल ठोकिन जाँदा दुवै मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो बिहान 9:45 समयमा बड्डी चौरदेखि वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02-001-4665 नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको B1B838 नम्बरको बराताल गाउँपालिकाको सरकारी मोटरसाइकल एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत बराताल गाउँपालिका 8 बस्ने वर्ष 35 भीमराज गौतम र सिम्ता गाउँपालिका 2 बस्ने वर्ष 29 संजीव साई, मोटरसाइकलमा पछाडि सवार वर्ष 32 नरेन्द्र रावल घाइते भएका हुन्। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 9 काँक्रे बिहार जंगल स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो साँझ 6 समयमा काँक्रे बिहारदेखि शिव मन्दिरतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-002-3288 नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सड़क छेउमा रहेको रूखमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दैलेख दुल्लुको नगरपालिका 3 बस्ने वर्ष 34 पारस कार्की र निजको श्रीमती वर्ष 20 तारा विष्ट घाइते भएका हुन्। घाइतेको सुर्खेत हस्पिटलमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 111 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 111 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। छ्यासी स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 6,900 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 46 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 6,900 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। पैदल यात्रुले बाटो काट्दा जेब्रा क्रसिङको प्रयोग गरौं। एम्बुलेन्स र दमकल जस्ता आपतकालीन सवारी साधनहरूलाई प्राथमिकता दिने गरौं। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। सुरक्षित स्थानमा र दाहिनी तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौं। बी सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। फुटपात नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। मादक पदार्थ तथा लागु पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। बाल बालिकाहरूलाई रातको समयमा एक्लै सड़कमा नछोड्नुहोस्। घुम्ती तथा रोकी राखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी

आसिर ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: Mania.
1: Extreme energy drink.
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेज सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पीड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
5: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: यो जिन्दगीले पनि केही लछर बाटो लाग्ला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ गर्ने भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पंजाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृतसर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
7: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आमामा स्वागत छ दीपा कोइरालाको। यो कार्यक्रम सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित कार्यक्रम हो। आमाहरूको जीवन सन्तानको लागि नै बाँचेको हुन्छ, त्यसैले आमाको सही सम्मान सन्तानबाट सदैव हुन जरूरी हुन्छ। आफ्ना सन्तानका लागि जस्तो सुकै दुःख भुलेर सन्तानको खुशी र सुन्दर भविष्यका लागि हर समय तत्पर रहने आमाहरूप्रति सन्तानको जिम्मेवारी र कर्तव्य सम्झाउने अनि झकझकाउने हाम्रो प्रयास हो कार्यक्रम आमा। तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको शुक्रबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा। कार्यक्रम आमाको आजको अङ्कमा आफ्नी आमालाई सम्झदै हुनुहुन्छ वीरेन्द्रनगर निवासी लोककुमारी बगाले।
2: मेरो आमालाई किन सम्झिन्न, मैले झन् जति बुढो भयो त्यति याद आउँदो रहेछ कि आमा बाबा बुवाको त है अचम्मै याद आउँछ। अब यहाँ कोही छैनन्, मेरो बुवा आमा भइदेवा नजिकै है, म पनि धेरै समयसम्म बस्न बाबा है भन्ने सम्झना आउँदो रहेछ। अनि धेरै साल अगाडि नै छोडेर आएँ क्या मैले उहाँ, र अनि पछि जान सकिनँ म, त्यही भएर याद आइरह। आमासँग त हामी त म त 14 वर्ष लाउने बित्तिकै बिहा भएको मेरो है, हजुर सानैमा बिहा हुने चलन के अरे, सानैमा बिहा भयो अनि घर घर आएपछि अनि आमासित बस्ने मौका भएन। त्यहाँबाट उँदो इन्डिया गएँ, अनि इन्डिया गएर 2-2.5 वर्ष जति बसेर आएर अनि घरै घरै अनि यता आइयो। आमा बुवा त देख्नै पाइएन भन्ने नि भयो, आमा बुवा बित्यो भन्दाखेरि मात्रै थाहा पाइयो। त्यति के सम्झिने र अब आमा बुवाले मलाई अलि बाँची थियो के अरे, घर भेट्न जानुहुन्थ्यो होइन, भेट्ने आउने छोड्न जाने त्यस्तो सम्झिन्छ है। अरू त के सम्झने, खाना म यहाँ गर्ने, आमाले उहाँ जाँदाखेरि भेट्न जाँदा पनि रोटी सोटी पकाएर लगेर छोड्ने त्यस्तो गर्नुहुन्थ्यो। बुवा जानुहुन्थ्यो, मेरो बुवा झन् धेरै माया लाउने हुनुहुन्थ्यो कि, आमा भन्दा पनि बुवाले माया गर्नुहुन्थ्यो मलाई।
1: 14 वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिनु भएका लोककुमारीले आमाको सम्झनालाई भने लामो समय सङ्गाल्न पाउनु भएन। विवाहपछि उहाँ घर गृहस्थी र व्यवहारका कारण आमासँग त्यति साह्रै घुलमिल हुन भने पाउनु भएन। यो सम्झदा उहाँलाई अहिले निकै पछुतो पनि लाग्छ।
2: त्यति बेला त सानैमा गर्ने चलन थियो नि त, मागेर त्यस्तो सानोमा त कहाँ आफै खोज्ने, चलन पनि थिएन। कोही कोही त भागेर पनि जान्थे, तर गएकोलाई त त्यो भागेर गयो भने त बोलाउँदै नबोलाउने चलन थियो नि त त्यस्तो त है। फेरि यो विधुवा भएर आफै गयो भने नबोलाउने, भागेर गयो भने नबोलाउने त्यस्तो चलन थियो पहिला। त्यस्तो भागेर धेरै जाँदैन थियो, माइत जाने धेरै फुर्सद भएन, घरै घरै भएन। गाह्रो त दुइटा हातले यसरी जात डल्थेँ मैले नसकेर क्या, एकपालि गइरहने अनि यसरी गएँ गएँ दुइटा हातले जात डल्थेँ मैले, त्यस्तो हुन्थ्यो नसकिनँ।
1: त्यति बेला कामको पनि
2: कामको कस्तो दुःख थियो नानी, दिनभरि मेला काम गरो, राति आएर ढिकी जाँदा गरो है, कस्तो चलन एकदम गाह्रो चलन थियो।
1: अहिले त्यति बेला सम्झियो भने कस्तो
2: कस्तो नराम्रो लाग्छ, अहिले त आजकललाई त सम्झँदा यति पनि दुःख भयो जस्तो हुन्छ है, त्यस्तो सम्झँदा त साह्रै अझै पनि रुन मन लाग्छ मलाई त। केटाकेटी जस्तै त केटाकेटी जस्तै
1: विवाह गरेर घर पठाइदियो,
2: घर पठाइदिएर घर बस्यो, त्यहाँबाट फेरि उँदो गएँ म पनि, अनि आएपछि हजुर जागिर इन्डियन लाइब्रेरी हुनुहुन्थ्यो के अरे, उँदो गएँ आएँ, अनि त्यहाँबाट फेरि उहाँ पनि आउनुभयो, उहाँ आएर यहाँ दोकान गर्नुभयो, फेरि बिहा गरेर बस्नुभयो, बिहा गर्नुभयो, सानसाना बच्चा थियो, दुःख त हुन्छ नि है, कति दुःख हुन्छ।
1: विवाह भएर आफ्नो घर परिवारसँग सँगै बसिसकेपछि र आफू आमा भइसकेपछि आफ्ना आमा बुवा प्रतिको मायामा भने केही कमी आउने उहाँको अनुभव छ। आफ्नै छोराछोरीलाई हुर्काउन बढ़ाउन र उनीहरूको सुन्दर भविष्यका लागि व्यवहारमा लागिरहँदा त्यो मायामा भने केही कमी आउने उहाँ बताउनुहुन्छ। त्यसैले त माइतीबाट धेरै टाढा सुर्खेतसम्म उहाँ बसाई सरेर आइसकेपछि आफ्नो आमाको मृत्युको खबर समेत उहाँले 3 महिनापछि मात्र थाहा पाउनुभयो।
2: किन सानसानो बच्चाको कति माया लाग्छ छोराछोरी भन्ने है, सबै भन्दाखेरि पनि छोराछोरीको धेरै लाग्छ नि, बुवा आमाको भन्दा पनि। बुवा आमाको त अब जति बुढाबुढी भयो त्यति याद आउने त कि, झन् बच्चा बच्ची हुने बेला त्यस्तो याद आउँदैन नि बुवा आमाको
1: आफ्नो।
2: हजुर व्यवहारले गर्दाखेरि अहिले पनि सम्झना आउँछ धेरै. महिनाको एकपालि दुईपालि त्यस्तै नजिकै थियो गइरहेको त्यति बेला गइरहेको त यहाँ आएपछि गइएन. यहाँ आएपछि आमा बितेको मात्रै थाहा पाएँ मैले. अब त्यति बेला फोन पनि थिएन. 3 महिना भएपछि मैले आमा बितेको थाहा पाएको नानी. त्यही बेला सीतालाई ल्याएपछि आमा बितेपछि सीतालाई ल्याएको
3: 3 महिनापछि
2: बल्ल 3 महिनापछि त्यहाँ पछाडि सानी त्यो सानी काखाकी छोरी थिए 3 वर्ष कि त्यसलाई छोडेर बुवालाई मात्रै भेट्न गएँ म. आमालाई देख्न पाएँ.
3: बिरामी भएको केही
2: खबर नपाइन् क्या. फोन थिएन मेरो त त्यो धागामा बेटेको चिठी आउँछ भन्थे नि हो त्यस्तो चिठी आएर मात्रै थाहा पाएको मैले आमा बितेको
3: त्यति बेला
2: पुरै नआए भयो नानी भए पनि अब सानसानो छोराछोरी भएपछि त्यति याद आउँदो रहन्छ. पछि पछि धेरै याद आउने रहेछ त्यही उलिन रहेछ सबैका. त्यही त भने होइन धेरै वर्ष पछि भन्नु मेरो 40 सालमा मेरो सानी छोरी जन्मेकी हो 3 वर्ष कि थिए आमा बित्दाखेरि भनेपछि धेरै पछि हो. तर यहाँ टाढा भएर मैले भेट्न पाएन
3: 40 सालमा छोरी साल
2: पहिले त नानी दुइटा खेर गएको मेरो छोरी छोरा अनि कति 25 वर्ष पुग्यो ठुलो चाहिँ छोरो अनि त्यहाँ पछाडि 2 वर्ष 3 वर्षको फेर.
1: आमा हुँदाको माइती र नहुँदाको माइतीमा पक्कै पनि फरक त भइ नै हाल्छ. जब उहाँको आमाको मृत्युको खबर उहाँले सुन्नुभयो त्यसपछि माइती जाँदा उहाँलाई निकै नरमाइलो लाग्यो. आमासँग आफूले बिताएका हरेक क्षणको सम्झना माइती घर जाँदा उहाँलाई आउने गर्थ्यो.
2: आमा भएको त घरै अर्को. त्यहाँ पछाडि जाँदा त बुवालाई भेट्न जाँदाखेरि नानी त आमा सुतेको ठाउँ त्यस्तो बसेको ठाउँ कस्तो देखिँदो रहेछ. रुँदै रुँदै फर्केको म त त्यस्तो याद आउँछ नि त आमाको त पाइएन. आमा सुत्ने ठाउँ खाली है. पछि जाँदाखेरि अब बुवा मात्रै बुढो हुनुभएको त्यस्तो आमाको याद त बेसी नै आउँछ नि. आफू आमा हुँदा त छोरा कस्तो हुने आफूलाई जस्तो छोराछोरीले हुन्न के अरे होइन. आफूलाई छोराछोरीको याद आइरहेको छ. अहिले मेरो नातिनी गयो नि त ठुली चाहिँ त्यो मसित 2 वर्षदेखि सुतेकी हो. अहिले आज 20-22 दिनमा त्यसको याद आएर मलाई भित्र पस्न मन लाग्दैन. हेर्नु छोराछोरी त अब अलि अगाडि अगाडि गए कता कता बाहिर छन् है. एउटा अस्ट्रेलिया छ एउटा क्यानाडा छ. त्यो नातिनी गएको कति दिन भयो मलाई याद आइरहेको छ. त्यस्तो उनीहरू छ आमालाई जति माया त छोराछोरीलाई त कसैलाई पनि लाग्दैन.
3: आमा हुन गाह्रो छ.
2: गाह्रो आमा हुन गाह्रो बेसी नै गाह्रो आमा हुन.
1: भनिन्छ आमाले खाने हरेक गाँसमा छोराछोरीको माया लुकेको हुन्छ. त्यसैले त आमाले आफ्ना छोराछोरी जति नै ठूलो भए पनि मिठो चोखो पकाएर खाने बेला आफ्ना छोराछोरीको यादले आमालाई सताइ नै हाल्छ. छोराछोरी ठूला भएपछि भने नाति नातिनाको मायाले अझ धेरै सताउने उहाँ बताउनुहुन्छ.
2: खाने बेला नि याद आउँछ सबै कुरा हुन्छ. त्यो आफूले त खान मन नलाए पनि त छोराछोरीलाई दिन मन लाग्छ नि है. अझ मेरो त पहिलाको 2 छोरा गएको त्यो हुँदा म त छोराछोरी भन्दा त आफूले त हिटिक्क गर्ने के आफूले खान मन नलाउने केही पनि. अहिले नाति नातिनीलाई त त्यस्तो भयो भने नातिनीहरूलाई छोराहरूलाई कस्तो भयो होला छोराछोरीलाई. मलाई
3: छोराछोरीको भन्दा नाति नातिनाको बढी माया
2: लाग्दो रहेछ. एकपालि हान्न पनि नसकिँदो रहेछ कि त्यस्तो हुनेछ याद. माया लाए पनि छोराछोरीलाई प्याट्टापुट्टा हानिन्छ के रे. नाति नातिनीलाई हान्न सकिँदो रहेछ झन् धेरै माया लाग्ने.
3: अब छोराछोरी आफूले छोराछोरी हुर्काउने बेला र नाति नातिना हुर्काउने बेलामा फरक हुन्छ.
2: फरक त अलिक फरकै भयो नि होइन. अब यताउति दिसा पिसाब आफ्नो मम्मीले सार्ने भए आफूलाई त आनन्द त आनन्द भयो. त्यत्तिकै बोकेर हिँड्ने यताउति घुमाउने गरिन्छ नि होइन. आमालाई जस्तो भने आमालाई जति बिर त हजुरआमालाई पर्दैन नि.
3: तर अरू कुराले फेरि समयले गर्दा धेरै कुरा थाहा त हुन्छ होला.
2: थाहा त किन
3: संसार गर्दा नानीले अलि थोरै गरिदिने हुन् कि आफूले गर्न पाए हुन्थ्यो भन्ने.
2: एक दिन नाकमा पिलो आएको थियो त्यो ठुलो नातिनीको. त्यहाँ तिनले बेसानी पिलो निचार्थे नि मैले बेसानी कराए म कस्तो माया नलागो कस्तो दुष्टि नै हुन् भने क्या मैले. त्यस्तो त्यस्तो हुन्छ कि हुन्छ बेसी नै माया लाग्छ छोराछोरीको भन्दा नाति नातिनाको माया लाग्छ.
3: साथी नातिनाले पनि गर्छन्
2: गर्छन् मलाई त गर्छन् नानी. खुट्टा त खुट्टा छुन हुन्न भने पनि खुट्टा मिल्ने नि केही हुँदैन भने खुट्टा मिल्ने तेल लगाइदिने सन्चो नहुँदा त्यस्तो गर्छन् मेरो नातिनीहरूले त गर्छन् माया गर्छन्.
1: भनिन्छ छोराको भन्दा आमाहरूले छोरीको माया बढी मान्छन् भनेर. त्यो साँच्चै पनि हुने गरेको उहाँ बताउनुहुन्छ. तर त्यसको पछाडि एउटा कारण छ उहाँ भन्नुहुन्छ. छोरीहरू विवाह गरेर टाढा पठाउने भएकाले पनि उनीहरूसँग सधैँ भेटघाट नहुने भएर त्यसो हुने गरेको हो.
2: छोरीले आमाबाउको पनि माया गर्छन् होइन. त्यो भएकै कुरा हो. छोरीलाई माया पनि लाग्दैन. अर्का घर जाने भएर सँगै नबस्ने भएर कि के हो. छोरीलाई अब टाढा टाढो भए पनि धेरै माया पनि लाग्छ.
3: छोराको भन्दा छोरी माया
2: लाग्छ बढी हुन्छ
3: व्यवहारिक रूपमा नि कस्तो हो व्यवहारले गर्दाखेरि छोरालाई दिने चिजमा
2: दिन त सबैलाई बराबर गर्न मन लाग्छ, मैले त सबैलाई बराबर गर्छु, दिन त त्यस्तो नदिने भन्ने त छैन, अलिकति टाढा भएर हो कि छोरीसित नबस्ने भएर हो कि माया भने धेरै नै लाग्छ, खोइ अहिले पनि मुखा त भन्ने छैन कसैले पनि, मैले व्यवहार पनि अलग अलग बनाइदिन्छु अनि त्यस्तो छोरीलाई माया गरे हामीलाई हेला गरे भन्ने कुरा त भएछ,
3: आफूमा पनि भर पर्छ है व्यवहार कसरी मिलाइयो भन्ने,
2: अँ त नि आफूमा भर पर्ने त होइन, सबैलाई बराबर गरेपछि त यो भन्ने कुरा पनि हुँदैन, अहिलेसम्म हाम्रो 17-18 कति वर्ष भयो हामी सासू बुहारीको त नराम्रो कहिल्यै भएन, अब छोरासित त नराम्रो हुने कुरै भयो,
1: छोरीलाई विवाह गरेर पठाउँदाको क्षण भने एउटी आमाका लागि निकै दुःखदायी हुने उहाँ बताउनुहुन्छ र भन्नुहुन्छ सबै छोरा छोरीको सन्तोष र सुख देख्न पाए भने आमाका लागि त्यो जस्तो राम्रो कुरा अरू केही पनि हुँदैन, त्यस्तो कुरामा आमाले पनि धेरै व्यवहारिक पाटोमा विचार पुर्याउन सक्नुपर्ने उहाँको अनुभव छ,
2: एकदम गाह्रो एउटा सानो छोरी त बाहिरै बाहिरै भई मैले काठमाडौँतिर लगाएँ त्यस्तो बिहा गर्दाखेरि त्यस्तो केही भएन, ठुली छोरीलाई त एकदम गाह्रो भयो आफू नजिकै हो हुन त दुःख सबै दुःख लागि भई त्यो हुँदाखेरि एकदम गाह्रो हुँदो रहेछ,
3: साथी जस्तै
2: भित्रै पढ्नु मन लाग्नु, अहिले नातिनी गएको र छोरीलाई बिहा गरेको एउटै भएको छ मलाई,
3: नातिनी त पढ्न मात्रै हो,
2: हुन्छ पढ्न मात्रै हो, पछि त अब घरै आउँछ होइन, अब तिमी आमा बाबुसित पनि बस्ने होला नि छोरा छैनन् भए पनि त्यस्तो हुँदो रहेछ कि गाह्रो हुँदो रहेछ, आजलाई अलि दिन भयो 15 भएपछि अलि बिस्यो
3: बिस्तारै बानी
2: बानी परेर, त्यो त छोरा छोरीलाई त बराबर गरिदिए देखौँ होइन, कोही कमी नभइदिएर सबैले राम्रो गरिदियो भने सबैको राम्रो देख्न पा त्यही राम्रो त हुन्छ नि नानी, त्यही राम्रो लाग्छ, अँ त नि कमजोर भयो भने त गाह्रो हुन्छ नि, त्यही पनि बराबर भइदियो हुन्थ्यो भन्ने त लाग्छ छोरा छोरी जसलाई पनि, बानी त फरक हुन्छ नि नानी, कसैको अलि चाँडै रिसाउने बानी हुन्छ होइन, कसैको अलि नरिसाउने बानी हुन्छ, कोहीले अलि धेरै माया देखाउँछन् बाहिर कोहीले देखाउँदा अन्त बानी त फरक फरक हुन्छ,
3: त्यो कुरा त फेरि आमालाई थाहा हुन्छ होइन,
2: थाहा हुन्छ त्यो त थाहा हुन्छ,
3: त्यही अनुसार देख्दै गर्नुपर्ने,
2: त्यही त
1: छोराछोरी हुर्काउनका लागि एउटी आमाले धेरै कुरामा विचार पुर्याउनु पर्छ, उनीहरूको पढाई लेखाई त कुबाटोमा लाग्छन् कि भनेर पनि आमा सधैँभरि सचेत रहिरहनु पर्छ, तर यो कुरामा भने उहाँलाई कहिले पनि असहज भएन, उहाँको कोखबाट जन्मिएका सबै छोराछोरीबाट उहाँलाई सन्तोषै भयो,
2: त्यो त त्यो भन्नु पर्यो त्यस्तो बिग्रिन जस्तो त केही कहिले पनि लगाएन मलाई, सरासर कहिले फेल पनि भएनन् केही पनि भएनन् सरासर पढे अनि बिग्रिन जस्तो त कहिले पनि लगाएन, तर बानी कसैको रिसाउने कसैको अलि खप्ने बानी हुन्छ नि सबैको बराबर त हुँदैन, गाह्रो छ भने आजकलका छोराछोरीले देख्दाखेरि त मलाई त्यति गाह्रो भएन जस्तो लाग्छ कि मैले होइन, कहिल्यै नराम्रो पनि गरेनन् कहिल्यै फेल पनि भएनन् कतै गएर झगडा गरेनन् कसैका, अब आजकलका जमाना कोही केटीहरू यस्तो हिँड्छन् होइन, त्यस्तो मलाई कोही छोराछोरीको कसैको केही भ्यू परेन,
3: अहिले छ त्यस्तो यो अहिले
2: आजकल त छ सबैले कहिले केटीसित कुरा गरे भन्छन् होइन, आमा बाबुले कसलाई लिएर जान्छ कता जान्छ कि भन्ने पिरो हुँदैन र
3: खान्छन्
2: कि खान्छन्, अहिलेसम्म खाने बानी पनि छैन कतै जाने बानी पनि नभएर मलाई आनन्द भयो,
3: समयले फरक गरायो, पहिला अलि सजिलो थियो बुवा आमालाई
2: अहिले अप्ठ्यारो, अहिलेको लागि त बेसी नै अप्ठ्यारो छ, आमाको हुन्छ बुवाले त फलानु तेरो छोरो राम्रो भए पो मेरो छोरो मेरो छोरी भन्छन् होइन, जसले पनि नराम्रो भए त तेरो छोरा छोरी यस्ता त भन्छन् नि त होइन, आमाले बढी आमालाई जति चासो बुवालाई हुँदैन, कसैका पनि तेरा छोराले राम्रो काम गरे पो तेरा छोरीले राम्रो काम गरे भन्दैन नि भन्छन् नि सुनिन्छ क्या अब्रुअब्रु पनि, हुन पनि हो आमालाई त धेरै पिर पर्छ, त्यस्तै नै पुऱ्याउनु पर्यो कहाँ गए के गरे होइन त्यस्तो त भन्नु पर्छ,
1: विवाह गरेर घर आइसकेपछि आफ्नै घर व्यवहार र साना लालाबाला हुर्काउँदै सबै समय बित्यो, जब उहाँसँग आफ्नै आमासँग भेटघाट गर्ने कुराकानी गर्ने र मिठो चोखो भएपछि उहाँलाई लगेर खाना दिने समय थियो त्यति बेला उहाँकी आमा रहनु भएन, त्यसैले त जति उमेर जाँदै गर्छ त्यति नै आमाको सम्झनाले सताउने गर्दो रहेछ उहाँ भन्नुहुन्छ,
2: मैले त पाएन मैले त केही पाएन, अब 13 लाउने बित्तिकै बिहा भयो अनि घर गएर अनि बस्यो अनि के मिठो लैजाने आमा बाबालाई आचल भइदेवा ल्याएर पाल्दा भन्ने लाग्छ क्या होइन,
3: कति वर्षसम्म हुनुभयो नि आमा हजुरको कति उमेरसम्म,
2: मेरो उमेर कति वर्ष त्यही 40 हुनुहुन्थ्यो, 40 मेरो 40 हुने बेलासम्म हुनुहुन्थ्यो,
3: भनेपछि आमासँग धेरै बस्ने
2: त भन सानसानै उमेरमा बिहा भयो अनि त्यतिकै बस्न पाइएन,
3: आमाको त्यति धेरै सम्झनै गर्नु
2: आचल आचल त अब लाग्छ के अरे उति बेला त अब त्यति बढ्न काम गर्ने अब किन रहेछ भने आफू पनि आमा भयो होइन अनि छोरा छोरी पनि अब ठुल्ठुला भए यताउति गए अनि अब अब एक्लो उमेर भयो है अनि त्यही बेला त्यही भएर त होला सम्झना आउने नत्र त्यस्तो हिर्क्कै हुने बेला त सानो सानो छोराछोरी हुँदा बुवा आमा चाहिँ त्यति हिर्क्क भएन नि त होइन गइँदो छोडेर नि गइँदो लाग्छ त्यस्तो त अब आफै बुढा भयो अब बुवा आमा खोजेर कहाँ पाइन्छ र होइन त्यो त आउँछ
1: आफ्ना अभिभावकलाई हरेक समय खुसी र सुखी राख्नका लागि हरेक सन्तानले आफ्ना अभिभावकसँग सधैँ मिठो बोली र उनीहरूलाई राम्रो व्यवहार दिन सके एउटा सन्तानको कर्तव्य पूरा हुने उहाँ बताउनुहुन्छ
2: खुसी बनाउन त अब त्यही हो अब बुढेसकालाई यताउति दुःख नदिने होइन अब त्यहाँ सम्पत्ति पैसा छ त्यहाँ अनि त्यहाँ त्यो बुढो छोरा बुहारीले खाना छोरीले दिएनन् भने त सम्पत्तिको त काम छैनन् छैन हो त्यस्तो भयो भने राम्रो गरेर सुहार सुसार गर्यो भने त्यही सन्तोष हुन्छ
3: बोली भजन मिठो
2: मिठो गर्यो भने आजकलका जमाना त अब आफूसित सम्पत्ति छैन भने त छोराले नि छोराले छोरीले नि कसैले नि हेर्दा हामीले उस्तैले मात्रै हो हेर्ने होइन माया लाग्ने नत्र हेर्छन् त हेरेका छैनन् नि कति रुवाछन् कति के गरेका छन् एक्लै बसेका छन् आमा बुवा एक्लै बसेका छन् त्यस्तो दुःख थियो
3: त्यस्तो भए यस्तो सम्पत्ति नहुनेहरूले त सबै दुःखै पाउने
2: दुःख पाउँछन् दुःख पाउँछन् सम्पत्ति भएन भने त कोही कोही आफ्नो आत्माबाट राम्रो गरेर दियो भने खाना लाउन दिँदा रहेछन् नानी नत्र भने त सम्पत्ति नभएपछि त थला पर्ने भने त हेर्न गाह्रो छ विधासम्म लडिराखेको त्यस्तै भएर त हो नि होइन अहिले त आफै देखिएछ सबैले सबै कुरा देखाएको छौँ नि हामीले त
3: त्यसो भए के गर्ने होला त अभिभावकहरूले सम्पत्ति नहुनेहरूले के सोच्ने
2: अब त्यस्तै हो अब त्यो राम्रो कसैले त सम्पत्ति नभए राम्रोसी पालेका हुन्छन् कसैले विदासमा लडिराखेका हुन्छन् होइन त्यही त
3: सम्पत्ति भएकाले पनि
2: राखेका हुन्छन् त्यही त सम्पत्ति भएकाले पनि राखेछन् छन् नभएकालाई झन् धेरै राखेका छन् विचार गर्नु पर्यो आफ्नो त अलिअलि त हुनै पर्यो क्या नभएपछि त हुनु
3: त्यो पनि त छोराछोरीले पनि बुझ्नु पर्यो आफ्नो आमा बुवाको दुःख
2: दुःख बुझ्नु पर्ने बुनीले त बुझ्छन् अब मेरो त सबै राम्रो छ अहिले केही नराम्रो छैन अरू अरूको देख्दाखेरि सम्पत्ति नभएकालाई त एउटा कोठोमा बसे पनि चाँडै खाली भइदिउँदो भन्ने हुँदो रहेछ मैले देखेको छु धेरै
1: धन्यवाद उहाँ हुनुहुन्थ्यो सुर्खेत वीरेन्द्रनगरका लोककुमारी बगाले कार्यक्रम आमाको अङ्कमा आज हामीसँग आफ्नी आमालाई सम्झँदै यदि तपाईँ पनि यो कार्यक्रम मार्फत आफ्नो आमालाई सम्झन चाहनुहुन्छ भने हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ त्यसका लागि हाम्रो सम्पर्क ठेगाना रहेको छ कार्यक्रम आमा रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज वीरेन्द्रनगर आर सुर्खेत कार्यक्रम आमामा अब हामी आमासँग सम्बन्धित यो गीत सुन्छौ
4: आकाश धरती र पातल धामी आफ्नो कोखीको घाउ रिताएर अमर सन्तानहरूको जन्म दिने यो संसार डगमगाउने र स्थिर राख्न सक्ने शब्द हो आमा जुन शब्द न त बनाएर बन्छ न त किनेर पाइन्छ संस्कारमा हिँड्न सिकाउने मान्छेलाई मान्छे बन्न सिकाउने मेरी आमा मेरा हरेक चोटहरूमा रुने मेरी आमा मेरा हरेक खुसीहरूमा रमाउने मेरी आमा ममता र स्नेहकी धरोहर मेरी आमा त्यसैले भगवान हुन्

यो गीत सँगसँगै आजका लागि कार्यक्रम आमाको समय सकिएको छ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो, केही सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम आमा, रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज, वीरेन्द्रनगर आर सुर्खेत। आजका लागि कार्यक्रम यति नै। अर्को हप्ता शुक्रबार बिहान 7:30 बजे अर्कै आमासँगको कुराकानी लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी बसन्त र विनोदलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।

योगी सँगसँगै आजका लागि कार्यक्रम आमाको समय सकिएको छ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो, केही सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। हस्त, आजका लागि कार्यक्रम आमा यति नै। अर्को शुक्रबार बिहान 7:30 बजे अर्की आमाका अनुभव लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: दाबिरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चारबाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: सूचना, वीरेन्द्रनगर नगरपालिका 16 आर्थिक वर्ष 2083-84 लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति, समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ। टोलको नाम संगम टोल, यही जेठ 4 गते चौबारी। ढुकुरे टोल, यही जेठ 5 गते ढुकुरे। लेहेडा टोल, यही जेठ 5 गते विद्यालय नजिक। नवसृजनशील टोल, यही जेठ 6 गते आमा समूह भवन। शान्तिनगर टोल, यही जेठ 6 गते 12 घर। काफल गैरी भित्री खोला टोल, यही जेठ 7 गते विद्यालय नजिक। एकता नगर टोल, यही जेठ 7 गते जुगेपानी डाँडा। खर्क देवीस्थान टोल, यही जेठ 8 गते प्रतीक्षालय। र आदर्श नगर टोल, यही जेठ 8 गते कालिका मन्दिर नजिक। समय मध्याह बजे। वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गर्पन सुर्खेत।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक, अहिले ठीक 8 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़सौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशसभामा आगामी वर्षका लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश, उत्पादन र स्वरोजगारमुखी कार्यक्रम ल्याइने, कर्णालीमा यही जेठ 8 गतेदेखि प्रथम कर्णाली पर्यटन महासम्मेलन हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन व्यवसाय सहभागी हुने, र आईपीएल क्रिकेटमा मुम्बईले पंजाबलाई हरायो, लखनऊ र चेन्नई भिड्ने। कर्णाली प्रदेश सरकारले प्री बजेट संसदमा प्रस्तुत गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले संसदमा प्री बजेट प्रस्तुत गर्नुभएको हो। मन्त्री शाहले संसदमा विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष 83-84को नीति तथा कार्यक्रम बजेटमा आर्थिक सुधारका लागि उद्यमशीलता, उत्पादन, स्वरोजगारी र रोजगारीलाई प्रोत्साहन गर्दै चालू र प्रशासनिक खर्च घटाउने बताउनु भएको छ। आगामी आर्थिक वर्षमा कर्णालीमा 10 राष्ट्रिय खेलकुद प्रतियोगिता गरेर कर्णालीलाई स्पोर्ट हबका रूपमा विकास गर्ने सरकारको नीति छ। त्यस्तै कर्णालीको दोस्रो पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्ने गरी विद्युत नपुगेका स्थानमाका लागि कर्णाली उज्यालो कार्यक्रम, कृषकलाई ब्याज अनुदान, कृषि बीमा, एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिने सरकारले जनाएको छ। कर्णालीमा पहिलो पटक प्रथम कर्णाली पर्यटन सम्मेलन हुने भएको छ। नेपाल पर्यटन बोर्ड, अभिनय नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको सम्बन्धमा आगामी जेठ 8, 9 र 10 गते सुर्खेतमा प्रथम कर्णाली पर्यटन सम्मेलन हुन लागेको हो। कर्णालीलाई नेपालको उद्यम उदयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित सम्मेलनको आयोजना गरिएको सम्मेलन मूल आयोजक समितिका संयोजक तर्कबहादुर साईले बताउनुभयो। सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रबन्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरेको उहाँको भनाइ छ। सम्मेलनमा नेपालका छिमेकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता, ट्राभल ब्लगर, संचारकर्मी, ट्राभल एजेन्सी, टूर अपरेटर, होटेल तथा आतिथ्य ब्रान्डका प्रतिनिधिको पनि सहभागिता रहने जनाइएको छ। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किङ्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजय भएको धर्मशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19/5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। मुम्बईको जितमा तिलक वर्माले अभिजित 33 बलमा 75 रन जोड्नुभयो भने आईपीएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्षस्थमा रहेको पंजाबले लय गुमाएको छ। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अङ्क तालिकामा पंजाब 12 खेलमा 13 अङ्कका साथ तालिकाको 34 स्थानमा छ भने मुम्बई समान खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेटफेरी हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।

पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: रेडियो भेरी एफएम
1: का माननीय ज्यूहरू अनि त्यसपछि गएर पालिकाका प्रमुखहरू जो कृषिमा काहीँ न काहीँ प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका संस्था र व्यक्तिहरूसँग हामी जसरी जोड्यौं र उहाँहरूको विचारहरूलाई हामीले ल्याएर हामीले राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर एउटा त्यो चीजलाई हामीले जिस्टमा चाहिँ यहाँ प्रस्तुत गरेका थियौं। त्यतिखेर मलाई लाग्छ थुप्रैका आँखा रसाएका थिए। हामीले कृषि विभागको हलमा चाहिँ हामीले त्यो चीजलाई हामीले प्रस्तुत गर्दै गर्दा होइन कृषि मन्त्री अथवा संसदीय समितिका कृषि समितिका सभापति लगायत थुप्रै जो कृषिको विषयमा जिम्मेवारी लिने होइन जनप्रतिनिधि भनौं या मन्त्रालयको चाहिँ नेतृत्व सम्हालेका मन्त्रीज्यू भनौँ उहाँहरू लगायतको टीमलाई राखेर हामीले चाहिँ त्यो सेयरिङ गरेका थियौँ र त्यो सेयरिङ वास्तवमै यथार्थमा आधारित त्यो सेयरिङमा मान्छेहरूले एक खालको हार्ड टचिङ नै थियो। मान्छेहरूले चाहिँ हामीले कुरा गर्दाखेरि होइन हामी त्यो अभियानको समापन कार्यक्रम मात्रै होइन हामी सुरुवातदेखि नै हाम्रा विचारमा यो विचारमा नेपालको कृषि बिग्रँदै गरेको विचारमा कृषिको माटो मर्दै गरेको विचारमा कृषिको भनौँ न हाम्रो पर्यावरणमा जुन खालको असन्तुलन बढ्दै गएको छ त्यो विषयमा चाहिँ कसैको पनि दुई मत देखेनौं हामीले होइन
2: भनेको फरक मत देखिएन
1: पटक्कै देखिएन। हामीले त्यहाँ संख्यात्मक रूपले लाखौं मान्छेसँग प्रत्यक्ष परोक्ष रूपमा होइन हामीले चाहिँ त्यो क्षेत्रहरूमा सम्बन्धित जिल्लाहरूमा भएका मीडिया संघहरू पनि हामीले त्यहाँ पत्रकार सम्मेलनहरू गर्दै गर्दै अगाडि बढ़्यौं। कहीँ पनि त्यस्तो खालको विशेष गरेर अब मधेसको भूभाग अलिकति भनौं न अब यो जैविक खेतीपातीको सवालमा उहाँहरू भौगोलिक रूपमा अलिकति भनौं न रसायनकै सहारा लिनुपर्ने भूगोल भए तापनि उहाँहरूले पनि के खालको कुरा स्वीकार्नुभयो भने हामीसँग जसरी रोटाभेटर लगायतका यी चाहिँ ठूला ठूला यन्त्रहरूका कारणले गर्दा हाम्रो माटो थिचिएको छ, माटोभित्रको सूक्ष्मजीवाणुहरू मरेको छ, माटो कंक्रिट हुँदैछ, हामीले चाहिँ माटोलाई एक खालको उर्वर हुनबाट हामीले चाहिँ हाम्रो यन्त्र उपकरणहरूले बचाइरहेका छन्, मित्रजीवहरूलाई यन्त्र उपकरणले मारिरहेका छौं भन्ने जस्तो ठाउँमै उहाँहरू हुनुहुन्थ्यो होइन। माटोदेखि बिउदेखि लिएर सबै कुराहरूमा समग्रमा हामीले कुनै पनि त्यस्तो एउटा पात्र मात्रै पनि फेला पारेनौं ती चाहिँ हजारौं मान्छेसँग हामीले भेट्दै गर्दा कि जसले यो मुद्दा ठिक छैन भनेर कसैले पनि भनेनन् होइन। त्यो हिसाबले पनि हामी यो मुद्दाप्रति हामी गएको 15 वर्षदेखि जहाँ छौं होइन र व्यक्तिगत रूपमा त 22-23 वर्षदेखि म छु र यो मुद्दा चाहिँ हामी ठिकै ठाउँमा छौं भन्ने ठाउँमा चाहिँ हामी त्यसले पनि पुर्याएको हो।
2: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले देशभरका विभिन्न ठाउँमा डुलेर घुमेर देख्दाखेरि र जुन एउटा सार संक्षेप प्रस्तुत गर्दाखेरि धेरैका आँखा पनि रसाए भनेर भन्नुभयो, खास गरी कृषि र किसानको अवस्था चाहिँ के रहेछ?
1: अब कृषि र किसानको अवस्था त्यो मलाई लाग्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै अवस्था लगभग उस्तै छ होइन। वास्तवमा जसले वास्तवै खेतीपाती गरिराखेको छ, जो किसानी गरिराखेका छ, त्यो चाहिँ आजबाट मात्रै शुरू गरेको होइन, उसले आफ्नो पुर्खाको लिगेसीलाई उसले धान्दै धान्दै आजसम्म आएको जुन खालको किसान छ उसलाई चाहिँ अहिलेको राज्य सत्ताले उसलाई समग्रमा हेर्दा यो निर्वाहमुखी किसान हो, यसले चाहिँ यो नेपाललाई उम्र लगाउँदैन, यसको खेतीपातीले चाहिँ यो जति पनि नेपाल विकास हुन नसकेको यिनी किसानहरू, यिनी साना किसानहरू जसले निर्वाहमुखी किसानी गरिदिएका कारणले गर्दा हाम्रो देश पछाडि परेको भन्ने जस्तो भाष्य बनाएर उहाँहरू चाहिँ त्यो पात्रलाई चाहिँ उहाँहरूले चाहिँ त्यसरी एउटा खिचीटिउरी गरेको हामी थुप्रै ठाउँमा देख्छौं र अहिले भर्खरै पनि गएको नीति कार्यक्रमकै पनि कुरा गर्नुहुन्छ भने त्यो निर्वाहमुखी कृषिलाई होइन व्यवसायीकरण गर्ने, उन्नत बनाउने भन्ने कुरा त्यो अब म जान्ने भएदेखि त्यो शब्द कहिल्यै छुटेको छैन, चाहे त्यो तपाईँ एडिएसमा त्यो कुरा भन्नुहोस्, चाहे तपाईँ कृषि नीतिमा भन्नुहोस्, चाहे त्यो आवधिक योजनाहरूमा होइन योजना आयोगले बनाउने आवधिक योजनाहरूमा भन्नुहोस्, चाहे वार्षिक नीति कार्यक्रममा, जहिले त्यो निर्वाहमुखी कृषिलाई चाहिँ उन्नत बनाउने, व्यावसायिक बनाउने भन्ने कुरा कहिले छुट्दैन र त्यही निर्वाहमुखी कृषिकै फेरिफेरीमा गरेको चाहिँ एक खालको गएको 5 वर्षदेखि एउटा मेरुदण्डको रूपमा जुन एउटा साना किसानहरूले नेपालको कृषि धान दिएका छन् र जसले नै आज चाहिँ होइन नेपालको यो भनौँ न औपचारिक क्षेत्रको ठूलो क्षेत्र चाहिँ यही किसानहरूका कारणले गर्दा यहाँ अहिले झन्नै 4 खरब जतिको कृषिजन्य उपज आयात हुँदै गर्दा बाँकी उत्पादन चाहिँ तिनै किसानहरूले, तिनै साना किसानहरूले उत्पादन गरेर हाम्रो यहाँको एक खालको खाद्य सुरक्षाको अवस्था टिकेको अवस्था छ होइन। भनेपछि ती किसानहरूलाई हामीले जसरी राज्यले व्यवहार गर्नुपर्थ्यो त्यो व्यवहार गरिरहेको पाउँदैनौं, मुखले होइन यो किसानप्रतिको सम्मान भावमा उहाँहरूको कमजोरी देखिने, तर जतिखेर उहाँहरूले व्यवहारमा त्यो कुरा पुष्टि गर्नुपर्ने हुन्छ त्यो कुरामा चाहिँ कतिपय ठाउँमा चुक्नु भएको छ। र केही ठाउँमा हामी थुप्रै पालिकाहरूमा गयौं, सबै पालिकाहरूमा एउटै व्यवहार रह्यो भन्ने भएन, कति कयौं पालिकाहरूले अलिकति यो होइन किसान परिचय पत्र किसानको वर्गीकरणका मुद्दाहरूलाई अलिकति अगाडि लाने कुराहरू पनि गर्नुभएको छ, कतिपयले साना किसानहरूलाई अलिकति प्रवर्धन गर्ने कामहरू पनि गर्नुभएको छ। अब एउटा पालिकाभित्र जति स्रोत साधन हुन्छ र जति म्यान्डेट हुन्छ त्योभित्र रहेर उहाँले गर्ने अभ्यासहरू पनि गरिराख्नु भएको छ, नगर्नु भएको होइन। र अब कतिपय पालिकाहरूमा चाहिँ के देखिन्छ भने जस्तो अब अहिले जसरी भत्कँदै गरेको परिवार, जसरी हाम्रो चाहिँ युवाहरू हामीले विदेश जानुपर्ने जुन खालको बाध्यात्मक अवस्था छ त्यसले चाहिँ होइन बालबच्चा पढाउनका लागि होइन सिङ्गो परिवार चाहिँ सदरमुकाममा आउनुपर्ने अथवा त्यहाँ घरहरूमा विभिन्न खालका समस्याहरू चाहिँ निम्तने, अनि त्यो परिवारमा एक खालको विच्छेद सम्बन्ध विच्छेदका घटनाहरू घट्ने, त्यसले चाहिँ फेरि के भन्छ यो हाम्रो सुधार केन्द्रतिर चाहिँ बालबालिकाहरूलाई पुर्याउनु पर्ने जस्ता एक खालको डरलाग्दो चित्रहरू पनि त्यहाँभित्र देखिन्थ्यो होइन। त्यो अनि जमिनमा बाँझो किन बढ़िरहेको छ भन्दाखेरि परिवार यसरी विखण्डित हुँदैछ र त्यो त्यसले पनि हाम्रो चाहिँ बाँझो जमिन बढ़िरहेको सन्दर्भहरूलाई पनि त्यहाँ झल्काउँथ्यो कतिपय ठाउँमा भने कतिपय स्थानीय तहका प्रमुखहरू चाहिँ साँच्चै यो कुरामा चिन्तित हुनुहुन्थ्यो र उहाँले तदनुसारको नीति कार्यक्रमहरू बजेटहरू बनाउने अभ्यास पनि गरिराख्नु भएको थियो, यद्यपि उहाँहरूको त्यो सीमित स्रोत साधनबाट त्यो भ्याउन सक्ने समग्र कृषिलाई सम्बोधन गर्न सक्ने अवस्था पनि थिएन। त अब उहाँहरूको चेतनाको हिसाबबाट हेर्दाखेरि चाहिँ यो गलत बाटो हो, यसबाट फर्किनुपर्छ भनेर कैयौं पालिकाहरूले त यो के भन्छ अब हाम्रो पालिकालाई प्रांगारिक पालिका बनाउनुपर्छ भनेर होइन उहाँहरूको त्यो नगर परिषदबाटै निर्णय पनि गराएका पालिकाहरू पनि हामीले भेट्यौं होइन। त्यहाँबाट हेर्दाखेरि चाहिँ अब हामीले धेरै निराशाको कुरा गर्नुभन्दा पनि आशाको काहीँ न काहीँ होइन कालो बादलभित्र चाँदीका घेराहरू हामी काहीँ न काहीँ देख्यौं पनि त्यो यात्रामा। अब अझै कतिपय ठाउँमा यस्तो खालको छ कि ठ्याक्कै भन्नुपर्दा तपाईँको चाहिँ तपाईँ उदयपुरको बेलकाको चाहिँ नगर अध्यक्षज्यू हुनुहुन्थ्यो, उहाँले चाहिँ त्यहाँ होइन ठूलो क्षेत्रमा हामीले मकै खेती गरेका छौँ भन्नुभयो र त्यो मकैको उत्पादन चाहिँ राम्रो पनि थियो होइन, तर त्यसले उत्पादन त वृद्धि गर्यो तर अहिले चाहिँ समग्रमा हेर्नुपर्दाखेरि चाहिँ म दैनिक होइन 7-10 जनासम्मको लागि चाहिँ त्यो क्यान्सर लगायतका जुन असाध्य रोगको लागि जुन चाहिँ राज्यले उपलब्ध गराउने जुन अनुदान रकम छ त्यो अनुदान रकमको लागि चाहिँ मैले सिफारिस गर्नुपर्ने अवस्थामा छु। मलाई म त्यो उत्पादन बढ़ेकोमा खुशी हौं कि मैले यो मेरा जनताहरू चाहिँ रोगी भएकोमा दुखी हौं म दोधारमा छु भन्ने आशय थियो उहाँको होइन।
2: त्यो भनेको जनप्रतिनिधिले भनेका कुरा र भोग्नु परेको कुरा
1: होइन, उहाँ पनि त्यही समुदायकै मान्छे हुनुहुन्छ होइन, स्वाभाविक रूपमा जनप्रतिनिधि पालिकाको प्रतिनिधि भने त्यही समुदायकै हुनुहुन्छ भनेको मैले एउटा उदाहरणको रूपमा मात्रै भने होइन। अब यस्ता
2: त्यो उदाहरण खोज्न टाढा जानु पर्दैन, हामी काठमाडौँ उपत्यकाभित्रैको छिमेकी चाहिँ जिल्ला हेर्ने भने काभ्रेमा त्यस्तै चक्र छ, दादिङमा त्यस्तै चक्र छ, नजिकमा पनि हामी देख्न सक्छौँ
1: एकदमै। जुनसुकै पालिकाको मेयरसँग मैले या पालिका अध्यक्षज्यूसँग मैले भेट्दाखेरि मैले पहिलो सोध्ने प्रश्न यही हो, तपाईँ दैनिक रूपमा यो असाध्य रोगका लागि तपाईँका पालिकाबाट कतिवटा सिफारिस जान्छ भनेर म उहाँलाई सोध्ने गर्छु र मैले अहिलेसम्म भेटेको पालिकाहरूले न्यूनतम 5 भन्दा अधिकतम चाहिँ 10-12 चाहिँ दैनिक सिफारिस गरिरहेको अवस्थाहरू छ होइन। यसलाई 5 न्यूनतम 5 मान्नुहुन्छ भने पनि त्यसलाई 365 लानुहोस् र त्यसलाई 753 लानुभयो भने तपाईँले यो देश होइन वास्तवमै कहिल्यै निको नहुने रोगीहरूको एउटा देशको रूपमा हामी त्यतातिर जाँदैछौ होइन। यसलाई यो हेर्दा सामान्य भइ त राखेको छ, चलि त राखेको छ भन्ने जस्तो देखिन्छ, आज किन अस्पतालहरूमा मेला लागिरहेको छ, किन मान्छेहरू कहिल्यै निको नहुने रोगहरूको चाहिँ रोगहरू शरीरमा बोकेर हिँड्नु परिरहेको छ, यो यावत कुराहरूको कुरा फेरि काहीँ न काहीँ होइन 100% त नहोला तर धेरै प्रतिशत चाहिँ त्यही खानेकुरासँग जोडिन्छ, त्यही जमिनसँग जोडिन्छ, त्यही पर्यावरणसँग जोडिन्छ होइन। त्यसले गर्दा त्यसलाई सुधार्न नसुधार्ने हो भने अरू हामीले जति प्रयास गरे पनि ती चाहिँ असफल हुन्छन्। त्यसैले हाम्रो कृषि खेतीपाती चाहिँ खानका लागि हुनुपर्छ, स्वच्छ हुनुपर्छ र खान योग्य हुनुपर्छ र मान्छे मात्रै बाँच्नका लागि यो पृथ्वी बनेको होइन। त्यसैले त्यसको जुन खालको इको सिस्टम छ, जो सिस्टमभित्र बस्ने सम्पूर्ण प्राणीहरू छन् ती प्राणीहरूको पनि अधिकार रक्षा गर्दै हामीले चाहिँ एक खालको भनौँ न 84 लाख जीवहरू मध्ये होइन अब हामी एउटा वर्ग न हौ मान्छे भनेको होइन। अब त्यो मान्छेले मात्रै उसको स्वार्थका लागि सबै प्राणीहरूलाई चाहिँ होइन उनीहरूको अस्तित्व समाप्त पारिदिने र मान्छे मात्रै चाहिँ होइन ऊ चाहिँ उसको आयु चाहिँ लगातार वृद्धि गर्दै जाने जुन खालको एउटा यो भनौँ न भस्मासुर लाइनमा छौं, यसले चाहिँ काहीँ न काहीँ ठूलै विपत्तिहरूमा चाहिँ फेरि यो मानव सभ्यतालाई नै पुर्याउँछ भन्ने लाग्छ। त्यसको लागि पहिलो खुड्किलो भनेको नेपालको यो जुन चिज हामी एकछिन खान पाएन भने एकछिनमा चाहिँ हामी होइन आँखा तिर्मेर हुन थाल्छ, त्यस्तो खानेकुरा चाहिँ शुद्ध हुनु पर्यो र त्यो शुद्ध खानेकुरा उत्पादन गर्ने समुदाय र उत्पादनमा उत्पादन प्रवर्धन गर्ने निकायहरूलाई चाहिँ हामी हिजोदेखि आजसम्म त्यही खबरदारीमै छौं।
2: कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँले विशेष गरी अघिल्लो बुदामा चाहिँ जोड्न खोजेको एउटा मानव स्वास्थ्य, अर्को चाहिँ माटो संरक्षण र दिगो कृषिको अवधारणा हो जानेर विषाक्त खाना अहिले हामी खान बाध्य छौं र उत्पादन विषाक्त हुँदा र त्यो विषाक्त उत्पादनमा संलग्न हुँदा मानव स्वास्थ्य पनि जोखिममा छ भन्ने यो कुराकानीमा चाहिँ हामी बुझ्न सक्छौ। यो बुझाइ चाहिँ खास हुनुपर्ने चाहिँ एउटा युवा वर्ग, युवा किसान, त्यसमध्ये पनि अहिले जो कृषि पढ्दैछ त्यो विद्यार्थीले अझ बढी बुझ्ने र बुझाउने काम गर्न सक्छन्। तपाईँहरूले अभियान चलाउनु भयो, त्यस्तो वर्गको चासो र चिन्ता कति भेट्नु?
1: मदन सर धेरै धन्यवाद। हामीले अलि बढी फोकस गरेको यिनी विद्यार्थीहरू जो पहिलो चाहिँ कृषि रोजेर विज्ञान विषय पढेर र कृषि रोजेर जो कृषि पढ्दै हुनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ होइन ब्याचलर मास्टर्स गरिराख्नु भएको छ होइन
2: भनेको यो पुस्ताले अब सिक्दै र सिकाउन पनि सक्छ भन्ने कुरा चाहिँ मैले
1: होइन एकदमै पुस्तागत रूपमा सरले भनेको एकदमै जायज हो होइन त्यहीँ जानुपर्छ। तर अझै हाम्रो चाहिँ अहिले बिग्रिएको कुरा के छ भने हाम्रो कृषि बिग्रनुको मुख्य कारण चाहिँ यहाँ पढेकै मान्छेहरूले नै नेपालको कृषिलाई बिगार्नलाई बल पुर्यायो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यहाँ त्यो मात्रै पनि होइन, त्यहाँ विभिन्न स्रोत साधनको अभाव लगायतका अन्य विविध कारणहरू पनि होला। तर सरसर्दी हेर्दाखेरि चाहिँ जसले कृषि पढ्यो उसले नै त्यो चाहिँ उत्पादन वृद्धिको मात्रै जुन खालको एउटा मूल मन्त्र घोक्यो त्यो उत्पादन वृद्धिको जुन खालको एकोरो रटानले नै हाम्रो यो सबै चिजहरू चाहिँ भनौँ न यो प्रकृतिको असन्तुलन, माटोमा अम्लेपन, माटोमा घट्ने प्राङ्गारिक पदार्थ अनि हाम्रो जमिन मुनिको पानी होइन त्यसपछि हाम्रो आयातमा रसायन लगायतका चिजहरूमा आयातमा लाग्ने लगानीहरूको वृद्धिको कुरा होइन वार्षिक 17-18 लाख किलो बिखको आयातको कुरा होइन त्यसले हाम्रो शरीरमा पार्ने प्रभावहरूको कुरा यो सबैतिर त्यसले एकदम अप्ठ्यारोमा पार्यो। त्यसले गर्दा पढेकै मान्छेहरू नै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन्। उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्राय कृषिका वरिपरि नै भेटिने भए हुनाले उहाँहरूको रूट भनेको चाहिँ फेरि पनि त्यही कृषि पढ्ने अध्ययन अध्यापन गर्ने कलेजहरू हुन्। त्यसैले हामी उहाँहरूलाई नै केन्द्रित गरेर हामीले यो अभियानहरू चलाइराखेका छौँ र थुप्रै भाइ बहिनीहरू चाहिँ यो मुद्दामा सहकार्य गरिराख्नु भएको छ। यो हामीसँग हाम्रा मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरूवर्गहरूलाई अगाडि राखेर गरिएका छलफलहरूमा गुरूवर्गहरू तपाईँले पढाएको ज्ञान हामीलाई बिर्सनका लागि अर्को चाहिँ दशकौं हामीलाई चाहिँ खर्च गर्नुपर्ने ठाउँमा यहाँहरूले पुर्याउनु भयो। त्यसैले तपाईँले पढाएको ज्ञान चाहिँ हाम्रो भन्नु जीवनको लागि र जगतको लागि यसले चाहिँ भलो गरिराखेको छैन भन्ने खालको कुरा आफ्नै विद्यार्थीले आफ्नै अगाडि भन्दाखेरि ती गुरूवर्गहरूले पनि त्यो महसुस गर्नुपर्ने कुरा हो होइन। त्यसैले हुन त करिकुलममा जे छ त्यही पढाउने कुरा होला थुप्रै कुराहरू, तर कस्तो भने हामी चाहिँ ती युवाहरू खोज्दै हिँडिरहेका छौँ जस मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरूवर्गहरूलाई अगाडि राखेर गरिएका छलफलहरूमा गुरूवर्गहरू तपाईँले पढाएको ज्ञान हामीलाई बिर्सनका लागि अर्को चाहिँ दशकौं

0: चिपडाइ राख्नु भएको छैन, जसले यो विषयमा उहाँले आत्मसात त गर्नुहुन्छ, तद अनुसारको व्यवहार गर्नका लागि सबैभन्दा पहिलो चाहिँ एक खालको शक्ति सहितको पात्र चाहिँ उहाँहरू नै हो। र त्योभन्दा पर गएर हेर्ने हो भने यो शिक्षाबाट नै सुधार्न जरूरी छ, यहाँले भनेको एकदम जायज हो। हामीले स्कूल लेभलदेखि नै होइन, अहिले जुन ड्रप आउटको रेट जो छ होइन, त्यहाँबाट हेर्ने हो भने चाहिँ अहिले स्कूल लेभलदेखि नै हामीले यो खेतीपातीका कुराहरू, श्रमप्रतिको सम्मानको कुराहरू, अनि त्यसपछि गएर यो माटोको चाहिँ उर्वरा शक्तिको कुराहरू, हाम्रो अहिले भनौँ न माटोलाई एक खालको फोहोर भन्ने खालको कल्चर विकास हुँदै गएको छ होइन, त्यसलाई चाहिँ एक खालको प्रकृतिसँग नजिक बनाउने, खेतीपातीसँग नजिक बनाउने जुन खालको जुन अभ्यास गराउनु पर्नेछ, त्यो चाहिँ हाम्रो प्राथमिक तहबाटै नै अभ्यास गर्नु जरूरी छ, जसले नेपालको कृषि भोलिका दिनमा उहाँहरूको काँधमा जाँदैछ होइन। अब अब अब दुःख लाग्दो कुरा के छ भने, अब त्यो सपनाको स्थानीयकरण भन्दा पनि यो सपनाको चाहिँ विदेशीकरण भइरहेको छ। अहिले 10-12 वर्षको बच्चालाई तपाईँले सोध्नुभयो भने उसले चाहिँ नेपालमा बस्छु, नेपालमै केही गर्छु भन्ने कुरा भन्दा पनि ऊ चाहिँ विदेशकै सपना बढी देखिरहेको छ। अझ माटोमै झर्ने कुरा, खेतीपातीमै जाने कुरा, झरी पर्दाखेरि होइन घुम ओढेर खेतीमा जाने कुरा त उसको अझै त्यो तेस्रो चौथो प्राथमिकतातिर पर्छ। त्यसैले त्यो वर्गलाई हामीले त्यो माटोप्रतिको एउटा खालको श्रद्धाभाव जगाउने कुरा चाहिँ हामीले पाठ्यक्रमबाटै जोड्नुपर्छ, सरले उठाएको कुरा म एकदम सहमत छु।
1: उसो भए तपाईँहरूले अभियान सञ्चालन गर्दाखेरि त्यस्ता कार्यक्रमहरू विद्यालय तहमा अथवा ती रहका सम्बन्धित निकाय तहमा केही पाइयो त केही छन् त?
0: होइन, विद्यालय तहमा चाहिँ अब यस्तो छ, हामी अब एकदम इमान्दारीपूर्वक भन्नुपर्दा हामी विद्यालय तहसम्म अलिक कममै पुगेका छौँ होइन। विद्यालय तहसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो। अब यद्यपि मैले अघि नै भने, अब हामी एउटा सानो एउटा नेटवर्क हो, अब हामी सबैतिर सबै क्षेत्रमा त्यसले चाहिँ प्रभाव पार्न सक्दैन, विद्यालय क्षेत्रमा जानु एकदम जरूरी छ। र अब अहिले चाहिँ जस्तो कैयौं यो विद्यालय तहमै 8-12 जुन खालको यो प्राविधिक शिक्षा पढाइराखेका छ प्लान्ट साइन्सको रूपमा होइन, त्यस्ता खालका कलेजहरूलाई पनि फोकस गरेर अब केही कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने लाइनमा हामीहरू छौं। र हाम्रो बुताले भ्याएसम्म हामीले गर्ने पैरवीको जुन खालको क्षेत्राधिकार छ, त्यो क्षेत्राधिकारभित्र रहेर हामीले स्कूल लेभललाई पनि भोलिका दिनहरूमा चाहिँ यो पैरवीको मुख्य एउटा महत्वपूर्ण एउटा स्टेक होल्डरको रूपमा हामी लिएर जान्छौं।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। विशेष गरी सरकारले हालै नीति तथा कार्यक्रम ल्यायो, त्यसभन्दा अगाडि चाहिँ एउटा राष्ट्रिय संकल्प पत्र अथवा प्रतिबद्धता पत्र भनेर पनि ल्याएको थियो, र त्यसैको पेरिफेरीमा रहेर तपाईँहरूले सुझाव एउटा खाका चाहिँ भनेर दिनुभयो। नीति तथा कार्यक्रम आयो, तपाईहरूले दिएको खाका के थियो र त्यो कति समेटियो?
0: मदन सर, अब यस्तो सरकारले अहिलेको यो विशेष भनौँ न, अहिलेको जुन पछिल्लो सरकारले चाहिँ राष्ट्रिय दलहरूका घोषणा पत्रहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र बनाउँदै गर्दा आम नागरिक समूह समुदायसँग पनि जुन खालको विचारहरू मागेका थियो, त्यो विचार हामीले पनि त्यहाँ पेश गर्यौं। र त्यो पेश गरेका आधारमा अहिले नीति कार्यक्रममा फेरि त्यसलाई ट्याली गरेर हेर्ने हो भने अब 100% भएन त भन्न सकिन्न होइन, त्यसले काहीँ न काहीँ अलिकति सम्बोधन गर्दैछ कि भन्ने लाग्दैछ। दुईटा हिसाबले नीति कार्यक्रममा आएको जस्तो विगतका वर्षहरूमा अहिले पनि छ, कृषिको व्यावसायिकरण यान्त्रिकरणका प्रश्नहरू छन्, त्यो ठिकै छ, तर जैविक बाटोबाट जाने कुरामा चाहिँ अहिलेको नीति कार्यक्रम पोजिटिभ छ कि भन्ने लाग्छ मलाई। यद्यपि बजेटले कसरी सम्बोधन गर्छ कैयौं कुराहरू, तपाईँ एक वर्ष अगाडिकै बजेटको कुरा सम्झिनुहुन्छ भने झन् 2 वर्ष अगाडिको चाहिँ लगानी दशक घोषणा गरेको सरकार त अभिछिन्न उत्तराधिकारीवाला सरकार हो होइन, यसले उसले भन्ने कुरै भएन। लगानी दशक घोषणा गरेको नीति कार्यक्रम बजेटमा आउँदा लगानी दशकको ल पनि थिएन होइन, यस्ता थुप्रै उदाहरणहरू छन्। र यसै गरी अहिले जे आयो त्यो बजेटमै आउँछ भन्ने त सुनिश्चित छैन, तर आज आउँदै गर्दा चाहिँ कम्तीमा पनि पहिला चाहिँ प्राङ्गारिक के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो, यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ, जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन, अनि बायोचारहरू बनाउने जस्ता कुराहरू आएको छ। र अहिले भर्खरै आएको मन्त्रालयको जुन होइन 21-22 मन्त्रालयबाट अहिले 18 झार्नेमा पनि होइन कृषि मन्त्रालयको नाम पनि माभित्र पनि पर्यावरण शब्द जोड्नु भएको छ उहाँले होइन, अब वन कृषि वन र पर्यावरण मन्त्रालय भनेर राख्नु भएको छ। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौ होइन, तर अब यो तद अनुसारको व्यवहारहरू सँगै गइदिएन भने होइन, ग्रामीण विकासका कुराहरू होइन, किसानको कल्याण गर्ने कुराहरू होइन, माटोदेखि लिएर होइन समग्र पर्यावरणकै समग्र एउटा चाहिँ वर्डभित्र थुप्रै चिजहरू पर्छ। पर्यावरणलाई व्याख्या विश्लेषण कसरी गर्नुहुन्छ, त्यसलाई बजेटमा उहाँले कसरी सम्बोधन गर्नुहुन्छ, मन्त्रालयको नाम राखिसकेपछि पर्यावरणसँग सम्बन्धित कुनै एउटा छुट्टै एउटा विभाग या कुनै निकाय राखेर उहाँले काम गर्नु चाहिँ गर्नुहुन्न, अथवा उहाँले पर्यावरण भनेको चाहिँ वन केन्द्रित पर्यावरण मात्रै हो कि कृषिको होइन कृषिभित्रको पनि पर्यावरण हो, त्यो बाँकी छ। तर आज हामीले हाम्रो

0: तर्फबाट बुझ्दै गर्दा चाहिँ अहिले के हदसम्म चाहिँ अलिकति यो चाहिँ प्रकृतितर्फ फर्किन खोजेको हो कि भन्ने नीति कार्यक्रम देखिन्छ, यद्यपि बजेट नआइकन चाहिँ यसलाई पूर्ण रूपमा समीक्षा गर्न सक्ने अवस्थामा म छैन सर।
1: मैले यसरी पनि बुझौं कि त अब पछिल्लो चरण हेर्ने हो भने सरकारले रासायनिक मल किसानले माग गरे अनुसार चाहिँ पुर्याउन सक्ने अवस्था पनि छैन। विश्व अर्थतन्त्र विश्व बजार हेर्ने हो भने अहिले महँगीकै चपेटामा छ र जुन रासायनिक मल पनि त्यो चपेटामा छ। सरकारले किसानले मागे जति बुझाउन नसक्ने अभियन्ताहरूले चाहिँ प्रकृतितर्फ फर्कौं भन्ने गर्दै गर्दाखेरि कतै यो तादम्यता मिलाउँदै गर्दाखेरि मल दिन नसक्ने अवस्थामा पुगेको सरकारले पो यता जोड गर्यो।
0: एकदम कूटनीतिक हिसाबले प्रश्न राख्नुभयो तपाईँले, हामी एकदम म सहमत छु यो कुरामा र हामी आशावादी पनि के कुरामा छौं भने अहिले तपाईँको होर्मुजको यो जुन खालको संकट होइन मध्यपश्चिमको म यो के भन्छ जुन खालको चाहिँ यो संकट छ, अब यस्तो थुप्रै कुराहरू तपाईँ कोविडदेखि ल्याएर होइन तपाईँ भूकम्पदेखि ल्याएर थुप्रै चीजहरू ल्याएर जोड्न सक्नुहुन्छ। यस्ता खालका राष्ट्रिय संकटहरू हामीले पटक पटक बिहोरिसक्यौं र यस्ता थुप्रै संकटहरू हाम्रो संघारमा उभिराखेका छन्, कुन पहिला आउने भन्ने मात्रै हो होइन। र यो संकटहरूलाई नजिकबाट निहाल्ने हो भने एक खालको परिकल्पना मात्रै गर्ने हो भने पनि हामीले त्यो लिएको बाटो गलत छ होइन। बजेटको कृषि बजेटको होइन 27-28 अरब बजेट मध्येको झन्नै 52-55% बजेट चाहिँ मलमा खर्च गर्ने, त्यो पनि मागको किसानको मागको आधा पनि नपुग्ने जुन खालको परिस्थिति छ, त्यो सरकारी बजेटको पनि एक खालको दुरूपयोग भएको छ, त्यहाँ किसानको पनि खल्तीबाट पैसा गएको छ, त्यो सबै कुरालाई जोड्ने हो भने वार्षिक झन्नै आधा खरब होइन अझ पुग्नपुग त्योभन्दा माथिको खर्च चाहिँ अहिले हामीले खेतबारीमा प्रयोग गरेको रासायनिक मलमा मात्रै खर्च भएको छ। त्यसैले उहाँहरूलाई त्यो निल्लुन उकल्नुको अवस्थामा पनि पुगिराख्दाखेरि होइन जलवायु परिवर्तन र अहिलेको जुन खालको विश्वव्यापी संकटको कुरा जुन यहाँले इंगित गर्नुभयो यसले चाहिँ उहाँलाई थप सजिलो बनाएको पनि हुनसक्छ होइन। अब चाहिँ अब दिन नसक्ने भएपछि अब प्राङ्गारिकमा जाउँ भनेर एक खालको उहाँहरूलाई एक खालको त्यो मार्ग प्रशस्त भएको पनि हुनसक्छ। यहाँले भनेको
1: विगतमा किसान संगठनहरूले अनुदान घटाउँदाखेरि विरोध गरेको अवस्था पनि थियो, हामी त्यता पनि सम्झिन सक्छौँ
0: रासायनिक मलमा होइन। यस्तो छ रासायनिक मलको चाहिँ अब यसका फेरि यसको छुट्टै बहस गर्न सकिन्छ होइन। रासायनिक मलको अवस्था चाहिँ के हो भने आजकै मितिमा हामीसँग जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै एक खालको भनौं न त्यो सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौ, हामीले भनिराखेका पनि छैनौ। तर त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तार विस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो। यद्यपि अहिले माटो भन्नुहोस् न अब हाम्रा नीतिहरूले तपाईँ हेर्नुहोस् तपाईँ एडिएसदेखि तपाईँ आवधिक योजना तपाईँ 15 एकचोटि पल्टाएर हेर्नुहुन्छ भने अब मुस्किलले 2.5% प्राङ्गारिक पदार्थ पुर्याउने कुरा थियो होइन।
1: दोब्बर पुर्याउने चाहिँ दशकको चाहिँ एउटा योजना
0: हो होइन। 15 पनि त्यही नै छ, 2.5 को माथि जान्छ एडिएसले चाहिँ 4% जति माटोमा प्राङ्गारिक पदार्थ पुर्याउने कुरा गर्दै गर्दा अब सरकारले बोलेकै नीतिहरूलाई फलो गर्ने हो भने चाहिँ यही अहिले लिने बाटो यही हो फेरि होइन। त्यो हामीले भन्नका लागि भन्दै हो, त्यसैले हाल्ने त रसायनिक हो भन्ने हो भने अलग कुरा हो होइन। माटोमा प्राङ्गारिक पदार्थको वृद्धि गराउने हो भने स्वाभाविक रूपमा रसायनको प्रयोग लाई घटाउँदै जाने कुरा यो एकदम विज्ञानसम्मत छ, पहिलादेखि नै हामीले त्यो कुरो भनिरहेको र सरकारको नीतिले पनि त्यो कुरा भन्दै आएको विषय नै हो। अब खालि अहिले चाहिँ यो परिस्थितिले हामीलाई त्यहाँ के पुर्याउँदैछ भने त्यसको अन्तर्राष्ट्रिय हिसाबले मूल्य वृद्धि हुने, हामीले थेग्न नसक्ने, मागे जति दिन नसक्ने, यो सन्दर्भमा चाहिँ अब चाहिँ प्राङ्गारिक बाटो नै उपयुक्त हो कि भन्ने ठाउँमा पुगेको पनि हुनसक्छ सरकार। तपाईँले जुन खालको शंका व्यक्त गर्नुभयो म त्यो कुरामा सहमत छु।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin. Safety! Michelin, Michelin.
3: Michelin,
4: world's number one tire brand.
5: Classic Tech 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV, the Wi-Fi 6 router pani teti mai paincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू:
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषिका विषयबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। अभियानले यसअघि सरकारलाई दिएका मुख्य सुझाव र प्राथमिकता चाहिँ के थिए त?
2: अब नीतिगत संरचनागत कुरा यस्तो थियो दुईटा। अब एउटा चाहिँ के हो भने अहिले जसरी अहिले भर्खरै अब हामी ठ्याक्क धानको बिउ राख्ने सिजनमा छौं, अब एक खालको खडेरी पर्ने खालको प्रक्षेपणहरू पनि भइराखेका छ होइन। अब अहिले वैशाख जेठ चाहिँ पानी परेको परै छ, तर असार र साउन चाहिँ पानी नपर्ने या कम पर्ने भन्ने छ। अब त्यसपछि फेरि साउन र भदौ चाहिँ फेरि पानी पर्छ भन्ने खालको जुन खालको प्रक्षेपणहरू छ, त्यसैले हामीलाई अहिले त्यही अनुसारको सुक्खा सहने खालका धानका जातहरू आम किसानहरूको खेतबारीमा पुर्याउनु पर्ने जरूरी छ। अब त्यो कतिपय हदमा होइन सुक्खा एकदेखि छसम्मका चाहिँ नि बालीहरू हाम्रो चाहिँ अनुसन्धान केन्द्रले त्यो तयार पनि गरिरहेको छ, तर अब त्यो पर्याप्त मात्रामा छ कि छैन त्यो दोस्रो प्रश्न हो। तर त्यही भएकै उन्नत जातहरू पनि किसान तहमा जो पुनरुत्पादन हुन्छन् त्यस्ता खालका जातहरू पनि किसान तहमा पुग्न सक्ने मेकानिजम छैन। त्यसले गर्दा यो मेकानिजम एउटा भनौँ न मन्त्रालयदेखि स्थानीय समूहसम्मको जुन खालको हिजोको मेकानिजम थियो त्यही मेकानिजम चाहिँ भइदियो भने अझ त्यसले चाहिँ नेपालको किसान तहमा भएको समस्यालाई पनि तत्काल माथि ल्याउने र माथि भएको एक खालको अनुसन्धानका चाहिँ राम्रा चीजहरूलाई पनि तल पठाउनका लागि जुन खालको चेन थियो यो संहिता लागू हुनुभन्दा अगाडि त्यो चेन अहिले टुटेको अवस्था छ, त्यसलाई जोड्दा राम्रो हुन्छ भन्ने एउटा कुरा हो भने अर्को चाहिँ यो पर्यावरणीय खेतीपाती यो जुन पर्यावरण मैत्री खेतीपातीका लागि चाहिँ एउटा छुट्टै खालको संरचना चाहिन्छ। र त्यहाँ अहिले पनि जो रसायन पढेर आएका विज्ञ विशेषज्ञहरूलाई हामीले त्यहाँका चाहिँ हाकिम साहबहरू बनाएका छौँ उहाँहरूबाट मात्रै यो कुरो सम्भव हुँदैन होइन। त्यसैले उहाँहरूलाई पनि प्रस्तुत गर्नुपर्छ र उहाँहरूलाई प्रस्तुत गराएर यो चाहिँ यो एउटा छुट्टै खालको संरचना चाहिँ संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्म नै हुनुपर्छ, जसले जसलाई चाहिँ अहिले भर्खरै जुन मन्त्रालयले जुन नाम पर्यावरण नाम पनि सँगै जोडेर लिएर आएको छ यसले थप बल पुर्याउँछ भन्ने लाग्छ मलाई। र पर्यावरण केन्द्रित विशेष गरेर कृषिसँग रिलेटेड पर्यावरण केन्द्रित चाहिँ संरचनाहरूको परिकल्पना गरौँ हामीले होइन। त्यो खालको डिमाण्ड हाम्रो पहिलादेखि नै छ र अब अहिले थाहा छैन सरकारले कसरी यसलाई सम्बोधन गर्छ। संरचना र तदनुसारको नीति नभइकन यो चाहिँ खालि भन्नका लागि भन्ने र कसैले भन्यो भने कुरा त हो तर भन्नेबाट चाहिँ यो हामी टुङ्गोमा पुग्न सक्दैनौं। र अब नेपाल जस्तो एउटा पहाड़ी भूगोल भएको मुलुक जहाँ 68-70% पहाड़ी कृषि छ त्यो पहाड़ी कृषि भएको ठाउँमा चाहिँ हामीले धेरै मलको लागि जसरी अहिले हामी महतारी राखेका छौं मल भनेको रसायन मात्रै हो भन्ने खालको जुन कुरा अहिले किसानको दिमागमा हालिएको छ र त्यसलाई चाहिँ फेरि फर्काउनका लागि अब अलिकति भनौँ न अहिले पनि 30 लाख झन् परिवार प्लसले चाहिँ अहिले पनि पशुपालन गरिरहेका छन् होइन। त्यो पशुपालन मार्फत मलको आपूर्ति गर्ने होइन आफ्नो भनौँ न जुन खालको आत्मनिर्भरतामा आधारित एक खालको हाम्रो कृषि प्रणाली थियो त्यो कृषि प्रणालीमै चाहिँ अलिकति जुन अहिले जसरी अल्मलिएको छ नेपाली कृषि त्यसलाई चाहिँ थप स्ट्रेन्थ गर्ने रेट्रोफिटिङ गर्ने काममा गर्न सक्यो भने चाहिँ नेपालको कृषि सुध्रिन्छ। अब अहिले चाहिँ बिउ पनि मल्टिनेसनलहरूको ल्याउने अब बिख पनि उनीहरूकै ल्याउने अनि त्यसपछि मल पनि कृत्रिम रसायन पनि बाहिरबाटै ल्याउने यन्त्रोपकरण पनि बाहिरबाटै ल्याउने अनि हामीले चाहिँ दुईटा ठूला अर्थतन्त्र भएका भारत र चीनसँग हाम्रो उत्पादनहरूलाई हाम्रा किसानहरूलाई प्रतिस्पर्धा गर भनेर जसरी भिडाइराखेका छ यो चाहिँ सिधै तिमी चाहिँ हाम फालेर मर भनेको बराबर छ अहिलेको जो व्यावसायिक रूपमा केही गर्न खोजिराख्नु भएका किसानहरू हुनुहुन्छ। त्यसैले नेपालको सन्दर्भमा व्यावसायिक कृषि गर्ने पनि क्षेत्रहरू छन् फरक होइन फरक फरक क्षेत्रहरूमा जहाँ चाहिँ तुलनात्मक लाभका बालीहरू छन् जहाँ चाहिँ जुन पर्यावरण केन्द्रित हाम्रो होइन भूगोल लगायतका हाम्रो अभ्यासहरू छन् त्यतातिरबाट हामीले व्यावसायिकताको खोजी गर्नुपर्छ व्यावसायीकरण गर्नुपर्छ म्यासिभ रूपमा गर्नुपर्छ। यो अर्को कृषि पर्यटनको ठूलो सम्भावना भएको मुलुक पनि हो तर अहिले हामीले चाहिँ जुन बाटोबाट गइरहेका छौँ त्यही धान चाहिँ होइन चीनले चाहिँ 7 लाख मेट्रिक टन पर हेक्टर फलायो हाम्रो चाहिँ 3 हेक्टर होइन 3 मेट्रिक टन पनि पुगेको छैन भन्नेबाट त्यस्तो खालको भाषीहरू निर्माण गरेर हुँदैन। हाम्रो एरियाहरू फरक छन् हाम्रा हामीले गर्नुपर्ने क्षेत्रहरू फरक छन् ती क्षेत्रहरूको पहिचान गरेर तत्त क्षेत्रहरूमा नै हाम्रो व्यावसायीकरणको बाटोबाट जानुपर्छ। यी यावत कुराहरूलाई जोडेर हामीले चाहिँ संरचना र नीतिहरूको कुरा चाहिँ त्यहाँ ल्याएर जोड्या हौ।
1: अब हामी उत्पादनकै कुरामा जोड़ दिने हो र तपाईँले भने जस्तै आत्मनिर्भरताकै कुरा जोड्ने हो भने प्रकृति सम्बद्ध खेती गर्दाखेरि त्यो किसानका लागि आत्मनिर्भर र आय आर्जन उन्मुख छ कि छैन?
2: अब यसलाई दुईटा हिसाबले व्याख्या गर्नुपर्छ। पहिलो कुरा चाहिँ अब अहिलेको समय सन्दर्भ अनुसार होइन, अहिले जसरी हाम्रो शिक्षा महँगो हुँदै गएको छ, स्वास्थ्य महँगो हुँदै गएको छ, जसरी हाम्रो जीवनयापनहरू, हाम्रो सामाजिक होइन व्यवहारहरू जसरी मँगिँदै गएको छ, त्यो हिसाबले चाहिँ एउटा किसानलाई राम्रो कमाई नहुने हो भने ऊ कसरी बाँच्न सक्छ र भन्ने प्रश्न एकदम पेचिलो प्रश्न हो होइन। तर त्यसो भनेर उसले चाहिँ एउटा भनौ न एउटा आफ्नो सन्तानलाई उच्च शिक्षा, राम्रो शिक्षा दिने नाममा होइन, एउटा राम्रो स्वास्थ्य उपचार पाउने नाममा, अथवा आफ्नै कुनै पनि सामाजिक गतिविधिहरूमा चाहिँ एक खालको भनौ न सामाजिक तहको, सामाजिक लेभलको, सामाजिक हैसियत प्राप्त गर्ने नाममा उसले जसरी कृषि मार्फत जुन खालको अभ्यास गरिरहेको हुन्छ, तर त्यसले चाहिँ ऊ र उसको परिवार र सिङ्गो प्रकृतिमाथि उसले चाहिँ एक खालको अन्याय गरिरहेको हुन्छ, ऊ स्वयंमाथि पनि अन्याय गरिरहेको हुन्छ। त्यसैले त्यो बाटो गलत छ भन्ने मात्रै कुरा हो हाम्रो। हामीले म अहिले म आफै एउटा उदाहरणको रूपमा यहाँलाई यहाँ अगाडि म पेश हुन सक्छु कि 22-23 वर्षदेखि म पनि खेतीपाती गरिरहेका छु भनेको सर्टेन बालीहरू बाहेक अधिकांश बालीहरूमा हामीले पशुपालनमा आधारित प्राङ्गारिक खेतीपाती गर्ने, जैविक खेतीपाती गर्ने हुने यसलाई कुनै महाभारत सम्झिनै पर्दैन। कुनै त्यस्तो एकदमै कमाइ गर्नै नसक्ने, फल्दै नफल्ने, उम्रिँदै नउम्रिने त्यस्तो हुँदै होइन, हामीले गर्न सकिन्छ। त्यो अहिले मलाई लाग्छ नेपालभरिका लाखौं किसानहरू जो अहिले हाम्रा चाहिँ नि तपाईँ हिमाली क्षेत्रमा जानुहुन्छ या पहाड़का उच्च पहाड़ी क्षेत्रहरूमा जानुहुन्छ, अहिले पनि रासायनिक मल नपुगेका थुप्रै ठाउँहरू छन्, यी विकासे बिउहरू नपुगेका थुप्रै ठाउँहरू छन्, त्यहाँ पनि खेतीपाती भइरहेको छ, त्यहाँका मान्छे भोकै बसेका पनि छैनन् होइन। तर त्योभित्र त्यो उत्पादनभित्र हुने क्वालिटीबाट, त्योभित्र गुणस्तरबाट, त्यसले हुने स्वास्थ्यमा पार्ने फाइदा, त्यसले पर्यावरण वातावरणमा पार्ने फाइदाबाट हेर्ने हो भने त्यो हामीले प्राप्त गर्ने एकमुष्ट रकमभन्दा त्यो धेरै ठूलो भ्यालु छ। खालि त्यसलाई हामीले कसरी हेर्छौं भन्ने कुराबाट हेर्ने हो भने यो चाहिँ यो के भन्छ कमाई नै यो के भन्छ नगद नै सब थोक हो भन्नेबाट हेर्नुभन्दा पनि त्यहाँ त्यसले चाहिँ नि भनौँ न उत्पादन लागतमा जसरी हामीले कम उत्पादन लागतमा त्यो उत्पादन भित्राउन सक्छौ, एक खालको परिवार र समाजको एक खालको सामूहिक प्रयासले त्यो उत्पादन भित्राउन सक्छौ, हाम्रै आफूसँगै भएका प्रविधिहरू, बिउ मल लगायतका चिजहरूले हामीले त्यो उत्पादन भित्राउन सक्छौ भने त्यहाँ लगानी कम पर्ने बित्तिकै उसको एक खालको आमदानी त त्यहाँ पनि सुनिश्चित हुन्छ होइन। त्यसरी पनि त्यसलाई हामीले व्याख्या गर्न सक्छौ होइन। ठ्याक्कै धेरै चिज अहिले बजारले जे भनेको चाहिँ त्यही चिज त्यहाँ ल्याएर प्रयोग गर्ने र भोलि चाहिँ नि असाध्य रोग लाग्यो भने तपाईँको के भन्छ कुनै पनि थुप्रै चिज त्यस्ता भाइरसहरू छन्, तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ कि तपाईँ लम्पी स्किन आयो सरकारसँग, अब के भन्छ हामीसँग कुनै त्यस्तो खालको प्रविधिहरू छैन होइन, तपाईँ त्यो के भन्छ उसमा सुँगुरमा त्यो होइन के आयो
1: अफ्रिकन
2: स्वाइन फिभर आयो, त्यसमा केही चाहिँ नि त्यस्तो छैन, कुखुरामा होइन बर्ड फ्लू आउँछ त्यसमा कुनै पनि विकल्प छ भनेपछि यसले विज्ञानले एक ठाउँ लगाएर छोडिदिन्छ, तपाईँलाई दुर्घटना लगाएर पारिदिन्छ, त अब यसपछि चाहिँ हामी केही पनि गर्न सक्दैनौँ भने त्यसलाई त्यो काहीँ न काहीँ बिमा गरिएको छ भने त्यो बिमाले पनि त्यसलाई चाहिँ त्यो प्रकोपको रूपमा लिन्छ, त्यसलाई बिमाले पनि सम्बोधन गर्दैन। राज्यले तपाईँलाई उचाल्दै लगेर धुरीमा लगेर खसार छोडिदिन्छ। हेर्नुहोस् जतिखेर तपाईँलाई राज्यको सपोर्ट चाहिन्छ, जतिखेर बिमाले सपोर्ट गर्नुपर्छ, जतिखेर तपाईँलाई व्यावसायीकरणको जुन खालको चरम उत्कर्षमा पुर्याउँछ, त्यो उत्कर्षमा पुर्याएर जब जुन बेला तपाईँ दुर्घटना पर्नुहुन्छ त्यतिखेर तपाईँ राज्य तपाईँसँग हुँदैन। त्यसैले त्यो खालको चिजमा हामी बतासिएर हिँड्नु हुँदैन। हाम्रो मौलिकता, हाम्रो भूगोल, हाम्रो परिवेश, हाम्रो अभ्यास, हाम्रो पुर्खाहरूले गरेको अभ्यास, त्यसमा थोरै विज्ञान मिसाएर त्यसलाई अझै थप उन्नत बनाउँदै होइन, हामीले अघिल्लो पुस्ताबाट जस्तो खालको एउटा भनौँ न एउटा स्वच्छ कृषि जिम्मा ल्याएको थियौँ होइन, आत्मनिर्भर कृषि जिम्मा ल्याएको थियौँ होइन, आज त्यो चाहिँ जानेर नजानेर हामीले त्यसलाई चाहिँ हामीले त्यो गुमाइसक्यौँ होइन। तपाईँ बिउबाट हेर्नुहुन्छ होइन, प्रविधिबाट हेर्नुहुन्छ, हरेक चिजबाट हेर्नुहुन्छ भने हाम्रो त्यो चिज गुमिसकेको छ। त्यसैले त्यसमा पुनः फर्किनका लागि हामी सबैको एक खालको भनौँ न नीति निर्माता होइन, उपभोक्ता अनि त्यो उत्पादक, हामी सबैको एक खालको साझा प्रयास भयो भने र राज्यले लिन खोजेको नीतिबाट मात्रै हेर्दाखेरि चाहिँ यो पनि सकारात्मक नै मान्नुपर्छ। हामी सबैजना सचेत हुन सक्यौँ भने नेपाल जस्तो भूगोल चाहिँ मलाई लाग्छ कुनै पनि परिस्थितिमा यो भोकमरीले होइन मान्छे मर्ने खालको मुलुक होइन, तर अहिले गएकै बाटो जुन खालको यो खतरनाक बाटोबाट हामी हिँडिरहेका छौँ, यो बाटो भनेको चाहिँ फेरि भोकमरीमा पुग्न सकिने सम्भावना भएको हाम्रो चाहिँ अभ्यास हो। त्यसैले हामी पुरानो अभ्यासमा फर्क्यौं, हामी कोही पनि मलाई लाग्छ अर्को होइन यो शतकौंसम्म हामी चाहिँ भोकै मर्दैनौं।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। उहाँले जोड गर्दै गरेको र अभियानले जोड गर्दै गएको प्रकृति सम्बद्ध खेती र यसमा चाहिँ फर्किनुको विकल्प छैन भन्ने विषय र सन्दर्भ चर्चा गर्दै गर्दाखेरि राज्य सामु चुनौती छ, बढ़दो जनसंख्या, थपिदो जनसंख्या, आउँदो जनसंख्याका लागि पनि भोक खाली नराख्ने अथवा खाना चाहिँ पुर्याउने त विभिन्न माध्यमहरू हुन सक्छन्। उत्पादनमा जोड़ गर्नु सरकारको चाहिँ प्रमुख चुनौती र त्यो दायित्व पनि रहेको छ, तर प्रकृति सम्बद्ध खेतीमा चाहिँ फर्किँदै गर्दाखेरि कसरी जाने भन्ने चाहिँ बहसकै विषय अहिले पनि केन्द्रमा रहेको छ र खाना नपाएर चाहिँ मरिँदैन यो खालको खेती गर्ने हो भन्ने तपाईँले चाहिँ जोड़िरहनु भएको छ। खास गरी बाली वस्तु उत्पादन गर्ने त्यसको चाहिँ बजारसम्म चाहिँ पहुँच पुर्याउने जुन एउटा श्रृंखला छ नि, यो श्रृंखलालाई जोड्न चाहिँ अहिलेको नीति तथा कार्यक्रमले केही ल्यायो त, केही आशा अपेक्षा गर्न सकियो त?
2: अब उत्पादनलाई बजारसम्म जोड्ने
1: अब पहिलो त उत्पादनकै चिन्ता हो,
2: उत्पादनकै चिन्ता हो होइन, अब बजारसँग जोड्ने कुरा पनि अब मलाई लाग्छ यो के भन्छ समर्थन मूल्यको कुराहरू अलिकति जोड्या छ होइन, मुख्य बालीहरूमा समर्थन मूल्यहरू उपलब्ध गराउने भन्ने कुरा छ। अब त्यसलाई नै मान्यो भने मलाई लाग्छ यतिले मात्रै पुग्दैन, बजारको चाहिँ अब लोकल बजारहरूलाई, स्थानीय बजारहरूलाई, हाम्रो जुन खालको अभ्यासमा गएका पुराना हाट बजारहरूलाई होइन त्यसलाई संस्थागत गर्ने, त्यसलाई स्थायित्व दिने, त्यसैलाई प्रवर्धन गर्ने हाम्रो त्यो नै बजारको एक खालको जग हो हाम्रो होइन। अब अहिले हामीले जसरी चाहिँ पकेट क्षेत्रहरू बनाउने, पकेट क्षेत्रहरूमा चाहिँ संकलन केन्द्रहरू बनाउने, त्यहाँ कृषि सड़कहरू बनाउने, त्यहाँबाट उत्पादन ट्रक लोड गरेर ल्याउने भन्ने खालका ती अभ्यासहरू, त्यो मलाई लाग्छ यी मैदानी कृषिका अलिकति विकसित देशहरूका अभ्यासहरू हुन्, हाम्रो ठाउँमा चाहिँ हामीले जे खालको हामीले पुरानो भनौँ न हजारौं वर्षदेखि जुन खालको अभ्यासहरू गरेका छौं ती नै अभ्यासहरूमै टेकेर हामीले चाहिँ यो कृषिको होइन एक खालको स्थानीय उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्छौं, त्यही जगमा उभिएर त्यसैलाई प्रवर्धन गर्नुपर्ने थियो, त्यो अहिले नीति कार्यक्रममा आएको छैन। र समर्थन मूल्यबाट हेर्दाखेरि चाहिँ अब यदि त्यसो हुन सक्यो भने पहिलो कुरा त अब किसानको सूचीकरणको कुरा जोड़िया छ उसले होइन, अब किसानको सूचीकरणले मात्रै हामी कहीँ पनि पुग्न सक्दैनौँ, किसानको सूचीकरणसँगै वर्गीकरण सम्बन्ध पेचिलो मुद्दा हो होइन, किसानको सूचीकरणमा अहिले पनि 20-22 लाख जति हामीले सूचीकरण गरिसक्यौं भन्ने खालको मन्त्रालयको एउटा खालको रेकर्ड छ, तर
1: कस्ता किसान परे भन्ने
2: त्यसमा थुप्रै किसानहरू हाम्रा साथीभाइहरूसँग हामी बसेर कुराकानी गर्छौं, देशभरिका किसानहरूसँग पनि बसेर फोरममा बसेर हामी कुराकानी गर्दा तपाईँहरू सूचीकृत हुनुभयो भने उहाँहरूले हामी त भाषेन भन्नुहुन्छ होइन, फोरममा चाहिँ देखेपछि महाकाली सङ्घका किसानहरूसँग हामीले हाम्रो लेभलको हाम्रो किसान जो चाहिँ साना किसानहरू हुनुहुन्छ उहाँहरूलाई सोध्यौं भने हामी त्यसमा समावेश भएको छैनौँ भन्नुहुन्छ, तर यहाँ 22-23 लाखको तथ्याङ्क आइसक्यो, त्यसैले यो चाहिँ फेरि पनि हामीले भूकम्पताका चाहिँ वास्तविक पीड़ितहरूको तथ्याङ्क संकलन गर्न गए जस्तै होइन, जसको होइन भनौ न अब अन्त पनि प्रपर्टी भएकै मान्छेले पनि कहीँ न कहीँ त्यो अनुदानको दुरूपयोग गरे भन्ने खालको समाचारहरू पनि हामीले सुन्यौं, त्यो हामी फेरि त्यहीँ पुग्दैछौँ। त्यसैले यो किसानको किसानको पनि सूचीकरण ठिकै छ, आफ्नो ठाउँमा ठिकै छ, तर वर्गीकरण सँगसँगै सूचीकरण गरिएको भए यो वर्गीकरण बिनाको सूचीकरणले हामीलाई कहीँ पनि कुराउँदैन, त्यो सूचीकरण नगरिकन सरकारले भनेको समर्थन मूल्य लगायतका जुन सरकारले दिने जुन खालको अनुदानका कार्यक्रमहरू छन् त्यो वास्तविक किसानसम्म पुग्दैन। त्यसैले अहिलेसम्म अनुदानको दुरूपयोगको प्रश्न एकदम पेचिलो भएर आएको, किनभने किसान को हो भनेर राज्यले नचिनेर भएको हो। अब आज पनि सूचीकरणका नाममा गैर किसानहरूलाई सूचीकृत भयो भनेर 22-23 लाखको चाहिँ जुन खालको तथ्याङ्क मन्त्रालयले देखाएर बसिरहेका छ, यसले मात्रै पुग्दैन, बरू यसलाई के गर्न सकिन्छ भने अहिले जति सूचीकृत भएको छ त्यसलाई चाहिँ वर्गीकरण गरेर तत्काल उहाँहरूलाई परिचय पत्र दिने र उहाँहरूलाई अन्य विभिन्न भनौँ न अब त्यसलाई सामाजिक सुरक्षासँग जोड्ने खालको बाटोसँग जान सक्यो भने चाहिँ त्यसले एक खालको प्रभावकारी परिणामहरू ल्याउन सक्छ, नत्र सूचीकरणमै अर्को 5 वर्ष जान्छ होइन, गयो जसरी गएको विगतमा 4-5 वर्ष गयो। त्यसैले यो परिणाम ल्याउनका लागि चाहिँ अब वर्गीकरणमा जानुपर्छ र वर्गीकरणसँगै छुट्टिएका यथार्थ किसानहरू ठूला पनि हुन सक्छन्, मझौला पनि हुन सक्छन् र साना पनि हुन सक्छन् र ती भूमिहीन पनि हुन सक्छन् जो खेतीपातीमै काम गर्छन्, ती 3-4 वटा वर्गमा राखेर उनीहरूलाई परिचय पत्र दिने र परिचय पत्रका आधारमा अहिले राज्यले भनेका सबै सुविधाहरू दिने कुरामा जान सक्यो भने चाहिँ यसले परिणामहरू ल्याउन सक्छ।
1: कुराकानीमा हुनुहुन्छ उद्धव अधिकारी, खानाका लागि खेतीबाली अभियानका संयोजक, खाद्यका लागि कृषि अभियानका संयोजक, हामी जसरी पनि बुझ्न सक्छौं। यो कुराकानी सुन्दै गर्दा कतिपयलाई लाग्न सक्छ खास गरी अहिलेको नीति तथा कार्यक्रमले कृषि केन्द्रित के कुरा समेटेछ त भन्ने पनि लाग्न सक्ला, विषयहरू चाहिँ ग्रामीण अर्थतन्त्रको एउटा पुनर्जीवनको विषय समेटिएको छ भने सम्मानजनक यो कृषि पेसासँग सम्बन्धित छ र उद्यमशीलता यसैमा जोड़िएको छ, जस्तरी विगतमा चाहिँ कृषि लगानी दशक भनेर सरकारले प्राथमिकतामा राखेको थियो। अरू पनि विषयहरू छन्, माटोको स्वास्थ्य सुधारको कुरा नीति तथा कार्यक्रमले समेटेको छ, त्यसै गरी अघि कुराकानीमा हामीले चर्चा गरे जस्तै जैविक एवं प्रांगारिक मलमा अनुदानको व्यवस्था एउटा विषय समेटिएको छ, जैविक विविधता संरक्षण र रैथाने बालीको प्रवर्धनको विषय उठेको छ, त्यसै गरी पर्यावरणीय कृषि र प्रविधि मार्फत चाहिँ हरित अर्थतन्त्रको विकास भनिएको छ, वन मार्फत मल र बायोचार उत्पादनको विषयहरू यी मुख्य विषयहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रमले समेटेको छ र जुन पछि बजेटका रूपमा आउँदा कसरी आउँछ हेर्न बाँकी छ भनेर हामी यति चाहिँ सारका रूपमा भन्न सक्छौ।
2: एकदमै एकदमै सरले एकदम ठिक भन्नुभयो।
1: हो, यही बुदामा रहेर कुरा जोड्दै गर्ने हो भने रासायनिक खेती चाहिँ कम गर्ने, कम गर्दै जाने, जानु अब चाहिँ अपरिहार्य छ भनेर तपाईँहरूले भन्नुभएको छ। यो प्रयोग हटाउन कति सम्भव छ, कति असम्भव छ त?
2: अब होइन, यस्तो छ, अब असम्भव भन्ने त केही पनि छैन। हेर्नुहोस्, होइन, जब मैले अघि पनि सुरुमा राखेँ कि हामीले हजारौं मान्छेहरूलाई भेट्दाखेरि जो नीति निर्माण तहमा बसेका, उत्पादकदेखि नीति निर्माण तहमा बसेका मान्छेहरूसँग बुझ्दाखेरि पनि उहाँहरू कसैको यसमा विमति छैन। आजसम्म हामी लाखौं मान्छेसम्म एक खालको अन्तर्क्रिया गरिसक्यौं, होइन, यो मुद्दा यो गलत मुद्दा हो, यसमा जानु हुँदैन, यो चाहिँ यो तिमीले भनेको बाटो चाहिँ खराब छ भन्दा आजसम्म कसैले पनि भनेका छैन, होइन, त्यो हिसाबले यो स्वाभाविक बाटो छ। तर के छ भने सम्भावनाबाट हेर्ने हो भनेदेखि यसमा किसान आफैले मात्रै केही गर्न सक्दैन, यसमा राज्यको सपोर्ट चाहिन्छ। राज्यको दुईटा खालको सपोर्ट चाहिन्छ, एउटा उसलाई नबिगार्ने खालको सपोर्ट चाहिन्छ, होइन, एउटा बनाउनका लागि सपोर्ट चाहिन्छ, होइन। अब अहिले भइरहेको सपोर्ट चाहिँ कता कता बिगार्नका लागि बढी केन्द्रित भयो कि भन्ने लाग्छ, होइन। त्यसैले त्यो बिगार्नका लागि प्रयोग भएको स्रोतहरूलाई बिस्तारै बनाउनतर्फ चाहिँ केन्द्रित गर्ने हो भने मलाई लाग्छ अघि तपाईँले जुन शंका व्यक्त गर्नुभयो, होइन, आय आर्जनको कुरा, होइन, अब हाम्रो राज्यले जसरी पटक पटक चिन्ता व्यक्त गर्ने को विषय, होइन, जनता भोकै रहलान् कि उत्पादन घट्ला कि भन्ने खालको जो चिन्ता छ, यद्यपि हामीले चाहिँ वर्षको धान चामलबाट मात्रै हेर्ने हो भने पनि 30-40 अरबको चाहिँ धान चामल मात्रै आयात गरेर खानुपर्ने अवस्थामा छौं, झन् 4 खरबको आरआरी चाहिँ कृषिजन्य उपजहरू आयात गर्ने एउटा कृषि प्रधान मुलुक बनिराखेका छौं भनेपछि उहाँहरूले खालको, होइन, उत्पादन घट्छ भन्ने गरेको चिन्ताको पुष्टि पनि त्यहाँनिर हुन सक्दैन। त्यसैले हामीले चाहिँ अब सबै कुरालाई एक ठाउँमा ल्याएर जोड्ने हो भने सम्भावना असाध्य धेरै छ र अब जानुपर्ने बाटो यो नै हो। विश्वव्यापी रूपमा जो कृत्रिम रसायनमा आधारित जुन खालका ठूला ठूला व्यावसायिक देशहरू पनि अब विस्तार यतै फर्कँदैछन् र हामी त लकीली पहाड़ी होइन एक खालको अधिकांश पहाड़ी भूभाग भएको र गाउँ नै गाउँले भरिएको मुलुक छ र हामी अभ्यासले पनि हामीलाई चाहिँ फेरि अर्को 2-3 वर्ष कोर्स लिएर पढेर अथवा 2-3 महिने तालिम लिएर फेरि खेतीपाती गर्न जरूरी छैन। हामी आफैमा हाम्रो जिनमै त्यो खालको होइन कृषि कसरी गर्ने भन्ने खालको अभ्यास छ। त्यो अभ्यासलाई थोरै अलिकति विज्ञानसम्मत बनाउने, त्यसलाई अलिकति होइन प्रविधि को सहयोग गर्ने, होइन, र त्यसलाई अरू सजिलो बनाउने बाटोतिर जान सक्यो भने यसबाट घाटा हुने, यसबाट होइन भन्ने चाहिँ यो खेतीपातीबाट कुनै पनि एंगलबाट घाटा छैन।
1: अधिकारीजी, उसो भए चाहिँ माटो जोगाउनु पर्यो दिगो कृषि उत्पादनको लागि, रासायनिक विषादी मल घटाउनु पर्यो तपाईँले भन्न खोजे अनुसार, पानीको जुन असन्तुलन देखिरहेको छ, मौसमी चक्र जुन खलबलिरहेको छ, पानी चाहिँ जोगाउने प्रयासहरू चाहिँ किसानहरूले गर्नु पर्यो, किसानको पलायन पनि रोक्नु पर्यो जुन अघि तपाईँले एउटा जोड्नु भएको थियो, र बजारको पहुँचका कुराहरू जुन एउटा श्रृंखला चल्नको लागि यो चाहिँ गर्नु पर्यो, यी चाहिँ सार संक्षेपका चाहिँ विषयहरू रहे।
2: एकदमै सरले राम्रो संक्षेपीकरण गर्नुभयो, एकदमै। खालि यथार्थ कुरा के भने हामीले यो नयाँ खालको, हामीले जुन खालको पुराना अभ्यासहरूलाई नै अलिकति परिमार्जन गर्ने हो भने हामी धेरै कुरा त्यो टुङ्गोमा पुग्न सक्छौ, होइन। अब खालि हामीले, मैले अघि भने, हाम्रा स्रोतहरू, हाम्रा साधनहरू हामीले चाहिँ बनाउनेतिर भन्दा पनि बिगार्नेतिर बढी केन्द्रित भयो कि भन्ने ठाउँमा आज परिणामले त्यहाँ पुर्यायो हामीलाई, होइन, यद्यपि हामीलाई उहाँहरूलाई दोष लगाउन मन छैन, तर परिणामले हामीलाई त्यहाँ पुर्याउँदै गर्दा अब चाहिँ सच्चिने ठाउँमै सबैजना जानुपर्छ होला, होइन, एकअर्कालाई दोष लगाएर हामी कहीँ पनि पुग्न सक्दैनौ। यो खाद्य सुरक्षा भनेको यो धेरै ठूलो पेचिलो प्रश्न हो, यसले भोलिका दिनमा गएर यसले थुप्रै होइन राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। मान्छेले भोको पेटमा सायद बेद पर्दैन भन्छन्, होइन, त्यसैले यो खाद्य सुरक्षा सँग सम्बन्धित चिजहरू आज जसरी जमीनहरू बाँझिँदैछ, हरेक एक दशकमा चाहिँ 3 लाख हेक्टर भन्दा बढी चाहिँ कृषिको जमीनहरू चाहिँ घडेरीकरण भइसक्यो भन्नेबाट तपाईँ अघिल्लो 78 को चाहिँ सार्वजनिक भएको तथ्याङ्कलाई लिने हो भने त्यसरी जमीनहरू घटिरहेको छ, भएका कृषिको जमीनहरू चाहिँ बाँझो रहिरहेका छन्, वन्यजन्तुको त्यतिकै त्यो ठूलो प्रभावहरू बढ्दै गइरहेको छ, 3 बाली लाग्ने जमीनहरू अहिले पनि बाँझा देखिन्छन्, होइन, हाम्रो यतातिर आयातको ग्राफहरू एकदम बढ़िरहेको छ, राज्य व्यापार घाटामा गइरहेको छ, यसको ऋण बढ़िरहेको छ, यसको थुप्रै कथाहरू छन्, होइन, तर यसलाई फेरि सही ट्र्याकमा ल्याउनका लागि चाहिँ के भने फेरि पनि आम किसान समुदायलाई होइन कसरी गाउँ फर्काउन सकिन्छ, कस्तो प्याकेजसम्म दिएर ती किसानहरूलाई फेरि पनि एउटा गाउँ फर्काएको राष्ट्रिय अभियान नै चलाएर र ती वनपाखाहरूलाई फेरि हराभरा बनाउन सकिन्छ र ती वन्यजन्तुलाई फेरि चाहिँ लखेटेर जंगलभित्रै छिराउन सकिन्छ, कसरी ती आज बाँझा रहेका जमिनहरूलाई चाहिँ हराभरा बनाउन सकिन्छ, र त्यो बारेमा चाहिँ राज्यले सोच्नु पर्यो। अहिले पनि जस्तो भनौँ न, एक खालको त्यहाँ एउटा शब्द अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नीति कार्यक्रममा आएको छ, अलिकति यो ग्रामीण जनजीवनलाई होइन प्रवर्धन गर्ने जुन कुरा छ यो एकदम सकारात्मक, यसलाई राम्रोसँग प्रवर्धन गर्ने भने यो यो यसले थुप्रै सूचकहरूलाई सकारात्मक गराउन सक्छ। खालि अब यो खालि बोल्नका लागि मात्रै बोलिने कुरा हुन् र नीति कार्यक्रमहरू अब चार वर्ष पाँच वर्ष अगाडिको मात्रै नीति कार्यक्रम पल्टाएर हेर्ने भने आज हामीलाई आफैलाई हाँस उठ्छ मनमुनि होइन। र त्यसैले अब नीति कार्यक्रम आयो हामी उत्साहित छौं खुसी छौं होइन। सम्मान्य राष्ट्रपतिज्यू मार्फत चाहिँ त्यत्रो सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौं। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला तर कम्तीमा रसायनतिर बरालिने चाहिँ नि त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी
1: छौँ। उसो भए तपाईँले भनेकै जस्तो आशा गरौं, अपेक्षा पनि त्यस्तै राखौं, किसानको पनि समृद्धि होला भोलिका दिनमा चाहिँ हामी अपेक्षा गरौं। कुराकानीको हामी अन्तिममा छौं, मै माग्ने ढुङ्ग्रो लुकाउने यो काम चाहिँ नगरौं। जैविक कृषि प्रवर्धनमा चाहिँ पालिकाको भूमिका चाहिँ के हो त उसो भए?
2: मुख्य कुरो अब अहिले तीन तहको सरकार हुँदै गर्दा संविधानबाट निहाल्ने हो भने पनि सबैभन्दा बढी जिम्मेवारी चाहिँ पालिका तहमै छ होइन। किसान त्यहीँ छन्, खेतीपाती त्यहीँ छ र नीतिले पनि एनले संविधानले पनि अधिकांश भार चाहिँ स्थानीय सरकारलाई नै दिएको छ। तर अब स्थानीय सरकारहरूको प्राथमिकताबाट हेर्ने हो भने फेरि त्यो चाहिँ चुत्थो प्राथमिकतामा देखिन्छ फेरि होइन। उहाँहरूले विनियोजन गरेको गत वर्षको बजेटलाई हेर्नुहुन्छ भने समग्र 753 लाख ठाउँमा ल्याएर हेर्नुहुन्छ भने 1% वरिपरि मात्रै छ होइन। अब त्यहाँबाट उहाँहरूले कृषि शाखालाई दिनुभएको प्राथमिकता कृषि शाखाले त्यहाँबाट गरिरहेको प्रसारमा जुन खालको यो के भन्छ विदेशी बिउहरूको जुन खालको एउटा चाहिँ एजेन्टको रूपमा उसले जसरी चाहिँ कृषि शाखाले त्यहाँ व्यवहारहरू गरेको थियो थुप्रै कुराहरू फेरि त्यो लय मिलिराखेका छैन।
1: यो चाहिँ तपाईँहरूको बुझाइ हो कि आरोप हो?
2: होइन, यो आरोप पनि हो, जे देखियो त्यही बोलिएको कुरा होइन। यो चाहिँ के भने अहिले यो किसानलाई केही सेवा सुविधा प्रदान गर्ने नाममा केही कार्यक्रमहरू राख्छ स्थानीय सरकारले। त्यो स्थानीय सरकारले राख्दा गर्दा उसले केही वितरणमुखी कार्यक्रमहरू राख्छ र त्यो वितरणमुखी कार्यक्रमभित्र के हुन्छ भन्दा तपाईँले त्यहाँ बाँडिने बिउ हेर्नुहोस्, तपाईँले त्यहाँ बाँडिने प्रविधिहरू हेर्नुहोस्, ती सबै प्राय आयातित छन् र ती प्रकृतिलाई खासै फाइदा लाग्ने खालका छैनन्। यद्यपि किसानले त्यसलाई एक्सेप्ट गर्छ, किसानले त्यसलाई राम्रै मान्छ होइन, तर त्यसलाई त्यसको विवेक प्रयोग गर्ने काम त अभिभावकको हैसियतले त स्वाभाविक रूपमा सरकारको। त्यसैले स्थानीय सरकारले चाहिँ यसमा अलि बढी गम्भीर ढंगले लाग्ने हो भने नेपालको कृषि धेरै हदसम्म सुध्रिन सक्छ। र मैले अघि पनि भने थुप्रै पालिकाहरूले त्यो खालको अभ्यास शुरूआत पनि गर्नुभएको छ र भोलिका दिनहरूमा यसबाट पाठ सिकेर होइन, अब यसरी त हामी बालुवामा पानी जति पैसा हामी लगानी गर्छौं इनपुटमा चाहे त्यो सरकारको कुनै पनि शीर्षक अन्तर्गत त्यो उडेर गुडेर कुनै पनि हिसाबले विदेश जाने र रोग र होइन हाम्रो चाहिँ खालको पर्यावरणीय असन्तुलनको दुष्चक्रमा चाहिँ हामी फसिराख्ने जुन खालको परिस्थिति छ त्यसबाट बाहिर निक्लिनका लागि चाहिँ सबैभन्दा बढी भूमिका नै अहिले स्थानीय सरकारको देखिन्छ। स्थानीय सरकारले नै किसानलाई विश्वासमा लिएर त्यहाँको प्रकृति जोगाउने, पर्यावरण जोगाउने, आफ्नो नगरपालिकाभित्रलाई आगामी होइन 50 वर्ष 100 वर्षको लागि खाद्यान्न कसरी सुरक्षित गर्न सक्छ, त्यहाँको होइन जैविक विविधता बिउ लगायतको जैव विविधता कसरी संरक्षण गर्न सक्छ, त्यहाँका रैथाने बाली वस्तुहरूको कसरी संरक्षण प्रवर्धन गर्न सक्छ भन्ने बारेमा त स्थानीय तह जतिको बलियो त्यसमा विचार विवेक पुग्ने अर्को सरकार हुन सक्दैन। भलै त्यसमा प्रदेश संघ सरकारले सपोर्ट गर्नुपर्छ अलग कुरा रह्यो, स्थानीय सरकारको मात्र सीमित स्रोत साधनले भ्याउँदैन, त्यो एकदम घाम जतिको छर्लङ्ग छ, सबै कुरो स्थानीय सरकारको टाउकोमा हालिदिएर पनि हुँदैन। संघीय सरकारले चाहिँ त्यहाँ जुन जुन पालिकाहरूले प्रकृतितर्फ फर्किन खोजेका छन्, एक खालको चाहिँ भनौँ न आत्मनिर्भरतामा अन्तर्निर्भरतामा आधारित आत्मनिर्भरताको अभ्यास गरेका छन्, त्यस्ता खालका पालिकाहरूलाई चाहिँ संघीय र प्रादेशिक सरकारले अनुदानहरू दिने, सपोर्ट गर्ने र उनीहरूलाई बल पुर्याउन सकियो भने 753 मध्ये तपाईँ एक वर्षमा 50 पालिका मात्र एक खालको समृद्ध पालिका, आत्मनिर्भर पालिका, कृषिजन्य उपजहरूमा आत्मनिर्भर पालिका घोषणा गर्न सक्नुभयो भने मलाई लाग्छ त्यो सकारात्मक रोग होइन त्यो भोलि देशैभर फैलिन समय लाग्दैन। तर सुरु कहीँ न कहीँबाट भएको छ, थप बल पुर्याउने काम चाहिँ अब संघीय सरकारले गर्नु पर्यो, त्यो खालको प्रतिबद्धता चाहिँ स्थानीय सरकारले गर्नु पर्यो।
1: तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्तिममा छौं। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हुनुहुन्छ। आउँदो जेठ 15 संघीय संसदमा बजेट सार्वजनिक हुँदैछ, बजेट सार्वजनिक हुँदै गर्दाखेरि तपाईँहरूको बजेटमा चासो र प्राथमिकता चाहिँ के रहला?
2: धेरै अपेक्षा राखेर पनि हुँदैन, किनभने तपाईँको 18-19 खरबको बजेटमा होइन हामीले कृषिले प्राप्त गरेको बजेट हेर्ने हो भने अब अहिले गत वर्षको भन्दा अहिले सिलिङ कम आएको छ भन्ने सुनिएको छ हामीले मन्त्रालय मार्फत होइन। त्यसैले 4-5 अरब जति त अहिले घटेर आयो भन्ने सुनिएको छ सिलिङका हिसाबले। अब थाहा छैन, अब बजेट नै कम आयो भन्ने बहानामा, पैसै थोरै भयो भन्ने बहाना बाहनामा अरू थुप्रै बाहना भेटिन सक्छन्, त्यो बाहना हामीलाई स्वीकार्य छैन। अहिले सरकारले जे जे कुरा अनाउन्स गरेका छ, हामीले जैविक मललाई प्रवर्धन गर्ने, रैथाने बिउहरूलाई प्रवर्धन गर्ने कुरा होइन, के समर्थन मूल्य कायम गर्ने कुरा, समर्थन मूल्य अनुसारको चाहिँ नि त्यो किसानको खातामा चाहिँ होइन अनुदान रकमहरू जाने कुरा, यी यावत कुराहरू हामी अभ्यासमा देख्न चाहन्छौँ जुन कुरो बजेटमा आओस् होइन। अब हामी थुप्रै कुरा भन्न सक्छौँ, थुप्रै कुरा हामी सरकारसँग माग गर्न सक्छौँ, तर आज सबै कुरो त्यहाँको चित्र देख्दै गर्दा गत सालको भन्दा बजेट पनि कम आउने र अनि यता चाहिँ अलिकति भनौँ न रूपान्तरणकारी योजनाहरू पनि यहाँनिर ल्याउँदै गर्दा चाहिँ अब सबै कुरो चाहियो भनेर हामीले माग्नुभन्दा पनि जे जे नीति कार्यक्रमले बोल्या छ कम्तीमा ती कुराहरूमा चाहिँ इमान्दारीतापूर्वक ती कुराहरू चाहिँ बजेटमा आइदियोस्, हाम्रो अपेक्षा अहिलेलाई यति नै छ। माग त हेर्नुहोस् 32 पानी कापी भरिन्छ, किसानका माग त यति धेरै छन्।
1: उहाँ हुनुहुन्थ्यो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
3: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98 5856655।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
5: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना अझै केही दिन मौसम यस्तै रहने द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाई र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने नेपाल खबरमा अब पूरा खबर प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको हो सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको हो प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको हो प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन् प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ विनियोजन विधेयक का 5 सिद्धान्तमा नागरिकको अनुभूत गर्ने गरी सुशासनको लाभांश सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनर्संरचना सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन् यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानूनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनर्प्राथमिकीकरण भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन अवसरको समानताका लागि सामाजिक लगानी अवसरको समानताका लागि सामाजिक लगानी बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन् अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ कार्यालयले सबै मन्त्रालय आयोग सचिवालय कार्यालय निकाय मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो कार्यालयमा भइरहेका सामान औजार उपकरण फर्निचर गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ कतिपयले प्रयोगमा आइरहेका कुर्सी दराज सोफा कार्पेट पर्दा गमला कम्प्यूटर मोबाइल ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको हो पूर्व गृह मन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेौपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी राति कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
6: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
7: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
6: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
7: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
6: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2015 अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। पृथ्वी राजमार्ग सड़क विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। सड़क विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सड़क सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र पाटी पौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिन पोखरा सड़क विस्तारको पूर्वी खण्ड, आबुखैरेनी जामुनीको सड़क निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। एसियाली विकास बैंक एडीबीको करिब 6.31 अर्ब रूपियाँ लागतमा स्तरोन्नति भएको 41 किलोमिटर सड़क खण्डको निर्माण पूरा भइसकेको छ। अब विदेशको खबर। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बाल बालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम WFPका एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ। पछिल्लो महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप तीव्र बनाएको छ। यसैबीच पाकिस्तानसँगको द्वन्दका कारण करिब 8 महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ। यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सृजना गरेको छ। इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ। अब खेल खबर। ई स्पोर्ट्स संघ नेपाल ईशानले तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता आउँदो असार 5 गतेदेखि आयोजना गर्ने भएको छ। प्रतियोगितामा फ्री फायर, पबजी मोबाइल र ई फुटबल गरी 3 विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ई फुटबल व्यक्तिगत विधामा खेलाइनेछ भने फ्री फायर र पबजी मोबाइल टीम प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रारम्भिक छनौट खेल अनलाइन मार्फत गरिनेछन्। फाइनल चरण भने प्रत्यक्ष उपस्थितिमा ल्यान्ड इभेन्टका रूपमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ी तथा टोलीले इस्तानको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा 5,000 भन्दा बढ़ी खेलाड़ी तथा टोली सहभागी हुने आयोजकको अपेक्षा छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल 4 गतेदेखि, प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्दका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने।
8: भर्ना सम्बन्धी सूचना।
9: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
8: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
9: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
8: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007, 0385203098।

0: नेपाल पे क्यूआर में आवत हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी। मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए। नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर।
1: जिंदगी के लच्छर बाटो लाला जो चाहिए विदेश जाऊ पासपोर्ट बनाने पैसे भैस
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइराछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुरकस्या हो दाजु मैले।
2: अब इन्डिया नै जाने सुरकस्या भए गोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: लटिपिराक फोन नम्बर 9820293948 9820293948।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9858-51960 र 97-678-84-566।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: of hell. Hugging in a honey coil of cornea.
1: Extreme energy drink.
2: SE Sokyo, our Romile Surupayo.
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
2: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
4: नेपाल टेलिकम राष्ट्रको संचार
5: सबैको मन सुने
4: रेडियो भेरी एफएम

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनान्स रु 6000 को टप भ्यालुएसन अनि 5000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्पान न्यू बुलबोले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97 670 56 813 र 97 670 56 814

0: यही जेठ 2 गते शनिबारका दिन सुफात पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू विशी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्। सम्भव छ।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्नु।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
3: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
6: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
5: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
6: हो र, के खास छ त इलाइट सिएमा?
5: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
6: ओहो, अनि लोकेसन?
5: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-85-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
6: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
7: रेडियो भेरी एफएम

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
2: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान सार्वानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Extreme energy drink.
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सीएमा?
3: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480444631।

0: क्यूआर संगे
1: नेपाल पे क्यूआर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
4: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं समूहमा 24 मात्र सहभागी गरिनेछ सम्पर्क मानिकेज ऊर्जा सुर्खेत सम्पर्क व्यक्ति रुद्र घरती मोबाइल नम्बर 98-025-24-279

0: फुल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ। सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0385212333 मोबाइल 98585062 र 98681094।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक एयर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
2: सूचना वीरेन्द्रनगर नगरपालिका 16 आर्थिक वर्ष 2083-84 का लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ। टोलको नाम संगम टोल, यही जेठ 4 गते चौबारी। ढुकुरे टोल, यही जेठ 5 गते ढुकुरे। लेहेडा टोल, यही जेठ 5 गते विद्यालय नजिक। नवसृजनशील टोल, यही जेठ 6 गते आमा समूह भवन। शान्तिनगर टोल, यही जेठ 6 गते 12 घर। काफल गैरी भित्री खोला टोल, यही जेठ 7 गते विद्यालय नजिक। एकता नगर टोल, यही जेठ 7 गते जुगे पानी डाँडा। खर्क देवीस्थान टोल, यही जेठ 8 गते प्रतीक्षालय। र आदर्श नगर टोल, यही जेठ 8 गते कालिका मन्दिर नजिक। समय मध्याह बजे, वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गर्पन सुर्खेत। लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
0: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
1: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858564555।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जहाँ छ पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97-678-84-566।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: एफई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: सबैको मन सुने
5: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट मधुबनको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा यस वर्षको मनसूनमा 2 लाख जनसंख्या प्रभावित हुने आकलन, लुम्बिनीमा बढ़ी जोखिम, कर्णाली प्रदेशमा सभामा आगामी वर्षका लागि बजेट सिद्धान्त र प्राथमिकता पेश, उत्पादन र स्वरोजगारमुखी कार्यक्रम ल्याइने र आईपीएल क्रिकेटमा मुम्बईले पंजाबलाई हरायो, लखनऊ र चेन्नई भिड्ने। सरकारले यस वर्ष मनसून जन्य विपदबाट देशभर 2 लाख जनसंख्या प्रभावित हुने आकलन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढ़ी, पैह्रो जस्ता प्राकृतिक विपदबाट 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सारको अध्यक्षतामा सिंहदरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने आकलन गरेको छ। प्राधिकरणका अनुसार यस वर्ष मनसून शुरूको अवधिमा देशभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भए तापनि सरदर तापक्रम वृद्धि हुन सक्ने आकलन गरेको छ। समग्रमा यस वर्ष मनसून अवधिमा मनसून जन्य विपदबाट देशभर करिब 51,868 घरदूरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद प्राधिकरणले यस वर्षको मनसून अवधिमा सबैभन्दा बढ़ी प्रभावित लुम्बिनी प्रदेश हुने देखाएको छ। लुम्बिनीमा 11,814 घरदूरीका 51,626 जना प्रभावित हुने बताइएको छ। यसै गरी कर्णालीमा 3,015 घर परिवारका 13,175 जना, सुदूरपश्चिमका 7,603 घर परिवारका 33,227 जना मनसून अवधिमा प्रभावित हुने विपद प्राधिकरणले आकलन गरेको छ। कर्णाली प्रदेश सरकारले प्री बजेट संसदमा प्रस्तुत गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले संसदमा प्री बजेट प्रस्तुत गर्नुभएको हो। मन्त्री शाहले संसदमा विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष 83-84को नीति तथा कार्यक्रम बजेटमा आर्थिक सुधारका लागि उद्यमशीलता, उत्पादन, स्वरोजगारी र रोजगारीलाई प्रोत्साहन गर्दै चालू र प्रशासनिक खर्च घटाउने बताउनुभयो। आगामी आर्थिक वर्षमा कर्णालीमा 10 राष्ट्रिय खेलकुद प्रतियोगिता गरेर कर्णालीलाई स्पोर्ट हबको रूपमा समेत विकास गर्ने सरकारको नीति छ। यस्तै कर्णालीको दोस्रो पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्ने गरी विद्युत नपुगेका स्थानका लागि कर्णाली उज्यालो कार्यक्रम, कृषकलाई ब्याज अनुदान, कृषि बीमा, एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिइने प्रदेश सरकारले बताएको छ। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट झनै गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए पनि कुपोषणको जोखिममा रहेका थप 10 लाख बालबालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघले विश्व खाद्य कार्यक्रम WFPका एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द, सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायु प्रकोप, छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा तथा स्वास्थ्य संकटको लागि थप तीव्र बनाएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बईले 6 विकेट विजयी भएको हो। धर्मशालामा टस हारेर ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बई 19 ओभर 5 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। आईपीएल क्रिकेटमा लगातार 6 जीतपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाब लय गुमाएको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। तपाईँ हाम्रो भेट अब दिउँसो 4 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि मधुबन बिदा हुन्छु। नमस्ते।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्दा मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
2: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
5: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
5: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
2: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
7: द्वन्द्वपीडित घाइते अपाङ्ग व्यक्तिको उपचार सम्बन्धी सूचना कर्णाली प्रदेश सरकार द्वन्द्वपीडित घाइते अपाङ्ग उपचार खर्च कार्यविधि 2081 बमोजिम कर्णाली प्रदेश अस्पताल सुर्खेत र द्वन्द्वपीडित घाइते अपाङ्गता भएका व्यक्तिको उपचार सम्बन्धमा 2082 साल असोज 27 गते द्विपक्षीय सम्झौता भएकाले उपचार गर्न इच्छुक द्वन्द्वपीडित घाइते अपाङ्गता भएका व्यक्तिले यस कार्यविधिको दफा 4 उपदफा 2 बमोजिमको समयावधिभित्र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्न जानुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
8: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
9: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
10: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
11: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: सूचना वीरेन्द्रनगर नगरपालिका 16 को आर्थिक वर्ष 2083-84 का लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ। टोलको नाम संगम टोल, यही जेठ 4 गते चौबारी। ढुकुरे टोल, यही जेठ 5 गते ढुकुरे। लेहेडा टोल, यही जेठ 5 गते विद्यालय नजिक। नवसृजनशील टोल, यही जेठ 6 गते आमा समूह भवन। शान्तिनगर टोल, यही जेठ 6 गते 12 घर। काफल गैरी भित्री खोला टोल, यही जेठ 7 गते विद्यालय नजिक। एकता नगर टोल, यही जेठ 7 गते जुगेपानी डाँडा। खर्क देवीस्थान टोल, यही जेठ 8 गते प्रतीक्षालय। र आदर्श नगर टोल, यही जेठ 8 गते कालिका मन्दिर नजिक। समय मध्याह बाह्र बजे। वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गर्पन सुर्खेत।
1: यही जेठ 2 गते शनिबारका दिन सुफात पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: एसई सकियो, अब रमाइलो शुरू भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना।
6: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्ग

0: स्वास्थ्य पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
1: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औलाहरू एकापसमा टाँसिएको वा बढी भएको, कृत्रिम अङ्गहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
0: शिविर हुने मिति, समय र स्थान। मिति 2083 जेठ 5 गते, कर्णाली प्रदेश पुनस्थापन केन्द्र, वीरेन्द्र नगर 1, सुर्खेत। समय, नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक, विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र, HRDC बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनस्थापन केन्द्र, वीरेन्द्र नगर सुर्खेत, वीरेन्द्र नगर नगरपालिका सुर्खेत।
2: बस्ने गोठा।

0: ओहो रामुदाई, कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 56 56 455।
3: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0 मोबाइल 98 र 97 6 78 84 5। डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: रेडियो भेरी एफएम

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।

0: Extreme energy drink.
1: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशे बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489546576
6: भर्ना सम्बन्धी सूचना
7: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ
6: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ
7: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन् प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ
6: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन् कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
10: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर यस वर्ष मनसूनमा 2,00,000 भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन प्रतिकारी योजना स्वीकृत आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना एसईईको ग्रेड वृद्धि परीक्षाको कार्यतालिका सार्वजनिक अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै अमेरिकी राष्ट्रपति ट्रम्प र चिडिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता ट्रम्प आजै स्वदेश फर्कदै र विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक नेपाल खबरमा अब पूरा खबर यस वर्ष मनसून जन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आंकलन गरेको हो जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी पहिरो डुबान जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ। यसै विपद हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वत परिचालित हुने गरी कानूनी बाटो खुलेको प्राधिकरणले जनाएको छ। साथै विपदको समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास संचालन कार्यविधि 2083 पनि स्वीकृत भएको छ। बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि 2081 केही संशोधन गरेको छ। यसै गरी भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा 21 प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा र तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसै गरी राति कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसईई परीक्षामा 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षा का लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 भर्ना हुन पाउनेछन्। सरकारले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ईमीएसमा आबद्ध गराएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई ईमीएसमा आबद्ध गराएको हो। हरेक वर्षको दुई पटक शिशु कक्षादेखि 12 कक्षासम्मको सबै तथ्याङ्क अध्यावधि गर्दै आएकामा केन्द्रले अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि संकलन गर्न थालेको हो। केन्द्रका निर्देशक माधव प्रसाद पोखरेलका अनुसार सबै पालिका र सामुदायिक सिकाई केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाईसँग सम्बन्धित अहिलेसम्मको तथ्याङ्कको विवरण राखेर अध्यावधिक गर्न पत्राचार गरिएको छ। मन्त्रालयले प्रकाशन गरेको शैक्षिक सूचना 2081 अनुसार देशभर 2,151 सामुदायिक सिकाई केन्द्र, 121 खुल्ला विद्यालय र 171 अनौपचारिक विद्यालय रहेका छन्। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितवेयता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको छ। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, नवलपरासीमा मकै बारीमा भाले गैड़ा मरेको अवस्थामा फेला र ताप्लेजुङको पाथीभरा मन्दिरमा वैशाख महिनामा 1 करोड़ भन्दा बढ़ी भेटी संकलन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
12: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
11: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
12: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
11: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाउ।
12: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
11: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
12: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। एतिन्जेल हामीले यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक र अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। आज चाँदीको पनि भाव घटेको छ। सुन चाँदीको भाव 355 रूपियाँ ले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 5,745 रूपियाँमा किनबेच भएको थियो। नवलपरासी कावासोती नगरपालिकामा एउटा भाले गैडा मरेको अवस्थामा फेला परेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको लोकहा स्याउलीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको हो। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वयस्क गैडा मरेको र खाग र खुर सुरक्षित रहेको छ। शरीरमा चोटपटक नदेखिएका ले गैडा मरेको कारण खुल्न नसकेको र यसबारेमा अनुसन्धान भइरहेको छ। ताप्लेजुङको फुङलिङमा रहेको पार्थिवरा मन्दिरमा एक महिनामा 1 करोड़ रूपियाँ भन्दा बढ़ी भेटी संकलन भएको छ। वैशाख महिनामा पार्थिवरा मन्दिरमा 1,06,28,000 रूपियाँ भेटी संकलन भएको पार्थिवरा क्षेत्र विकास समितिले जनाएको छ। चैत्र वैशाखमा पार्थिवरामा सबैभन्दा बढ़ी भक्तजन आउने गरेका छन्। गएको चैतमा 58,57,500 र फागुनमा 31,10,000 रूपियाँ संकलन भएको थियो। लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। पछिल्लो समय लागत अत्यधिक बढ़ेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको संघका अध्यक्ष रमेश बेलवासेले जानकारी दिनुभएको छ। डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिकको पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो। उहाँले समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुन सक्ने परिस्थिति सृजना भएको बताउनु भएको छ। साथै उहाँले निर्माण व्यवसायहरूलाई बैंक ग्यारेन्टी, बीमा, धरौटी तथा पेस्की सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न पनि सरकारसँग अनुरोध गर्नुभयो। अध्यक्ष बेलवासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभएको छ। समय अनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसाय, श्रमिक तथा आयोजना सबै प्रभावित भएको उहाँको भनाई छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच आज दोस्रो पटक भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका ट्रम्प र उहाँका समकक्षी सी बीच बेजिङमा भेटवार्ता भएको हो। भेटमा इरान युद्ध अन्त्यसँगै दुई देश बीचको व्यापारको विषयमा छलफल भएको छ। भेटपछि दुवै नेताले संचारकर्मीसँग एकै कक्षमा कुरा गरेका थिए। कुराकानीका क्रममा ट्रम्पले सीलाई धन्यवाद दिँदै बेजिङमा उपस्थित हुन पाउँदा सम्मानित महसुस भएको बताउनुभयो। आफ्नो दुई दिने भ्रमण पूरा गरेर ट्रम्प आजै अमेरिका फर्कदै हुनुहुन्छ। अब खेल खबर। फिफाले यसै वर्ष हुने विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक गरेको छ। यही जेठ 28 गतेदेखि साउन 3 गतेसम्म अमेरिका, मेक्सिको र क्यानाडामा विश्वकप फुटबल आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटी रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिका बीच हुँदैछ। फाइनल खेल साउन 3 गते अमेरिकाको न्यू जर्सी मेटलाइट रंगशालामा हुनेछ। 23 औं संस्करणको विश्वकप पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन् भने पहिलो पटक 48 देश सहभागी हुँदैछन्। यसअघि विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। यसपालिको विश्वकपलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण भनिएको छ। कुल 39 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा 104 खेल खेलाइनेछ। प्रतियोगिताका खेल अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन, प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक, अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता, ट्रम्प आजै स्वदेश फर्कदै। र विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Extreme energy drink.
1: यही जेठ 2 गते शनिबार का दिन सुफात पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाक मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-4631।
5: सूचना वीरेन्द्रनगर नगरपालिका 16 आर्थिक वर्ष 2083-84 का लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ। टोलको नाम संगम टोल, यही जेठ 4 गते चौबारी। ढुकुरे टोल, यही जेठ 5 गते ढुकुरे। लेहेडा टोल, यही जेठ 5 गते विद्यालय नजिक। नवसृजनशील टोल, यही जेठ 6 गते आमा समूह भवन। शान्तिनगर टोल, यही जेठ 6 गते 12 घर। काफल गैरी भित्री खोला टोल, यही जेठ 7 गते विद्यालय नजिक। एकतानगर टोल, यही जेठ 7 गते जुगेपानी डाँडा। खर्क देवीस्थान टोल, यही जेठ 8 गते प्रतीक्षालय। र आदर्श नगर टोल, यही जेठ 8 गते कालिका मन्दिर नजिक। समय मध्याह बाह्र बजे। वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गरपन सुर्खेत।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
2: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
1: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
2: हो र के खास छ त इलाइट सिएमा
1: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
2: ओहो अनि लोकेसन
1: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-65-37 लिमिटेड सिज ढिला नगर्नुहोस्
2: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
3: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दछ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 0883522360।
9: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
10: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलाकाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 0883596093।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ।

0: रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
2: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
1: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
2: हो र, के खास छ त इलाइट सिएमा?
1: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
2: ओहो, अनि लोकेसन?
1: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
2: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
3: शहीदहरू प्रति सम्मान गरौं। शहीदहरू राष्ट्रिय गौरव हुन्। शहीदहरूको बलिदान र योगदानको स्मरण गरौं। शहीदहरूको सपना पूरा गर्न इमानदार नागरिकको भूमिका निर्वाह गरौं। देश प्रेम र एकताको भावना जागृत गराउ। सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राखौं। देश विकासमा सबै नेपालीहरू एकसाथ जुटौं।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
5: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिल्यै पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने प्रोसेस भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: रेडियो भेरी एफएम।

0: फल फूल अनि ताजा तरकारी को लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिक को लागि पनि होम डेलिभरी को सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-0994।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना
5: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
4: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको खुट्टा लुलो वा कमजोर भएको भाँचिएको बाङ्गो भएको वा हड्डी नजोडिएको जोर्नीहरू र घुँडाको समस्या भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नी दुख्ने वा सुनिने समस्या भएको हड्डी पाकेर लामो समयदेखि पिप आइरहने औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको कृत्रिम अङ्गहरूको आवश्यकता भएको हड्डीको टिबी रोग लागेको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
5: शिविर हुने मिति समय र स्थान मिति 2083 जेठ 5 गते कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्रनगर 1 सुर्खेत। समय नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोक कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्रनगर सुर्खेत वीरेन्द्रनगर नगरपालिका सुर्खेत।
4: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
5: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
7: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
8: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
7: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
8: हो र, के खास छ त इलाइट सिएमा?
7: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
8: ओहो, अनि लोकेसन?
7: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
8: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
9: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
10: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
9: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
10: झाडा पखाला,
9: दादुरा,
10: पोलियो,
9: कुपोषण,
10: एनिमिया,
9: मम्स,
10: दम,
9: टाइफाइड
10: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
9: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
10: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 081-535-151।
11: रेडियो भेरी एफएम 98.6 व 102.7 मेगाहर्ट्ज
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना।
1: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनु हुन सबैमा जानकारी गराइन्छ।
0: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औलाहरू एकापसमा टाँसिएको वा बढी भएको, कृत्रिम अङ्गहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
1: शिविर हुने मिति, समय र स्थान: मिति 2083 जेठ 5 गते, कर्णाली प्रदेश पुनस्थापन केन्द्र, वीरेन्द्र नगर 1, सुर्खेत। समय: नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक: विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र, HRDC बनेपा काभ्रे पलाञ्चोक, कर्णाली प्रदेश पुनस्थापन केन्द्र, वीरेन्द्र नगर सुर्खेत, वीरेन्द्र नगर नगरपालिका सुर्खेत।

0: Media
1: Extreme Energy Drink.
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98586564555।
4: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: रेडियो भेरी FM।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्। सम्भव छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: the
1: extreme energy drink.
2: यो रोगले पनि मर्न न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849576
7: रेडियो भेरी एफएम

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यही जेठ 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा HCRC अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं IVF स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा IVF को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: Insomnia Extreme Energy Drink.
1: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ नि. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो,
2: त्यही गएर सूर्जन रोकायलाई भेट.
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
2: लटिपिराग फोन नम्बर 9820293948 9820293948.
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज.
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँलाई पोली हाउस स्प्रिङ्कलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
2: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
1: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
2: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
3: एसई सकियो अब रमाइलो सुरु भयो
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
5: नेपाल टेलिकम राष्ट्रको संचार
6: सबैको मन छुने
5: रेडियो भेरी FM

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: me a
1: extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 9840044631.
5: रेडियो भेरी एफएम.

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला त्यो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो
2: त्यही गएर सूर्जन रोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
2: ल टिपिराग फोन नम्बर 9820293948 9820293948
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
10: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
9: त्यसो भए सुन्नु इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
10: हो र के खास छ त इलाइट सिएमा
9: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
10: ओहो अनि लोकेसन
9: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284 97-164-65-37। लिमिटेड सिट ढिला नगर्नुहोस्।
10: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात।
11: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631। स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
3: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1133।
7: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
9: खुशीको खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
9: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
1: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: भेरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेंद्र नगर सुर्खेत बाट
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजे को छ
2: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केवर प्रसारणलाई निर्माणले गति लियो। कालीकोटको सेरावाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,00,00 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,80,00,00,00 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,54,00,00,00 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरुजो 88,09,11,00,000 कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53,48,77,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, स्थानीय तहतर्फ 19,04,77,00,000 र समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केवर दुहबी 400 केवी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका आठ सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसेडुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
3: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943334955।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुंगा बेनी र बेनी जोमसोम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झरना, थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड़ने कोरला सड़क आयोजना अन्तर्गत अहिलेसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सड़क अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान, प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन रूपियाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर दुई रूपियाँले घटाइएको थियो। मध्य पूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29 दुईलाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल राति पाउने 8 बजे लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केवर प्रसारणलाई निर्माणले गति लियो, कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि श्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
10: फलफुल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
8: उही बाबु एन साई तरकारी तथा फलफुल थोक पसल।
11: हामी कहाँ फलफुल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
8: सम्पर्क बाबु एन साई तरकारी तथा फलफुल थोक पसल, वीरेन्द्रनगर 6 कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233, मोबाइल 98-585-50-062 र 98-681-039-94।
12: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
13: के भो बोलादै के गुनगुनाइरहेको?
12: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
13: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
12: यति सजिलै?
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: त्यसगरी पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त बनाऊ, आफ्नो काम कानुनी प्रक्रिया र नियमानुसार गरौं, उपहार दिने र लिने नगरौं, सेवाग्राहीलाई अनावश्यक दुःख दिने कार्य नगरौं, सेवा दिन कुनै ढिला सुस्ती नगरौं, घुस लिने र दिने दुवै अपराधी हुन्, सदाचारीलाई सम्मान र पुरस्कृत गरौं, भ्रष्टाचारीलाई कारवाही गरौं, भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउ, अनियमितता भएको देखेमा तुरन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोल फ्री नम्बर 107 वा सम्बन्धित निकायमा सम्पर्क गरौं, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाऊ, सार्वजनिक सेवालाई पारदर्शी र जवाबदेही बनाऊ।
3: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर सुर्खेत,

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रेडियो भेरी एफएम

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: विगत 30 वर्षदेखि वीरेन्द्र नगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
2: हावाहुरीबाट बचौ र बचाऊ, घरको संरचना बलियो बनाऊ, हावाहुरी चल्न थालेपछि झ्यालडोका बन्द गरौं, छतको गमला सुरक्षित रूपमा राखौं, जस्ता पाता लगायतका वस्तुहरू खुला र जथाभावी रूपमा नछोडौं, हावाहुरी चलेमा भागदौड नगरौं, बिस्तारै सुरक्षित स्थानमा जाऊ, हावाहुरी चलेको समयमा सवारी साधन रोकेर सुरक्षित स्थानमा बसौं, सुरक्षित ओत नभेटे थुच्चुक बसेर दुवै हातले टाउको छोपी घोप्टो परौं, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ।
3: प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
7: रेडियो भेरी एफएम।

0: खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
1: भर्ना सम्बन्धी सूचना।
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
1: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
1: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
0: सूचना। वीरेन्द्रनगर नगरपालिका 16 आर्थिक वर्ष 2083-84 का लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति, समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ। टोलको नाम संगम टोल, यही जेठ 4 गते चौबारी। ढुकुरे टोल, यही जेठ 5 गते ढुकुरे। लेहेडा टोल, यही जेठ 5 गते विद्यालय नजिक। नवसृजनशील टोल, यही जेठ 6 गते आमा समूह भवन। शान्तिनगर टोल, यही जेठ 6 गते 12 घर। काफलगैरी भित्री खोला टोल, यही जेठ 7 गते विद्यालय नजिक। एकतानगर टोल, यही जेठ 7 गते जुगेपानी डाँडा। खर्क देवीस्थान टोल, यही जेठ 8 गते प्रतीक्षालय। र आदर्शनगर टोल, यही जेठ 8 गते कालिका मन्दिर नजिक। समय मध्याह बाह्र बजे। वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गर्पन सुर्खेत।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कालीकोटको सेराबाड़ामा 420 मेगावाटको जलविद्युत आयोजनाको निर्माण शुरू, आयोजनाको लागत झण्डै 70 अर्ब लाग्ने अनुमान, 7 खर्ब 55 अर्ब रूपियाँ देशको बेरुजु पुग्यो, एक वर्षमै थपियो 88 अर्ब 9 करोड़ र नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ निर्माणको आज औपचारिक शिलान्यास भएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल, जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्री, वडा नम्बर 8 का अध्यक्ष नन्दल बहादुर मल्ल, आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरी लगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको हो। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ लाग्ने अनुमान गरेको आयोजनाका प्रतिनिधि चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाड़ादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाड़ामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका वासिन्दालाई जग्गा मुआवजाको वितरण गर्ने कार्य भइरहेको जनाइएको छ। कर्णाली प्रदेश सरकारले फेरि बजेट संसदमा प्रस्तुत गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले संसदमा फेरि बजेट प्रस्तुत गर्नुभएको हो। मन्त्री शाहले संसदमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकताका प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम बजेटमा आर्थिक सुधारका लागि उद्यमशीलता, उत्पादन, स्वरोजगारी र रोजगारीलाई प्रोत्साहन गर्दै चालू र प्रशासनिक खर्च घटाउने बताउनु भएको छ। आगामी आर्थिक वर्षमा कर्णालीमा 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता गरेर कर्णालीलाई स्पोर्ट्स हबका रूपमा विकास गर्ने सरकारको नीति छ। त्यस्तै कर्णालीको दोस्रो पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्ने गरी विद्युत नपुगेका स्थानका लागि कर्णाली उज्यालो कार्यक्रम, कृषकलाई ब्याज अनुदान लगायतका कार्यक्रम सरकारले निरन्तरता दिने गरी प्राथमिकतामा राखेको छ। देशको कुल बेरुजु 7 खर्ब 55 अर्ब रूपियाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 देशको कुल बेरुजु 7.5 खर्ब माथि पुगेको हो। महालेखा परीक्षक तोयम रायका अनुसार यस वर्ष कुल 94 खर्ब 84 अर्ब 40 करोड़ रूपियाँ बराबर लेखा परीक्षण गरिएको थियो। भदौ 23 र 24 भएको झेन्जी आन्दोलन र घटनाका कारण 179 कार्यालय र निकायको लेखा तथा त्यस सम्बन्धीको श्रेष्ठता पेश नभएका कारण 1 खर्ब 47 अर्ब 90 करोड़ रूपियाँ बराबरको भने लेखा परीक्षण नभएको देखिएको छ। र राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राखेपका सदस्य सचिव राम चरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गत चैत 12 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 गतेका लागि तय भएको चुनाव स्थगित भएको थियो। एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि मोबाइल नम्बर 9840444631।
3: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
3: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536894।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: me a
1: extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा भाइजना भया
3: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ्यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
3: त्यति पनि रहे नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376

0: हजुर अब ज्वाइन गर्नुहोस् PS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनेन्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टेन्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डा सँग इजी फाइनेन्स रु 6,000 को थप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गते सम्म स्थान न्यू बुलबुले ऑटो सेल्स जुम्ला रोड सुर्खेत संपर्क मोबाइल नंबर 97670 56 813 र 97670 56 814
2: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33 975 र 98145 84 0131
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: नाककान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: यही जेठ 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा HCRC अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं IVF स्पेशलिस्ट डाक्टर मंजु बिसी शाह आउँदै हुनुहुन्छ निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा IVFको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस् निराश नहुनुहोस् सम्भव छ
2: सम्पर्क

0: सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13956
1: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: कॉल पे क्यू बार में आवत हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यू आर में सहजिल से भुगतानी पाए। नेपाल पे क्यू आर नेपाल के अपने क्यू आर।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौन जन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार वा जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्नो छोराछोरीको व्यवहार ख्याल गरौं। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित संवाद गर्ने गरौं।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्य वीरेन्द्रनगर सुर्खेत।
5: रेडियो भेरिया।

0: भर्ना सम्बन्धी सूचना
1: यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
1: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-581-960 र 97-678-84-566।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
7: एक्सट्रिम इनर्जी ड्रिंक
8: टाइम चेक अहिले ठीक 5 बजेको छ
9: एक्सट्रिम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू, आयोजनाको लागत झण्डै 70 अर्ब लाग्ने अनुमान, देशको कुल बेरुजु 7 खर्ब 55 अर्ब रूपियाँ पुग्यो, एक वर्षमै थपियो 88 अर्ब 9 करोड रूपियाँ, र नेपाल फुटबल संघ एन्फा माथिको निलम्बन फुकुवा। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ निर्माणको आज औपचारिक शिलान्यास भएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाही, प्रमुख जिल्लाधिकारी गोकर्णराज सुयल, जिल्ला प्रहरी कार्यालयका प्रमुख हिम बहादुर खत्री, वडा नम्बर 8 का वडा अध्यक्ष नन्द बहादुर मल्ल, आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरी लगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको हो। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको आयोजनाका प्रतिनिधि चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडा निस्किनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका वासिन्दालाई जग्गा मुआब्जा वितरण गर्ने कार्य भइरहेको छ। कर्णाली प्रदेश सरकारले प्री बजेट संसदमा प्रस्तुत गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले संसदमा प्री बजेट प्रस्तुत गर्नुभएको हो। मन्त्री शाहले संसदमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष 2083-84 को लागि नीति तथा कार्यक्रम, बजेटमा आर्थिक सुधारका उद्यमशीलता, उत्पादन र स्वरोजगारी र रोजगारीलाई प्रोत्साहन गर्दै चालू र प्रशासनिक खर्च घटाउने बताउनु भएको छ। आगामी आर्थिक वर्षमा कर्णालीमा 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता गरेर कर्णालीलाई स्पोर्ट्स हबका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ। त्यस्तै कर्णालीको दोस्रो पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्ने गरी विद्युत नपुगेका स्थानका लागि कर्णाली उज्यालो कार्यक्रम, कृषकलाई ब्याज अनुदान, कृषि बीमा, एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिने प्रदेश सरकारले जनाएको छ। देशको कुल बेरुजु 7 खर्ब 55 अर्ब रूपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 देशको कुल बेरुजु 7.5 खर्ब माथि पुगेको हो। महालेखा परीक्षक तोयम रायका अनुसार यस वर्ष कुल 94 खर्ब 84 अर्ब 40 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण गरिएको थियो। भदौ 23 र 24 भएको जेएनजी आन्दोलन र घटनाका कारण 179 वटा कार्यालय र निकायको लेखा तथा त्यस सम्बन्धी स्रोत श्रेष्ठता पेश नभएका कारण 1 खर्ब 47 अर्ब 90 करोड़ रूपियाँ बराबरको भने लेखा परीक्षण नभएको देखिएको छ। प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रित नपुर्य कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औल्याइएको कारोबार हो बेरुजु मानिन्छ। र राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा माथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्थ एन्फा माथिको निलम्बन फुकुवा गरेको एन्फा प्रवक्ता सूर्य शाहले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
1: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना।
2: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
1: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको, जोर्नीहरू र घुँडाको समस्या भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नी दुख्ने वा सुनिने समस्या भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, कृत्रिम अंगहरूको आवश्यकता भएको, हड्डीको टिबी रोग लागेको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
2: शिविर हुने मिति, समय र स्थान। मिति 2083 जेठ 5 गते, कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र, वीरेन्द्र नगर 1, सुर्खेत। समय, नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक, विकलांग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र, एचआरडीसी बनेपा, काभ्रे पलाञ्चोक। कर्णाली प्रदेश पुनर्स्थापन केन्द्र, वीरेन्द्र नगर, सुर्खेत। वीरेन्द्र नगर नगरपालिका, सुर्खेत।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: हजुर अब ज्वाइन गर्नुहोस् CS6 रेवोल्युसन सहभागी हुनुहोस् होन्डा एक्सटेन्सन फाइनान्स महोत्सवमा कुनै पनि पुरानो मोटरसाइकल ल्याउनुहोस् र इन्स्टान्ट एक्सचेन्ज गर्नुहोस् नयाँ होन्डासँग इजी फाइनान्स रु 6,000 को टप भ्यालुएसन अनि 5,000 क्यास ब्याक आजै आउनुहोस् नयाँ होन्डा बाइक चढेर जानुहोस्
1: मिति यही वैशाख 27 देखि जेठ 1 गतेसम्म स्पान न्यू बुलबुले अटो सेल्स जुम्ला रोड सुर्खेत सम्पर्क मोबाइल नम्बर 97-670-56-813 र 97-670-56-814
2: किन आँखा मिचेकुमिचै गरेको
3: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
3: ए त्यसो भए जोगिन के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाउँ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो
7: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
11: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
12: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
11: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
12: र के खास छ त इलाइट सिएमा
11: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
12: ओहो अनि लोकेसन
11: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-164-65-37 लिमिटेड फिस ढिला नगर्नुहोस्
12: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात

जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। गर्ने
6: ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
6: लटिपिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: रेडियो भेरी FM।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: यही जेठ 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: रेडियो भेरी एफएम।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 3999, 98584072 र 98448-61175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: रेडियो भेरी एफएम,
4: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बिरुजु 7.55 अर्ब पुग्यो, एक वर्षमै 88.9 करोड रूपियाँ थपियो। बढ्दो बिरुजु प्रति राष्ट्रपतिको चिन्ता।
2: अध्यावधिक बिरुजु ₹7.55 अर्ब 17 करोड पुगेको छ।
3: पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन, प्रतिकार योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
4: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा, कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखी पले इन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा महालेखा परीक्षकको प्रतिवेदन। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले 63 औं प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 को कुल बेरुजु 88.9 करोड़ 11 लाख रूपियाँ कायम भएको छ, मध्ये संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19.04 करोड़ 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ 70 लाख रूपियाँ रहेको छ।
2: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88.9 करोड़ 11 लाख कायम भएको छ। अध्यावधिक बेरोजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बेरुजु ₹7.55 अर्ब 17 करोड़ पुगेको छ।
0: हालसम्म अध्यावधिक बेरुजु 7.55 अर्ब 17 करोड़ पुगेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजु प्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।
0: एक वर्षमै बेरुजु 88 अर्ब थपिएको र बेरुजु 7.55 अर्ब पुगेको बारे विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: फेरि पनि अर्थ सम्बन्धी खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,01,00,00 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00 विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4,07,88,80,00,00,00 विनियोजन भएकामा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00,00 विनियोजन गरेकामा अहिलेसम्म 2,45,01,54,00,00,00 रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: यस वर्ष मनसूनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरदूरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ,
9: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा र सरदर भन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
0: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केभर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण शुरू भएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो।
1: फेरि पनि जलविद्युतकै खबर। कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरूङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
0: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा काठमाडौँ महानगरले कक्षा 11 र 12 का लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: सुन त मेरो कपड़ा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333 493-555।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरुजु 7 खर्ब 55 अर्ब पुग्यो। 1 वर्षमै 88 अर्ब 9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता। 10 महिनामा झण्डै 60% बजेट खर्च। विकास खर्च 28% मात्र। अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित तुनी आकलन। प्रतिकार योजना स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसईई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 मा भर्ना हुन पाउनेछन्।
0: फेरि पनि शिक्षाकै प्रसंग। एसईईको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा 11 को भर्ना प्रक्रिया शुरू हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083 का लागि कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसी उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
4: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै गरी संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडिएका वर्ग, पिछडिएका क्षेत्र, मधेसी, अल्पसंख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जेन्जी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
16: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
4: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ, निशुल्क रूपमा कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजे 10 बजेसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरन्तै हामीले 48 घण्टाभित्रै 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षण सार्वजनिक गर्छौँ, यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पूरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढंगले परीक्षा सञ्चालन गरेर त्यसको नतिजा प्रकाशन गर्नेछौँ।
16: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 को पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
4: कक्षा 10 का अनिवार्य विषयहरू छन् साइन्स, म्याथ, इङ्ग्लिस, नेपाली र सामाजिक विषय। यो 5 वटा विषयको निश्चित अंकभार पनि तोकिएको छ र तीनै विषयमा आधारित भएर 100 वटा वस्तुगत प्रश्नहरू हुनेछन्। तीनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्नपत्र तयार गर्नेछौँ।
16: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
4: प्रश्नपत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न समूहगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ, विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नर्म्स अन्तर्गत चाहिँ प्रश्नपत्रहरूको चाहिँ गोपनीयता पोस्ट विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढंगले छनौट गर्नेछौँ र त्यही ढंगले हामीले प्रश्नपत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढंगले पारदर्शी ढंगले गर्ने, यसमा चाहिँ 100% नै प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हामीले निरन्तरता दिनेछौँ।
16: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाकानी गर्नुभयो भने
4: हामीले मनोनयन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले चाहिँ छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानून बमोजिम तिर्नपर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नै स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 भन्दा बढी विद्यार्थी हुनेले 15% स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा त्यो व्यवस्था गरेका छौँ। त्यही ढंगले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानून भयो चाहिँ हामी कार्यवाही गर्नुपर्ने हुन्छ।
16: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
4: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
1: वहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
18: भर्ना खुल्यो
19: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
18: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
19: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
20: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
21: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
20: हाम्रा सेवाहरू
21: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाश मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
20: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-480-44-631
1: जंगली च्याउमा एमेनिटा विष हुन्छ यसले कलेजो तथा मृगौलामा पनि असर गर्ने हुँदा ज्यानै जाने सम्मको जोखिम हुन्छ
0: लगातार तीन दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ शेयर बजार परिसूचक नेप्सी आज 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ आज विकास बैंक लगानी जीवन बीमा उत्पादन तथा प्रशोधन माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अरू समूहको सूचक सामान्य बढ़ेको छ आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ त्यस्तै 22 कम्पनीको शेयर बढ़ भएन आज नबिल बैंकको डिभेन्चर 2079.71% बढ़ेको छ सामान्य बजार बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ आज नेप्सी बढ़े पनि कारोबार रकम घट्यो हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 किता शेयर 3.09 अर्ब रूपियाँमा किनबेच भएको छ
1: शेयरपछि सुनचाँदीको खबर आज सुनचाँदीको भाव घटेको छ सुनको भाव तोलामा 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो यस्तै आज चाँदीको भाव तोलामा 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ
0: उत्तर दक्षिण जोड़ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी मुस्ताङको जोमसोङ कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ मालडुङ्गा बेनी र बेनी जोमसुम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसुम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झडना थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ थासाङ गाउँपालिका टुकुसेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो
1: आज अन्तर्राष्ट्रिय परिवार दिवस दिगो विकास सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विभिन्न विभिन्न देशमा कार्यक्रम गरिएको छ। सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 तारीखलाई
5: अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन रूपसे झडना, थासाङ दुई सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुसेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा

0: समीकरण विभेद अन्त्य सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ।
1: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चीनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोशीढुंगा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
0: खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन रूपियाँ बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर दुई रूपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सृजना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकूद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फा माथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंक सहित तालिकाको 5 स्थानमा छ। प्ले अफबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंक सहित पुछारमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकामा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरोजु 7.55 खर्ब पुग्यो। एक वर्षमै 88.9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरोजु प्रति राष्ट्रपतिको चिन्ता।
1: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकार्य योजना स्वीकृत।
0: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
1: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
0: र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: कर्णालीको एसईई नतिजामा केही सुधार, तीन वर्षमै मुगुको नतिजा प्रगति हुँदा दैलेख भने कमजोर।
1: सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर सात कौडा दक्ष मित्रलाल सुनार धरनामा
0: कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू, झण्डै 70 अर्ब लाग्ने अनुमान।
1: कर्णालीमा सामूहिक दुर्घटना बीमा कार्यक्रम निरन्तरता, 16 लाख नागरिक लाभान्वित।
0: र नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा, आईपीएल क्रिकेटमा आज लखनऊ र चेन्नई खेल्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा, कर्णाली प्रदेशमा गत वर्ष 2082 चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा सुधार भएको छ। उच्च शिक्षाको ढोका मानिने एसईईमा गत वर्ष कर्णालीबाट साधारण र प्राविधिक धार गरी कुल 32,336 विद्यार्थी सहभागी भएका थिए। यसमध्ये 19,095 अर्थात 59.05% विद्यार्थी उत्तीर्ण भएका छन् भने यो विगत दुई वर्षको तुलनामा केही अंकले सुधार भएको जनाइएको छ। तथ्याङ्क अनुसार कुल विद्यार्थी मध्ये 13,241 अर्थात 40.94 विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी फेल भएका छन्। शिक्षा विकास निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्याङ्क अनुसार कर्णालीका 10 जिल्ला मध्ये केहीले नतिजामा सन्तोषजनक सुधार गरेका छन् भने केहीको जिल्ला नतिजामा निरन्तर कमजोर बन्दै गएका छन्। मुगुमा 75.90% विद्यार्थी उत्तीर्ण भएका छन्। तीन वर्षमै मुगुले झण्डै दोब्बर सुधार गर्दै प्रदेशकै उत्कृष्ट जिल्ला बन्न सफल भएको तथ्याङ्कले देखाएको छ। उता रूकुम पश्चिमले पनि एसईई नतिजामा राम्रै सुधार ल्याएको छ। 2081 74.94% पुगेको नतिजा अहिले 2082 सालमा 79.34% कायम भएको छ।
1: यस्तै जुम्लाको नतिजा पनि सुधार उन्मुख देखिएको छ। 2081 सालमा 75.85% पुगेको थियो भने 2082 सालमा केही घटेर 68.17% भए पनि जुम्ला प्रदेशका उच्च नतिजा ल्याउने जिल्ला मध्येमा परेको छ। सल्यानमा 2080 सालमा 48.51% रहेकोमा 2081 सालमा 65.59% पुगेको थियो भने 2082 सालमा 68.52% पुगेको छ। यता हुम्लामा भने लगातार नतिजा घट्दो क्रममा देखिएको छ। 2081 सालमा 51.60% पुगे पनि 2082 सालमा घटेर 49.37% झरेको छ। यसै जाजरकोटको एसई नतिजा पनि खराब बिन्दुमा झरेको छ। 2081 सालमा 82.11% पुगेको नतिजा 2082 सालमा घटेर 45.91% सीमित भएको छ। त्यस्तै डोल्पाको नतिजा पनि तीन वर्षको अवधिमा सबैभन्दा कमजोर अवस्थामा मध्येमा देखिएको छ। 2081 सालमा झनै घटेर 33.13% पुगेको थियो भने 2082 सालमा केही सुधार हुँदै 46.69% पुगेको नतिजालाई सन्तोषजनक मानिएको छैन। दैलेखको अवस्था झनै चिन्ताजनक देखिएको छ। दैलेखमा 2081 सालमा 22.8% पुगेको थियो भने 2082 केही सुधार भएर यसैको नतिजा 31.82% सीमित भएको छ।
0: सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर सातका वडाध्यक्ष मित्रलाल सुनार धरनामा बस्नु भएको छ। माथिल्लो तहका सरकारसँग पटक पटक सड़क स्तर उन्नति गर्न माग गर्दा पनि सुनवाई नभएपछि वडाध्यक्ष सुनार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बस्नु भएको हो। कुहियाबारी स्वामीवास बबई सड़क स्तर वृद्धि तथा कालोपत्रे गरिदिन 2079 सालदेखि नै माग राखिएको भए पनि हालसम्म आश्वासन बाहेक कुनै सुनवाई नभएपछि बाध्य भएर धरनामा बस्नु परेको वडाध्यक्ष सुनारले बताउनुभयो।
2: मुख्यमन्त्री कार्यालयको अगाडि चाहिँ यो धरना अभियानमा छौं, तीनवटा मागहरू राखिएको छ। यहाँसम्म आउने खालको वातावरण कसले बनाए भन्ने कुरा पनि भएको हुनाले गर्दा चाहिँ जसरी हामीले वर्षौंदेखि स्थापना कालदेखि नै हाम्रो समस्या राख्दै आएका पनि थियौं, यो प्रदेश सरकारलाई प्रदेश सरकारले चाहिँ हाम्रा कुराहरू चाहिँ नसुनेको हिसाबले गर्दा चाहिँ खासमा अहिले चाहिँ हामी यो अवस्थामा बस्न बाध्य भएका छौं। 18 किलोमिटर तपाईँको त्यो 3 महिनासम्म हिँड्दै गर्दाखेरि सदैव जनताले त चुप लगाएर त बस्दैन, बारम्बार तपाईँको त्यो प्रश्न हामीलाई तेर्सिसके पछाडि हामी पनि नैतिक संकटमा परेको हुनाले गर्दा चाहिँ हामीले जिताएका जनप्रतिनिधि, हामीले जिताएका जुन प्रतिनिधि हुनुहुन्छ, प्रदेश सांसद अहिले सुरेश अधिकारीज्यू पनि अहिले मन्त्री हुनुहुन्छ, हिजो पनि उहाँलाई चाहिँ हामीले भेट्नको लागि धेरै प्रयत्न गर्यौं तर उहाँले हामीलाई समय दिनु भएन।
0: उहाँले विद्युत विस्तार चाँडो हुनुपर्ने, टेलिफोन सेवाको पहुँच सबै ठाउँमा पुग्नुपर्ने लगायतका माग लिएर धरनामा बस्नु परेको बताउनुभयो। जनताले वडा सरकारलाई माग गरिरहने, वडा सरकारले माथिल्लो तहका सरकारलाई पटक पटक आग्रह गर्दा पनि माग पूरा नहुनु विडम्बना भएको गुनासो गर्नुभयो।
2: मुख्यमन्त्रीजीसँग पनि एकपल्ट चाहिँ भेटौँ भन्ने हिसाबले गर्दा हिजो चाहिँ भेट भयो। भेट भइसकेपछि पहिला चाहिँ अब मुख्यमन्त्रीजीलाई जानकारी गराउनु पर्यो भन्ने हिसाबले गर्दा हामीले जानकारी गराउँदै गर्दा एउटा पत्र पनि हामीले मुख्यमन्त्रीज्यूलाई चाहिँ ध्यानाकर्षण पनि गराइयो। हामी यो कामहरू गर्दैछौँ मन्त्रीज्यू, अब यसपालि चाहिँ हाम्रो माग सम्बोधन भएन भने हामी धरना बस्छौँ भन्ने हिसाबले गर्दा यसको जवाब चाहिँ हाम्रो मुख्यमन्त्रीज्यूले चाहिँ सरल हिसाबले के दिनुभयो भन्नुहुन्छ भने, ठिक छ तपाईँलाई के इच्छा लाग्छ त्यो गर्नुहोस् भन्ने कुरा गरिसके पछाडि चाहिँ अब यदि हाम्रो इच्छा नै अन्तिम इच्छा हो भनेपछि त होइन र हामीले त एउटा न एउटा त अब कुनै न कुनै त गर्नै पर्ने हुन्छ। हेर्नुहोस् हामीलाई त चाहिएको तपाईँको विकास हो, हामी त अहिले पनि तपाईँ चाहिँ के बाध्य छौँ भन्नुहुन्छ भने 3 महिना तपाईँको बर्खायाममा जित्नुपर्ने बाध्यता छ।
0: आफ्नै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद सुरेश अधिकारी अहिले प्रदेश सरकारको मन्त्री भए पनि कुनै सुनवाई गर्न नसकेको आरोप उहाँले लगाउनुभयो। यता प्रदेश सरकारले भने आगामी बजेट मार्फत त्यहाँको समस्या समाधान गर्ने गरी योजना बनाइने बताएको छ।
1: कालीकोटको खाडाचक्र नगरपालिका 8 सेरा बाडामा 420 मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङमा निर्माणको आज औपचारिक रूपमा शिलान्यास भएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर साई, प्रमुख जिल्लाधिकारी गोकर्ण राज सुयल, जिल्ला प्रहरी कार्यालयका प्रमुख हेम बहादुर खत्री, वडा नम्बर 8 वडा अध्यक्ष नन्द बहादुर मल्ल, आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरी लगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको थियो। तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धानाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कने भएको छ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको छ। मेयर साईले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसे ढुंगा साबित हुने पनि विश्वास व्यक्त गर्नुभयो। नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
3: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
0: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट संचालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582339 98584792 र 98448161175। सिप सिकौ आत्मनिर्भर बनौ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
6: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
6: नाक बन्द हुने समस्या
7: नाकबाट रगत बग्ने
6: नाकभित्र मासुको गिर्खा पलाएको
7: घ्राण शक्ति गुम्ने
6: कान सम्बन्धी समस्याहरू कान दुख्ने
7: कानको संक्रमण
6: कान सुन्न गाह्रो हुने
7: कान बज्ने समस्या
6: चक्कर लाग्ने
7: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
6: घाँटी दुख्ने
7: आवाज बन्द हुने
6: निल्न गाह्रो हुने
7: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल
6: चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 081535151।
8: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
9: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
9: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
10: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
8: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
9: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670712484 र 97498040।
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
11: रेडियो भेरी एफएम
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीको एसईई नतिजामा केही सुधार, 3 वर्षमै मुगुको नतिजामा प्रगति हुँदा दैलेख भने कमजोर, सल्यानको कालीमाटी साथका वडाध्यक्ष मित्रलाल सुनार धरनामा सड़क स्तर उन्नति गर्न पटक पटक माग गर्दा पनि सुनवाई नभएको गुनासो, कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू, झण्डै 70 अर्ब लाग्ने अनुमान लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, कर्णाली प्रदेश सरकारले प्राकृतिक विपदबाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेश सरकारको मन्त्री परिषदबाट स्वीकृत विपद जोखिम विरूद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम संचालन कार्यविधि 2081 अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच पुनः 1 वर्षका लागि बीमा सम्झौता गरेको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत र राष्ट्रिय बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ बीच यसअघि असोज 1 2076 भएको सम्झौताकै आधारमा नयाँ समझदारी भएको जनाएको छ। प्राकृतिक विपदबाट हुने क्षतिको बीमा सम्झौतामा सम्झौता 30 वैशाख 2083 लागू हुने गरी एक वर्ष अवधिका लागि नवीकरण गरिएको हो। सम्झौतामा मुख्यमन्त्री कार्यालयको तर्फबाट उपसचिव उत्तम गौतम र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट सह व्यवस्थापक डम्बरदेव अधिकारी ले हस्ताक्षर गर्नुभएको छ। कार्यविधि अनुसार सञ्चालन हुने यो विमान लेकमा कर्णाली प्रदेशका 16,88,412 नागरिकहरू समेटिएका छन्। प्रतिव्यक्ति विमाङ्क 2,00,000 रूपियाँ कायम गरिएको छ भने प्रदेश सरकारले प्रतिव्यक्ति वार्षिक 9,33,000 33 पैसाका दरले विमा शुल्क तिर्नेछ। यस अनुसार कुल विमा शुल्क 1,57,52,904 रूपियाँ लाग्ने भएको छ, जुन रकम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भुक्तानी गर्नेछ। सम्झौता अनुसार प्राकृतिक विपदका कारण मृत्यु भएका व्यक्तिका परिवारले बीमा दावी गर्न पाउनेछन्। बीमा दावीका लागि घटना भएको 35 दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र दावी गर्न नसकेमा ढिलाइ हुनुको कारण खुलाएर सम्बन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको सिफारिश सहित 180 दिनभित्र दावी गर्न सकिने प्रावधान रहेको छ। विमानले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढ़ी तथा जलमग्न पहिरो, जमीन धसिने, डुबान, हावाहुरी, आँधी बेहेरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डडेलो, जंगली जनावरको आक्रमण, भीरबाट लड्ने, ढुंगा खस्ने, खोला वा नदीमा डुब्ने वा बग्ने जस्ता प्राकृतिक विपदबाट हुने मृत्युका घटनालाई समेट्नेछ।
0: जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगंजले नयाँ शैक्षिक सत्र 2083 लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ। नयाँ शैक्षिक सत्रका लागि वैशाख 30 गते सम्ममा कार्यालयले 17,11,35,349 रूपियाँ बराबर पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ। प्रादेशिक प्रेस नेपालगंजका प्रमुख रूद्र खनालले यस वर्षको शैक्षिक सत्रका लागि वैशाख 31 गतेसम्म नेपालगंज कार्यालयबाट विभिन्न जिल्लाका 111 विक्रेता मार्फत 17,11,35,349 रूपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकेको बताउनुभयो। उहाँले वैशाख 31 गतेसम्म 12,53,049 थान पाठ्यपुस्तक बिक्री गरिएको बताउनुभयो। कर्णालीको हुम्लामा दुईवटा बिक्री विक्रेता मार्फत 16,190 थान, डोल्पामा 10 बिक्री केन्द्र मार्फत 37,584 थान, रूकुम पश्चिममा 81 विक्रेता मार्फत 1,70,871 थान, जाजरकोटमा 4 विक्रेता मार्फत 47,531 थान र सल्यानमा 15 विक्रेता मार्फत 71,750 थान पाठ्यपुस्तक बिक्री गरिएको छ। नेपालगंज कार्यालय मार्फत कर्णालीका हुम्ला, डोल्पा, रूकुम पश्चिम, जाजरकोट र सल्यान गरी 5 जिल्ला तथा लुम्बिनी प्रदेशका रूकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी 5 जिल्ला सहित 10 जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ।
1: यस वर्षको मनसुनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको समितिले देशैभर करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सदरभन्दा कम वर्षा र सदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमालय क्षेत्रमा हिमपात, हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ। यसले विपद हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वत परिचालित हुने गरी कानूनी बाटो खोलेको प्राधिकरणले जनाएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
12: भर्ना सम्बन्धी सूचना
13: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
12: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
13: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.intrans.cafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.cafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा आजको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सूर्य प्रसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, देशको कुल बेरुजु 7,55,000,000,000 रूपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 मुलुकको कुल बेरुजु 7.5 खर्ब माथि पुगेको हो। महालेखा परीक्षक तोयम रायका अनुसार यस वर्ष कुल 94,84,40,00,000,000 रूपियाँ बराबर लेखा परीक्षण गरेको थियो। यस्तै भदौ 23-24 भएको जेएनजी आन्दोलन र घटनाका कारण 179 कार्यालय र निकायको लेखा तथा त्यस सम्बन्धी संस्था पेश नभएका कारण 1,47,90,00,000,000 रूपियाँ बराबरको भने लेखा परीक्षण नभएको देखेको छ। प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भने लेखा परीक्षण गर्दा औल्याएको कारोबार बिरुजु हो।
3: भेरी खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया संचार माध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोसे ढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौता घोषणा भएको छैन। ट्रम्पले यात्राका क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरहरूमा जनाइएको छ।
2: भेरी खबरमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ इन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त इन्फामाथिको निलम्बन फुकुवा गरेको इन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राखेपका सदस्य सचिव रामचरित्र मोहेता तथा इन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ती गर्ने लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते इन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि इन्फा नेतृत्वले चैत्र 13 गतेका लागि तय भएको चुनाव स्थगित भएको थियो। इन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
3: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको हो। हिजो बेलुकी धर्मशालामा टस हारेर ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको हो। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
3: कर्णालीको एसईई नतिजामा केही सुधार, 3 वर्षमै मुगुको नतिजामा प्रगति हुँदा दैलेख भने कमजोर।
2: सल्यानको कालीमाटी सातका वडा अध्यक्ष मित्रलाल सुना धरनामा सड़क स्तरोन्नति गर्न पटक पटक माग गर्दा पनि सुनवाई नभएको गुनासो।
3: कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू, झण्डै 70 अर्ब लाग्ने अनुमान।
2: कर्णालीमा सामूहिक दुर्घटना बीमा कार्यक्रम निरन्तरता, 16 लाख नागरिक लाभान्वित।
3: र नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा। आईपीएल क्रिकेटमा आज लखनऊ र चेन्नई खेल्ने। अब तपाईँ हाम्रो भेट अब भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: सूचना वीरेन्द्रनगर नगरपालिका 16 आर्थिक वर्ष 2083-84 का लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ. टोलको नाम संगम टोल यही जेठ 4 गते चौबारी, ढुकुरे टोल यही जेठ 5 गते ढुकुरे, लेहेडा टोल यही जेठ 5 गते विद्यालय नजिक, नवसृजनशील टोल यही जेठ 6 गते आमा समूह भवन, शान्तिनगर टोल यही जेठ 6 गते 12 घर, काफलगैरी भित्री खोला टोल यही जेठ 7 गते विद्यालय नजिक, एकता नगर टोल यही जेठ 7 गते जुगेपानी डाँडा, खर्क देवीस्थान टोल यही जेठ 8 गते प्रतीक्षालय र आदर्श नगर टोल यही जेठ 8 गते कालिका मन्दिर नजिक. समय मध्याह बजे. वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गर्पन सुर्खेत.
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो.
2: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ.
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ.
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत. सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586054655.
6: डिजिटल ठगीबाट बचौं.
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्. ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन.
5: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल.
7: एसई सकियो, अब रमाइलो सुरु भयो.
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS.
7: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
9: नेपाल टेलिकम, राष्ट्रको सञ्चार.
2: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
10: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
9: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
10: हो र, के खास छ त इलाइट सिएमा?
9: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
10: ओहो, अनि लोकेसन?
9: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65। लिमिटेड फिस, ढिला नगर्नुहोस्।
10: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
11: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनाऊ सानीमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेंस खुले जीऊ
1: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
3: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ गर्ने
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल वायरनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
6: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Media.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: यही जेठ 2 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजु विशी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका बच्चा बसेर पनि खेर जाने समस्या भएका हर्मोन असन्तुलन पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफको माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्। सम्भव छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: नेपालको राजनीतिमा नयाँ र पुराना दुवै दलको अस्तित्व जोगाउने चुनौती छ। पुराना दलहरू पुनर्संगठित र व्यवस्थित भएर मात्र जनताको मन जित्न सक्दछन् भने नयाँ दलहरूले पनि नेपाली जनताको चेतना स्तर माथि उठिसकेको अहिलेको अवस्थामा कुशासनलाई जरैदेखि उखेल्ने काम गरेर देखाउनुपर्ने चुनौती छ। आफ्नो चाहनामा ठेस लगाउने नेता तथा दललाई ठेगान लगाउने लगायतका प्रतिरोध भन्दा पनि कसरी मिलेर अगाडि बढ़ने भन्ने कुरा दुवै पार्टीहरूले बुझ्नुपर्ने देखिन्छ। नयाँ दलले पनि जनचाहना पूरा नगरे जनताले फेरि विकल्प खोज्छन् भन्ने सिक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
3: गत वर्षको तुलनामा यस वर्ष सरकारको बेरुजू 2.99% बढ़ेको छ। महालेखा परीक्षकले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वित्तीय तथ्याङ्क अनुसार कुल 88.09 करोड़ रूपियाँ बेरुजू देखिएको हो। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभयो।

0: एक कुलवांगी 6 वर्षीय नमूना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ। यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 मा जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 जना बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्। त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जना जंगली च्याउ खाँदा बिरामी परेका थिए। विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ। विषालु च्याउ कसरी चिन्ने? सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी,
1: आयुर्वेदले चाहिँ च्याउ नखाउ भन्छ, परालमा उम्रेको च्याउ खाउ भन्छ, परालमा कुनै कुनै च्याउहरू फेरि नखानेहरू भन्छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन क्या। त्यस हुनाले यो चिनिराखे मान्छेले ल्याएको छ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने हो, नभए नचिनिकाले नखाने।
0: ताजा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको एन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत्र 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
2: पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
3: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
2: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितुन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू। लगायतका विशेष सामग्री, प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: रामे, यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी जलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
9: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
7: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 को सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय पेशागत संघ संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुरावले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसायी संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसायी समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटेल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटेलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सबै सरकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
3: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, उहाँले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्न चाहिन्न। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
2: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
11: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो होइन, यसलाई चाहिँ अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र जस्तै अब हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजनाको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्तमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्ला फाँटामा अनुमति दिन खोज्यौं त्यहाँ बन्ने दिँदो रहेछ होइन, त्यो कानूनी जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो फाइभ स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो, जग्गा चाहिँ बलले दिँदो रहेछ। यस्तो चाहिँ धेरै कुराहरू चाहिने हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू जाने शुक्ला खाना जान मान्नु रहेछ होइन, जाँदो रहेछ त्यही नजिकै छ नि त, वास्तवमा खर्च पनि धेरै हुँदैन होइन, अनि राजा जानेले जाने खर्च जान मान्दो रहेछ होइन। त्यसले गर्दाखेरि जाने अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम खुसी पनि छु, सुदूरपश्चिमबाट धनगढीबाट काठमाडौँ आउने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन अहिले अहिले चाहिँ त्यो अलिक पहिले त्यो भात जस्तो लाग्छ त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लागेको छ तपाईँले यस्तो शब्द प्रयोग नगर्दा भए हुन्थ्यो
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू
12: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो हो उसको वृद्धि विकासको लागि राम्रो भयो उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो
2: वन्यजन्तु र समुदायबीचको द्वन्द्व घटाउनुपर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन जनरल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै ताल छन् अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन् सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने 472 वटाको नामाकरण नै नगरिएको अवस्था रहेको छ तर पछिल्लो समयमा ताल सुक्ने पुरिने अतिक्रमणमा पर्ने अवस्था छ चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ
15: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाटेबाघ एकसिंगे गैंडा र सयौं प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थान हो पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 वटा पाटे बाघ 694 वटा एकसिंगे गैंडा रहेका छन् यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्जभित्रका प्राकृतिक ताल तलैया तथा सिमसार क्षेत्र जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ़दै गएको छ एकैचोटि ठूलो बाढ़ी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापना ताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ भएका पनि खुम्चदै र सुक्दै गएका छन् वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल
16: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ
15: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ लामी तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ तमर नन्द भाउजू मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन् निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन् पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल
16: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले हात्तीले बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
15: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल प्रयोग गरिएको प्रविधि उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षण सँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 वटा ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
17: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खान आउने त्यही खेल्ने गर्दा स्पोर्ट हुने सजिलो हुन्थ्यो। अब अहिले ताल ताल यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ जाने सम्भावना चाहिँ बढी हुन्छ।
18: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नै देखाएँ हो, जुन बेला क्लियर पानी थियो त्यतिखेर।
19: पहिला जलकुम्भीहरू झिक्ने निकाल्ने कामहरू हुन्थ्यो।
15: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय बासी बीचको द्वन्द शून्यमा झर्न सकेको छैन। बेला बखत वन्य जन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्य जन्तु पुग्ने क्रम बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भू परिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल:
12: मेन भनेको वन्यजन्तुहरूलाई चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भौतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ झन् द्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घटेको।
15: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाइ छ। सिन्धु ढकाल, सीआईएन, रेडियो भरतपुर, चितवन।
2: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधावधिक बेरोजगारी 2.97% बढ़ेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको मान्डवी डामरीखोला स्थित देवस्थान र दाङ सड़क खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
20: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ। एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
21: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
22: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
21: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकाहरू
22: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56।

0: नेपाल पे क्यू आर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यू आर में सहजिल से भुगतानी पाए नेपाल पे क्यू आर नेपाल के अपने क्यू आर
1: अब सुनोस श्री स्टील्स रेडियो कथा भाग दुई
2: शर्माजी को परिवार सब हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ
1: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
4: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
3: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
5: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। सही गर्ने गर्ने
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले?
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोटी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय तोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840-44-631।
5: रेडियो भेरी एफएम

0: फल फूल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-3994।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
6: खुसीको खबर
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: भर्ना सम्बन्धी सूचना यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
2: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत सेक्योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
2: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: संगे
1: नेपाल पेक्युबार में आवत हुई क्लर्क आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पेक्युबार में सहजील से भुगतानी पाए नेपाल पेक्युबार नेपाल के अपने क्यूआर
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582 3990 98584072 र 98448161175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार
3: रेडियो भेरी एफएम।

0: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना वीरेन्द्रनगर नगरपालिका 16 आर्थिक वर्ष 2083-84 का लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ। टोलको नाम संगम टोल, यही जेठ 4 गते चौबारी। ढुकुरे टोल, यही जेठ 5 गते ढुकुरे। लेहेडा टोल, यही जेठ 5 गते विद्यालय नजिक। नवसृजनशील टोल, यही जेठ 6 गते आमा समूह भवन। शान्तिनगर टोल, यही जेठ 6 गते 12 घर। काफल गैरी भित्री खोला टोल, यही जेठ 7 गते विद्यालय नजिक। एकता नगर टोल, यही जेठ 7 गते जुगेपानी डाँडा। खर्क देवीस्थान टोल, यही जेठ 8 गते प्रतीक्षालय। र आदर्श नगर टोल, यही जेठ 8 गते कालिका मन्दिर नजिक। समय मध्याह बाह्र बजे। वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गर्पन सुर्खेत। लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
3: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: Extreme energy drink.
1: ओहो रामुदाई, कता हिड्नु भयो?
2: कता हिड्नु? धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। सूचना:
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: डिजिटल ठगीबाट बचौं।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
7: यही जेठ 2 गते शनिवारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एचसीआरसी अस्पताल नेपालगंजमा कार्यरत निसन्तान रोग विशेषज्ञ एवं आईभीएफ स्पेशलिस्ट डाक्टर मंजू बीसी शाह आउँदै हुनुहुन्छ। निसन्तानपन सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका, एउटा बच्चा पछि अर्को बच्चा बस्न नसकेका, बच्चा बसेर पनि खेर जाने समस्या भएका, हर्मोन असन्तुलन, पाठेघरको समस्या र थाइरोइडका कारण बच्चा जन्माउने सम्भव नभएका तथा आईभीएफ को माध्यमबाट बच्चा जन्माउने योजनामा रहेका दम्पतीहरूले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। निराश नहुनुहोस्, सम्भव छ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
8: रेडियो भेरी एफएम।
9: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनिया राष्ट्रपति शी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युवाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युवाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो।
10: भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले चार वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोक्काएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
11: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो। तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
12: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि 3 मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
11: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
13: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन। होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो, को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ। होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो, त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
11: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
14: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले कांग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि त्यो बेलामा पनि हामीले के भनेका थियौं भनेदेखि कांग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेछ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन् ठूलो भए पनि सानो भए पनि र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयो जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो त्यही माग गरेको जस्तो लाग्छ आयोग वा कार्यदल जे बनाएको
15: तर अधिकारी चाहिँ यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
14: यसमा सबभन्दा ठूलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न त्यसमा के छ भनेदेखि त्यो कुरा भए पनि नलुकाइकन भन्नुपर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो स्पष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
15: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो यो प्रक्रियाको मात्रै कुरा होइन?
14: होइन होइन। तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन् अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको स्पष्ट देखिन्छ।
15: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने हिजो कांग्रेस एमाले पनि गर्न खोज्या हुन् जेएनजीको माग पनि त्यो थियो पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
14: मैले त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
15: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढ़ाइराख्नु भएको छ नि यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे यो प्रक्रिया यसै गरी अघि बढ़्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्ताउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
14: अहिलेकै अवस्थामा यसै गरे भने त्यसले ध्रुवीकरण गर्छ होला मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो जुन किसिमको दृष्टिकोण देखियो त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
15: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो दायित्व पनि हो हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
14: उहाँहरूले जे भने पनि उहाँहरूले चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको हामीले भने अनुसार हुनुपर्छ र त्यो हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ एफपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
11: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी 9:15 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
10: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबीन किन्ने पनि उनको भनाई छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफबारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
11: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउने कोसिसमा हामी गर्ने गर्नेमा दिक्ता भइसक्यो.
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट.
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
4: लकी पिराक फोन नम्बर 9820293948 9820293948.
6: एसई सकियो, अब रमाइलो सुरु भयो.
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर. मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS.
6: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
7: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म.
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
8: नेपाल टेलिकम, राष्ट्रको संचार.
9: सूचना
10: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
9: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
10: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.
11: यो रोगले पनि मर्नु न बाँच्नु बनायो. क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
12: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
11: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो. तै त म क्याहरू त आफै भन्दिन क्या.
12: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त.
13: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हात खुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
14: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ.
15: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत. मोबाइल नम्बर 97486375 र 98489956576.
10: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना.
9: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
10: त्यसैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
9: डिभिजन वन कार्यालय सुर्खेत
16: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
14: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: रेडियो भेरी एफएम 98.6 हर्रे बाट 102.7 वीरेंद्र नगर सुर्खेत बाट
1: गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजल।

पिठ्यूमा दाउरा को भारी हुनेहरूलाई थाहा हुन्छ। पिठ्यूमा दाउरा को भारी हुनेहरूलाई थाहा हुन्छ। दुःख काँधमा जिम्मेवारी हुनेहरूलाई थाहा हुन्छ। घाटमा शंख बज्दाखेरि किन अतालिन्छ मान्छे? घाटमा शंख बज्दाखेरि किन अतालिन्छ मान्छे? घरमा बूढी आमा बिमारी हुनेहरूलाई थाहा हुन्छ। दुःख काँधमा जिम्मेवारी हुनेहरूलाई थाहा हुन्छ। पेटमा आगो बल्नुको पीड़ा, मन चिसो हुनुको पीड़ा, पेटमा आगो बल्नुको पीड़ा, मन चिसो हुनुको पीड़ा, हरेक महिना महिनावारी हुनेहरूलाई थाहा हुन्छ। दुःख काँधमा जिम्मेवारी हुनेहरूलाई थाहा हुन्छ। एक रुपियाँ जोड्न दिल कति पटक तोड्नु पर्छ? एक रुपियाँ जोड्न दिल कति पटक तोड्नु पर्छ? साउको नाउमा खेतबारी हुनेहरूलाई थाहा हुन्छ। दुःख काँधमा जिम्मेवारी हुनेहरूलाई थाहा हुन्छ। पिठ्यूमा दाउराको भारी हुनेहरूलाई थाहा हुन्छ।

अछामका गजलमन राम अविरल विष्टका यिनै गजलका शेरहरूको वाचन सँगसँगै नमस्कार अनि गजलमय अभिवादन छ। गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकी शुभचिन्तक महेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यस्तै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकै साथ गुन्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइन रेडियो भेरी .com.np बाट तपाईँको माझमा हामी प्रस्तुत हुने गर्छौं। कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो। हामी गजलकै फेरी फेरीमा रहेर गजलकै साधनामा तल्लीन गजल मनहरूका गजलहरू पस्कने गर्छौ, गजलका कुराहरू गर्छौ, गजलमा रम्ने रमाउने गर्छौं र नेपाली गजललाई कसरी समृद्ध बनाउन सकिन्छ यो मनसाय लिएर हामी निरन्तर तपाईँका माझमा प्रस्तुत भइरहेका छौं। र कार्यक्रम गीत गजललाई हामी विभिन्न तवरले विभिन्न तरिकाले प्रस्तुत गर्दै आइरहेका छौं। हामीले जुनसुकै प्रकारका जुनसुकै खालका श्रृंखलाहरू सञ्चालन गरेको भए पनि हामी नेपाली गजलको विकासको लागि यस क्षेत्रको गजलको विकासका लागि निरन्तर अगाडि बढ़िरहेका हुन्छौं। आजको बसाईमा भने म तपाईँको माझमा तपाईँले सृजना गर्नुभएका गजलहरू वाचन गरेर सुनाउनेछु। हामीलाई प्राप्त गजलहरूमाथि आवाज मिसाउनेछु। तपाईँले हामीलाई सुनेर साथ दिनुहुन्छ, हामी गजल वाचन गरेर सुनाउनेछौ। तपाईँले सुनेर साथ दिनुहोला र सुनेर साथ दिनुहुन्छ विश्वास मैले मनमा लिएको छु। अब ढिला नगरी एउटा सुमधुर संगीतले म तपाईँलाई स्वागत गर्छु, त्यसपछि तपाईँका गजलमाथि म आवाज मिसाउनेछु।

झूठ बोल्छन् अभिमान बोकेर चलाउँछन्, झूठ बोल्छन् अभिमान बोकेर चलाउँछन्, नेताले मेरो देश खै के सोचेर चलाउँछन्, संस्कृति जननी प्रकृतिको महत्व कुल्चिए, संस्कृति जननी प्रकृतिको महत्व कुल्चिए, सार्वभौम सत्तालाई बन्दगी राखेर चलाउँछन्, नेताले मेरो देश खै के सोचेर चलाउँछन्, हरेक दिन सिमानामा बुट बजार्छ छिमेकीले, हरेक दिन सिमानामा बुट बजार्छ छिमेकीले, फेरि उनकै इशारा र अनुमति लिएर चलाउँछन्, नेताले मेरो देश खै के सोचेर चलाउँछन्, सगरमाथाको शान बुद्धको ज्ञान अल्पत्र भो, सगरमाथाको शान बुद्धको ज्ञान अल्पत्र भो, देशकै अस्मितामाथि घात गरेर चलाउँछन्, नेताले मेरो देश खै के सोचेर चलाउँछन्, छन त दुनियाँ हल्लाउने इतिहास छ देशको, छन त दुनियाँ हल्लाउने इतिहास छ देशको, तर झिकी शिरको टोपी भिख थापेर चलाउँछन्, नेताले मेरो देश खै के सोचेर चलाउँछन्, झुट बोल्छन् अभिमान।

भूपन्देही का गजलमन कमला भण्डारी को गजल थियो यो, मैले वाचन गरेर सुनाए तपाईलाई। तपाईले हामीलाई सुनेर साथ दिइरहनु भएको छ। हामी कार्यक्रम गीत गजलको गुसाईमा छौं, तपाईसँग छौं र तपाईले हामीलाई सुनिरहँदा हामी तपाईको गजल तिर्सना मेटाउने प्रयत्न गरिरहेका छौं। म आजको श्रृंखलामा केही गजलहरू वाचन गरेर सुनाउँदैछु, तपाईले सुन्नुहुन्छ र प्रतिक्रिया दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। यहाँनिर म अर्को एउटा गजल वाचन गरेर सुनाउँदैछु। गजलमन बसन्त हरियालीको गजल हो यो। उहाँको गजल यस्तो छ, जब छाप्रोमा भोकमरी अनिकाल आउँछन्, जब छाप्रोमा भोकमरी अनिकाल आउँछन्, भोकाहरू बिरामी भएर अस्पताल आउँछन्। अरे सफलताको भोक लागेको छ मलाई, अरे सफलताको भोक लागेको छ मलाई, नाच्नेछु जिन्दगीमा जति पर्खाल आउँछन्। भोकाहरू बिरामी भएर अस्पताल आउँछन्, दिलमा लेखेको नामलाई दिलमै रहन देऊ, दिलमा लेखेको नामलाई दिलमै रहन देऊ, लेख्यौ भने नदी किनारमा छाल आउँछन्। भोकाहरू बिरामी भएर अस्पताल आउँछन्, नेता मन्त्री कोही आएनन् बाढी आउनु पूर्व, नेता मन्त्री कोही आएनन् बाढी आउनु पूर्व, सायद अब गाउँमा चिउरा र तिरपाल आउँछन्। भोकाहरू बिरामी भएर अस्पताल आउँछन्, तिम्रो खिल्ली गर्दै कोही नजिक आए भने, तिम्रो खिल्ली गर्दै कोही नजिक आए भने, यस्तो लाग्छ गालामै डस्न अरिङ्गाल आउँछन्। भोकाहरू बिरामी भएर अस्पताल आउँछन्, जब छाप्रोमा भोकमरी अनिकाल आउँछन्।

हजुर, गजल मन बसन्त हरियालीको गजल थियो यो। जब छाप्रोमा भोकमरी अनि काल आउँछन्, भोकाहरू बिरामी भएर अस्पताल आउँछन्, यो मिठो गजल तपाईँको माझ हामीले पस्क्यौं। तपाईँले हामीलाई सुनेर साथ दिँदैहुनुहुन्छ, गजल सुन्दै हुनुहुन्छ र हामी पनि तपाईँ छेउमै हुनुहुन्छ भन्ने विश्वासले तपाईँका लागि भनेर गजल पस्किरहेका छौं। र म अर्को एउटा गजल उठाउँदैछु यहाँनिर, अछामका गजलमन भरत विसीको गजल हो यो। आफू दुखी भएर तिमीलाई हँसाइराख्नुपर्छ, आफू दुखी भएर तिमीलाई हँसाइराख्नुपर्छ, लाग्छ तिम्रो मृत्युको ठाउँमा मलाई राख्नुपर्छ। आमालाई घरमा भने तेल साबुन पठाउँदा हुन्छ, आमालाई घरमा भने तेल साबुन पठाउँदा हुन्छ, श्रीमतीलाई बेला बेला मोबाइल पठाइराख्नुपर्छ, लाग्छ तिम्रो मृत्युको ठाउँमा मलाई राख्नुपर्छ, मेरो शरीरमा भएको मुटु कलेजो सबै बेचिदिउँला, मेरो शरीरमा भएको मुटु कलेजो सबै बेचिदिउँला, डाक्टर साहेब मेरी आमालाई सधैँ बचाइराख्नुपर्छ, लाग्छ तिम्रो मृत्युको ठाउँमा मलाई राख्नुपर्छ। यो कस्तो नियम हो अनि कस्तो कानून हो महोदय, यो कस्तो नियम हो अनि कस्तो कानून हो महोदय, लोक्ने बितेपछि श्रीमतीले सेतो लगाइराख्नुपर्छ, लाग्छ तिम्रो मृत्युको ठाउँमा मलाई राख्नुपर्छ, आफू दुखी भएर तिमीलाई हँसाइराख्नुपर्छ। अछामका गजल मन भरत बिसीको गजल थियो यो, मैले वाचन गरेर सुनाए। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं, तपाईसँग छौं। तपाईले हामीलाई यतिवेला रेडियो भेरी एफएम सुर्खेतबाट र कैलालीको रेडियो प्रदेश 7 हामीलाई सुनिरहनु भएको छ। हामी तपाईँको छेउमा छौं, सुनेर साथ दिइरहनुहोला। यहाँनिर गीत गजलको बसाईमा हामी गीत प्रस्तुत गर्दैछौ, गीतपछि फेरि उपस्थित हुनेछ।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: रेडियो भेरी FM।

तिमी त जसरी तसरी महल पस्यौ टाकटुकबाट तिमी त जसरी तसरी महल पस्यौ टाकटुकबाट यहाँ कसैको जिन्दगी बिलाएको छ बन्दुकबाट समृद्धि खोज्ने शरीरले हिजो उपहार पाएका समृद्धि खोज्ने शरीरले हिजो उपहार पाएका घाउहरू अझै उम्किन सकेनन् नुनचुकबाट यहाँ कसैको जिन्दगी बिलाएको छ बन्दुकबाट खास अस्पताल औषधि र डाक्टर शहरमै हुँदा खास अस्पताल औषधि र डाक्टर शहरमै

हुँदा गाउँमा गरीबको ज्यान बसेन झारफुकबाट, यहाँ कसैको जिन्दगी बिलाएको छ बन्दुकबाट, जति खाए पनि नअघाउने कुनै मनुवाहरू, जति खाए पनि नअघाउने कुनै मनुवाहरू, कहिले अघाउँछन् खै झुपडीले थुक्ने थुकबाट, यहाँ कसैको जिन्दगी बिलाएको छ बन्दुकबाट, छोरा सपुतको सगरमाथा उक्लियोस् सोचेर, छोरा सपुतको सगरमाथा उक्लियोस् सोचेर, आमा आशीर्वादको पहाड उभ्याउँछिन् ढुकढुकबाट, यहाँ कसैको जिन्दगी बिलाएको छ बन्दुकबाट, तिमी त जसरी तसरी महल पस्यौ टाकटुकबाट। हुम्लाका गजल मन छत्त बोगटीको गजल थियो यो, मैले तपाईँको माझमा वाचन गरेर सुनाए। हामी सुमधुर संगीत संगीतपछि एउटा छोटो विश्राममा गयौं र विश्रामपछि तपाईँको माझमा हामी फेरि उपस्थित भइसकेका छौं र कार्यक्रम गीत गजलको विषयमा तपाईसँग नै तपाईँकी सामिप्यता खोज्दै तपाईँकी नजिकमा प्रस्तुत भइरहँदा तपाईँले दर्शाउनु भएको आत्मीयताले हामीलाई हौसला प्रदान गरिरहेको छ, हामी तपाईँको छेउमा छौं र म फेरि ढिला नगरी अर्को एउटा तपाईँको माझमा गजल पस्कन्छु। उर्लाबारी मोरङकी गजल मन मुना सिग्देलको गजल हो यो। कति धेरै टाढा पुर्याइएछ आफ्नाबाट, कति धेरै टाढा पुर्याइएछ आफ्नाबाट, न किने खुसी न पाए माया पैसाबाट, कस्तो परिभाषा खोज्छ मान्छे जिन्दगीको, कस्तो परिभाषा खोज्छ मान्छे जिन्दगीको, यो धरती टेक्न सिकेथे मैले आमाबाट, न किने खुसी न पाए माया पैसाबाट, कति चुनौतीसँग व्यर्थ सम्झौता गरौं, कति चुनौतीसँग व्यर्थ सम्झौता गरौं, साँच्चै अब जिउन सिक्नुपर्छ चराबाट, न किने खुसी न पाए माया पैसाबाट, यो सहरको गल्ली तिमीसम्म पुग्ने भए, यो सहरको गल्ली तिमीसम्म पुग्ने भए, किन खस्त्यो यहाँ तप्प तप्प आँखाबाट, न किने खुसी न पाए माए पैसाबाट, तिम्रो तस्विर पनि बोल्दछ मौनतामा, तिम्रो तस्विर पनि बोल्दछ मौनतामा, यस्तै महसुस गरे मायामा टाढाबाट, न किने खुसी न पाए माए पैसाबाट, कति धेरै टाढा पुर्याइएछ आफ्नाबाट। हजुर, मोरङकी गजल मन मुना सिग्देलको गजल थियो यो, मैले वाचन गरेर सुनाएको छु तपाईँलाई। हामी कार्यक्रम गीत गजलको विस्तारै विस्तारै अन्तिमतिर प्रवेश पनि गर्दै गइरहेका छौं र अब एउटा गजल म तपाईँको माझमा प्रस्तुत गर्दैछु। गजल मन निर्धन सबिनको गजल हो यो। भगवान तिम्रो पूजा गरे बापत यस्तो प्रगति चाहिएको छ, भगवान तिम्रो पूजा गरे बापत यस्तो प्रगति चाहिएको छ, मलाई चामल नहाली भात पकाउने श्रीमती चाहिएको छ, मलाई चामल नहाली भात पकाउने श्रीमती चाहिएको छ, अहो सञ्चालन हुन छोडेको रहेछ उसैको औषधालय, अहो सञ्चालन हुन छाडेको रहेछ उसैको औषधालय, एक रोगीलाई उसकै औषधालयको ओखती चाहिएको छ, मलाई चामल नहाली भात पकाउने श्रीमती चाहिएको छ, आमाले पहिला सोधिन् कति खान्छस् अहिले छोरा, आमाले पहिला सोधिन् कति खान्छस् अहिले छोरा, छोराले नहाँसी भन्यो कसौडीमा भए जति चाहिएको छ, मलाई चामल नहाली भात पकाउने श्रीमती चाहिएको छ, मलाई निर्धन भनेर मसँग विवाह गर्न नमानेकी हौ, मलाई निर्धन भनेर मसँग विवाह गर्न नमाने कि हौ, लाग्छ तिमीलाई असल पति होइन सम्पत्ति चाहिएको छ, मलाई चामल नहाली भात पकाउने श्रीमती चाहिएको छ, भगवान तिम्रो पूजा गरे बापत यस्तो प्रगति चाहिएको छ। हजुर, निर्धन सबिनको गजल थियो यो, मैले वाचन गरेर तपाईँलाई सुनाएको छु। अब यो गजलको वाचन सँगसँगै हामीले कार्यक्रमबाट विदा लिएर जानुपर्ने बेला भइसकेको छ, हामी कार्यक्रमको अन्तिम चरणमा छौं।
आजको बसाईमा हामीलाई प्राप्त केही गजलहरूमाथि हामीले आवाज मिसायौं। हामी तपाईँका गजलको अपेक्षा प्रतीक्षा गरिरहेका हुन्छौ। तपाईँले आफ्ना मीठा गजलहरू लेखेर हामीसम्म पठाउनु पर्ने हुन्छ। गजल पठाउने हाम्रो ठेगाना कार्यक्रम गीत गजलका लागि तपाईँले पठाउने इमेल ठेगाना हो mcmahasagar@gmail.com। यसमा तपाईँले गजल पठाउनुभयो भने हामी गजलमा आवाज मिसाउनेछौ। कहिलेकाहीँ फेसबुकहरूमा प्राप्त गजलहरू पनि हामी प्रस्तुत गर्दै आइरहेका हुन्छौ र हामी गजलको विकास संरक्षण र सम्वर्धनका लागि निरन्तर अगाडि बढ़िरहँदा तपाईँको साथ सहयोगले हामीलाई हौसला प्रदान गरिरहेको हुन्छ। आजको व्यवसायमा गजल वाचन भए सम्पूर्ण श्रष्टाहरूलाई म सम्मान गर्छु अनि हामीलाई निरन्तर सुनेर साथ दिनुभयो देशमा अनि विदेशमा म तपाईँप्रति आभारी छु। धेरै धन्यवाद छ। कार्यक्रम गीत गजलका लागि तपाईँले समय छुट्याइदिनुभयो, आभार व्यक्त गर्छु। अनि प्रविधिबार सघाउनुहुने वीरेन्द्रनगरका पूर्ण र हरेश स्टेशनका विनोदलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय स्वर होस्, तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकी नजिकको साथी महेन्द्र चन्द महासागर जोरसोती यात्रा भन्छु। नमस्ते, फेरि भेटौंला, शुभरात्री।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
0: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।

0: Patagonia Extreme Energy Drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भयपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपाल्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: मम्मी मम्मी, ड्याडीको नाम लक्ष्मी नन्द होइन र?
4: हो, किन र?
3: साथीहरूले त मलाई भ्रष्टाचारीको छोरा भन्छन् त।
4: चुप बदमास।
3: अनि तपाईँले त ड्याडी विदेश गए भन्नुभयो होइन?
4: हो, अनि?
3: होला, स्कुलमा सबै साथीहरूले तेरो ड्याडी विदेश होइन जेल गएको छ भन्छन्।
4: बदमास, बट्टा बोल्दो रहेछ।
5: भ्रष्टाचारले पोल्छ तपाईँलाई अनि तपाईँका परिवारलाई।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए, रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
7: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 10 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
11: हवस् त, आजका लागि रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

सुन्नुभो महाराज परीक्षित अवयो श्रीमद भागवतमा प्राणकथि कथा को वर्णन गरिन्छ भने देख्ने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ। अब यहाँदेखि तल के छ त प्रभु भनेर भन्दाखेरिमा सबै भन्दा पुछारमा नरक छ मेरो सरकार, नरक छ है। अब यो नरकमा कुन कुन नरक छन् अब तिनको नाम सुन्दैमा जान नपर्ने, सुन्ने तैपनि जान पर्दैन कि नरकमा जान नपर्ने नामको वर्णन कुन कुन। पहिलो नरकको नाम हो तामिश्र, अन्ध तामिश्र, रौरव महारौरव, कुम्भी पाक, काला सूत्रम, असी पत्र वनम, शुक्र मुख, अन्धकोप, कृमि भोजनम, संतम स तपस्वर्मी, वज्रकण्ठ, चालमली, वैत्रणी, पुयोध, प्राणरोध, विवसन, लाला बक्ष, सारा मेदन, अभिचय पान, क्षर कर्णम, रक्षगण, भोजन, शूल, प्रत, दन्द, शुक, अवट, निरोध, प्रियावर्तन, सूचीमुख। 28 नरकहरू छन् महाराज। उभन्दा उठोलो अर्को भन्दा अर्को छन्, उत्तरोत्तर ठूलो ठूलो ठूलो हुँदै हुँदै गएको यस्तो प्रकारको 28 पाड नरकहरू छन् भने नरकहरू छन्। अब ती नरकमा को को जान्छ अब यो पो विषय भयो भन्दाखेरिमा नरकमा जाने अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने यी सबै नरकमा जान्छन्। त्यति मात्रै होइन, नरकमा जानेवाला को को हो भन्ने बारेमा नरकको वर्णनमा जाने पापी पाखण्ड दुराचारी अत्याचारी सारा सम्पूर्ण नरकमा जान्छन् महाराज। अर्को कुरा नरकमा जानेवालाको वर्णन, साँच्ची माना च्याप्ने, झुटो साक्षी पक्ने, अर्कालाई गाली गलौज गर्ने, अर्काको अन्याय गरेर ठगेर खाने, पैँचो पचाउने, अन्यायपूर्वकको काममा जब सधैँ सर्वदा लाग्ने यस्ता सारा नरकमा जान्छन्। त्यति मात्रै हो र, मासु खाने नरकमा जान्छन् भनेपछि चुलै निम्तो हुने भयो, सबै जब उही गएर भेटघाट पो हुने भयो, मासु खाने पनि नरकमा जान्छन् भनेपछि अब को चाहिँ बच्ने खै, कोही महँगो भएर छोडिया छन्, कोही दाँत फोक्लेर छोडिया हो, नत्र भने कोही छोडिया छ र खै। त्यसै कारणले अब ती सारा नरकमा जाने भए महाराज परीक्षित, अब त्यति भइसकेपछि त्यो नरकमा जब गएर पापी पाखण्डवाद दुराचारले परिपूर्ण भएको स्थान, अन्यायको मार्गले पूर्ण भएको, नीतिगत भगवानको भक्ति चित्त मनन कीर्तन गर्न कसैले पनि नसक्ने त्यस्तो प्रकारको पवित्र पावन धाम यो श्रीमद् भागवतको महिमाको वर्णन। जसले यस्ता प्रकारको ठाउँमा जाँदाखेरिमा जब आपत्ति हुन्छ, विपत्ति हुन्छ, संकट हुन्छ भन्दा महाराज परीक्षित विन्ती गर्नुहुन्छ, मेरो गुरु मलाई ज्यादै बाधा भयो, मेरो भगवान मलाई त साह्रै डर लाग्यो भन्दै सुखदेव भन्नुहुन्छ। अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने सारा नरकमा जान्छन् भनेर हजुरले आज्ञा गर्नुभयो भगवान्। आज 60 उमेर भयो, अन्याय पनि गरेको, अत्याचार पनि गरेको, भ्रष्टाचार पनि गरेको, घुसखोरी पनि गरेको, तस्करी पनि गरेको, साँच्चेमाना पनि चेपेको, अर्कालाई केही भन्न गर्न हुँदैन भनेको, त्यो पनि चुक्लीबाजी बहुतै गरेको, मासु खान हुँदैन भन्नुभएको, मेरो गुरु मासु नभइकन गाँसै नगाएको, अघि त त्यस्तो पो थियो, त्यसै कारणबाट मेरो परमात्मा अब कुन नरकमा जाने मलाई डर लाग्यो भनेर सोध्नेवाला राजा परीक्षितलाई सुखदेव स्वामीले बडा गम्भीर वाणीमा आज्ञा गर्नुभयो। सरकार धन्दा नमान, यो पञ्चम स्कन्ध सम्पन्न भयो, जाङ पर्यन्त कथा, अब कट्टी पर्यन्त कथा षष्ठ स्कन्धमा ध्यान आकर्षण गरेको छु। अब तपाईँको शोक रोग र भोगलाई सारा सम्पूर्णलाई निवारण गर्नका लागि श्रीमद् भागवत महापुराणको महिमाको वर्णन विस्तार बताएर आत्मशान्तिको निमित्त षष्ठ स्कन्धमा तपाईँको समस्यालाई समाधानको पक्षमा म नितान्त निर्णय गर्नेछु भनिकन प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ओम नमो भगवते वासुदेवाय श्री गणेशाय नमो। ओम नमो भगवते वासुदेवाय राजु वाच्य निवृत्त मार्ग कथितम आदो भागवतम यथा कर्म उपलब्धेन ब्राह्मणे दश श्रुते। अब षष्ठ स्कन्धको पहिलो अध्याय महाराज परीक्षितलाई सुखदेव भन्नुहुन्छ लघु सरकार यसै प्रसंगमा, अब नरकमा जाने पापी पाखण्ड दुराचार अत्याचारले परिपूर्ण भएको शरीर, अब यो मैले नरकमा जाने प्रकारको वर्णन विस्तार सारा सुने। नरकमा जानका लागि यो अन्यायले नरकमा गइन्छ भन्ने कुरा हजुरले बताउनुभयो, तर अन्याय गर्नु हुँदैन, अत्याचार गर्न, भ्रष्टाचार गर्न, घुसखोरी गर्न, तस्करी गर्न, चोरी जारी पैठारी गर्न, अन्य अत्याचार गर्न, मासु खान केही हुँदैन भन्नुभयो हजुरले। सबै कुरा सकेर भ्याएर बसेको के गर्नेवाला हो, कहाँ जानेवाला ल, मेरो परमात्मा भन्दा धन्दा नमान महाराज।
एउटा जामिन नामगरेका ब्राह्मण थिए, कण्ड कुब्ज नामगरेका शर्मा दासीका पति, जन्मेदेखि मरण पर्यन्त हरिको नाममा हरियो नभन्नेवाला, त्यसलाई सबै किसिमबाट अन्याय गरेको, धेरै प्रकारको प्रशंसा गरेको, मासु खाएको, त्यो पापले मर्ने बेला भएको थियो। सारा सम्पूर्ण जनले परेकै बेरे त्यसलाई घेरे, अनि यमराजका दूतहरू चारैपट्टिबाट लामा लामा दारा निस्केका, माथि कपाल फर्केका, अङ्ग बङ्ग प्रत्यङ्ग बङ्ग र टेढा तिनीहरू आए। र त्यसै बेलाको बीचमा लौ अब म के गर्ने होला भनिकन विचार गर्न लागे। त्यस बेलामा डर लाग्दा जब यमराजका दूतलाई देखेर त्यो कान्छो छोरो पनि नजिकमा आएर धुरु धुरु रोयो, बाबा मर्ने बेला भए भनेर आफ्ना बाबुको अगाडि रुँदाखेरिमा त्यस अवस्थामा धुरु धुरु रोएको आफ्नो कान्छो छोरालाई देखेर आज्ञा गर्न लाग्यो। अब के गर्ने होला, ईश्वर मलाई त आपत्ति पर्यो, विपत्ति पर्यो, संकट पर्यो। अनि त्यतिखेर काँचो चिज ल्याएर देखाइदियो, हरिको नाम जप्त कि भन्नाका लागि यो रङ कस्तो छ भन्दाखेरिमा हरियो भनेर भनौँ भनेदेखि हरिको नाम पर्छ भनेर काँचो हो कैँडो हो भन्यो, तर पनि हरियो भनेन। त्यहाँसम्मको अधर्मी मर्ने बेला भो, यमराजका दूतले चारैपट्टिबाट बेरे, कान्छो छोरो रोएको देखेर के भन्न लायो भनेदेखि बडा भयंकर, जनैहरू आई घेरी रहेछन् भय खुब जनाई, कान्छो उठरायौ कि तिदेखि बाबु हे पुत्र नारायण आओ आओ, बडा बडा भयंकर जनहरू आएर घेरी रहेका छन्, तिदेखि तिमी डराउँछौ भनेदेखि मेरो पासमा हो मेरो राजा, हे नारायण भनेर के मात्रै बोलेको थियो। यमराजका दूतहरूलाई हटाएर विष्णुका दूतहरू यसलाई हामी लान पाउनु पर्छ भन्ने दावी गरेर यस किसिमबाट पक्राउ गरे, लान पाउँदैनौ भन्ने यमराजका दूत, नलाई छोड्दैनौ भन्ने विष्णुका दूतहरू, किन त भन्दाखेरिमा नारायणै भनी भनी कन दिन दिनैमा प्यारो गरेर सुतको पनि नाम लिँदैमा, मुक्ति भएपछि अझ मिला आखिरैमा नारायणै भजन सम्झनु दिने दिनैमा, यस्तो हो नीति। हे मेरो ईश्वर म माथि क्षमा राखी बस्छ, मेरो भगवान यो त वैकुण्ठ धाम लानु पर्छ भन्नेवाला भइसकेपछि प्रकृति संग्राम लान दिन्न भन्ने, विष्णुका दूत लान दिन्छौ भन्ने, लान हामी यमलोकमा लान्छौ भन्ने यमराजका दूत, जसले जित्छ त्यसले हार्नेको दास, जित्नेको दास हार्ने बन्ने भन्ने निर्णय गरेर विष्णुका दूतले जितेमा यमराजका दूतहरू दास, यमराजका दूतहरूले जितेमा विष्णुका दूतहरू दास बन्ने यो निश्चित गरेर त्यसको फैसला दिने महाराज यमराजका पासमा गएर सुम्पा गर्दा यमराजलाई लिएर पूर्ण विराम गरे, मेरो महाराज हामी नरकमा जान्छौ, हामीले गरिएको अन्याय रहेछ, हामीले जन्मेदेखि मरण पर्यन्त हरिको नाममा हरियो नभन्ने दिएको बदमासलाई नरकमा लैजान्छौ भन्दा विष्णुका दूतले वैकुण्ठ लाने रे भनेपछि यमराजी भन्नुहुन्छ त्यति सस्तो वैकुण्ठ छैन बाबु, हो कारण होला भन्नु, के कारण हुन्, मर्ने बेलामा नारायण भन्यो भनेर अरे भन्ने, मर्ने बेलामा नारायण भन्यो भने त परम गति गइहाल्छ भनिदिनु भयो यमराजीले, जानी जानी हो र हाम्रो डरले कान्छो छोरालाई बोलाएको भनेपछि आगाले जानी जानी छोए पनि पोल्छ बाबु हो, नजानी छोए पनि आगाले पोल्छ, भगवानको नाम पनि जानी जानी जपे पनि ठिक, नजानी जपे पनि ठिक, छोडिदेऊ भन्नुभयो। हामी हार्यौँ नि त मेरो महाराज, हामी त तिनको दास भन्नुपर्छ भन्दा हेर अहिलेसम्म मैले त वैकुण्ठ देखेको छैन, तिम्रो वैकुण्ठमा गएर अब दासको सेवा गर्न पाउँछौ भनेदेखि त्यहाँभन्दा ठूलो भाग्यमानी के हो, आज जाने हो नबस भनिदिनु, अनि गएर मेरो महाराज हामी त तपाईँहरूसँग हार्यौं, अझ हामीले ब्राह्मणले मर्ने बेलामा नारायण भन्दा वैकुण्ठ जाने भयो रे, तपाईँहरूको हामी सेवक बन्छौ भन्दा तिमीहरू जस्ता मरिमसानमा बस्नेले सेवक बन्न पाउँदैनौ को भन्ने, घोडाको सेवा गर्न जान पनि नपाउने त्यस्तो वैकुण्ठ रहेछ, आज अजामिल नामको ब्राह्मणलाई श्रेष्ठ सिहारी कीर्तन प्रभाव गरेर हरिद्वारबाट मुक्ति गराइयो राजन परीक्षित, मर्ने बेलामा नारायण भन्दाखेरिमा त्यो उद्धार भएर गयो, यस्तो पवित्र कथा छ, नारायण भनेपछि मुक्ति हुँदो रहेछ, सुन्नुहोस् एउटा कुरा एउटा अर्थ, अजामिल नामको ब्राह्मण अति पापी, भगवान विचार गर्न त्यसको घरमा बास माग्न जानुभएको, श्रीमतीले बास दि बुढोले मार्छ भने त भन्दी, अब बास बस्न मार्छ भने किन बसिन् त नि जान्छु अन्त भन्दाखेरिमा तपाईँ मेरो ज्वाइँ हुनुहुन्छ, तपाईँको ससुराले गामले म हुँ भनेपछि केही पनि गर्दैनन् भनेर भने, ससुराले गामले भनेपछि किन माया गर्ने त भन्दाखेरिमा श्रीमती मन परेपछि ससुराली मनपर्ने हुन्छ, श्रीमती मन परेन भनेदेखि ससुराली त के यसलाई त्यसको फलक भन्छ, श्रीमती मन परेपछि हाम्रो सासु हाम्रो जस्तो त
त्यसो भनेदेखि ठिक छ अब के गर्ने त भन्दा ल ज्वाइँ भन्नै पर्ला भनिरहनु भएको थियो आइपुग्यो हजामेलाई भने हजुर प्रभु ठिक छ अन्यथा कुरा केही छैन तर एउटा प्रकारको प्रक्रिया छ प्रभु भनेर विन्ती गरे के छ भनेर सोद्धाखेरिमा अरू कुरा केही पनि होइन एउटा अनुरोध गर्छु भने के कुरा भन्दाखेरिमा अरू प्रकारको समस्या केही पनि होइन एउटा समस्या छ भनेर भनिसकेपछि के समस्या छ त भनिकन सोद्धाखेरिमा खाना दिए लाउन दिने व्यवस्था गर्ने सम्मान गर्ने मर्यादा गर्ने भोलिपल्ट बिहान यस किसिमबाट परमात्मा परमेश्वरले ज्वाइँ भनेरै ज्यान बचाउनु भयो घर जाने बेला भयो तिमी जे माग्छौ त्यो दिन्छु भन्दा मलाई अरू कुरा केही चाहिँदैन मेरो पति पापी भए तापनि असल एउटा पुत्र प्रदान गराए प्रभु भने हुनाले तिम्रो जस्तो संसारमा कोही छैन म तिम्रो छोरो मै भएर जन्मन्छु भनेर स्वयं भगवानले जन्मी बसेका थियो र पो मर्ने बेलामा नारायण भन्दा तरेको त्यसो भएर भगवानको नाम संकीर्तन गरेपछि उद्धार होइन्छ भनेर छोराछोरीको नाम राम्रो राख्नु भने हो नारायण भनेपछि तरेको त्यसकारण नारायण भन्नु छोरालाई वासुदेव हरि श्रीधर माधव गोपिका वल्लभ कृष्ण राम विष्णु शिव आदि नाम छोरीको लक्ष्मी सरस्वती भगवती कात्यायनी आदि आदि अहिले हाल त त्यस्ता नाम राखेपछि इज्जत जान्दैन भएर रिजन भिजन सिजन टार्विन के भन्ने थाले छन् छोरा मान्छेका नाम छोरी मान्छेका नाम चाहिँ उस्मिता लुस्मिता सुस्मिता रश्मिता त्यसै कारणले भगवानको नाम संकीर्तन प्रभावकारी हुन्छ नारायणको नाम नारायण नारायण भज प्राणी नारायण नारायण भज प्राणी यो जीवन मरे पछि

महाराज परीक्षित नारायण को नाम संकीर्तन को प्रभाव बताए हजुरलाई। अब उपरांत अब अजामिल नाम गरेको ब्राह्मण मर्ने बेलामा नारायण भन्दा त उद्धार भएका थिए भनेदेखि अब तपाई श्रीमद भागवत सप्ताह ज्ञानमा आएको 18,000 को ग्रन्थ सुन्दै हुनुहुन्छ कि नरै जानु पर्ला र पर्दै पर्दैन केवल भगवत भक्तिमा चित्त राख्ने सुन्न सधैँ आउने कहिले कहिले आउने हो फुर्सद पनि मिलाउनु पर्थ्यो त त्यसै कारणले अब यदि भइसकेपछि महाराज परीक्षित त्यस प्रभावबाट राजा परीक्षित गाजुरमा अन्त चाहिँ जान फुर्सद हुने यहाँ आउन चाहिँ राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथसँग भगवानको भजन गर्नु कीर्तन गर्नु कहिल्यै नबोल्नु भनेकन राजा परीक्षितलाई यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित अब यो श्रीमद भागवत महाप्राण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्दै हुनुहुन्छ। यसै प्रसंगको बीचमा अब दक्षे नामका एक प्रजापति हुनुहुन्छ। पहिला नम्बरका दक्षे प्रजापति ब्राह्मण, अहिलेका दक्षे प्रजापति क्षेत्री, उनी दक्षे प्रजापति हुन् बोकाको शिर त्यागेर अहिले क्षेत्रीय कुलमा पैदा भएका हुन्। तिनी दक्षे नामको प्रजापतिको दक्षे प्रजापति नाम गरिएका महापुरुष उनले छोरी सृष्टि गर्दिन, यो छोरीको जात अलसी नै हुनु रहेछ, अब छोरा सृष्टि गर्छु छोरी सृष्टि गर्दा अघि छोरीले ज्ञानी टिपी यो सङ्घारी खलको अब नामै लिन्न भनेर छोरा सृष्टि गर्न भनेर लाग्नु भएको थियो। छोरा सृष्टि गर्दै गर्दै जाँदा मर्षण मर्ने तीर्थमा हंस गुह्य तोत्र पाठ गरेर ध्यान गर्दा हजारौं पाँचजनीय छोराहरू जन्मे बाबु तिमीहरू सृष्टि गर्न जाऊ भनेर दक्षले पठाउनु भएको। बीच बाटोमा नारदले आज्ञा गर्नुभयो, बाबु पृथ्वीको मध्यस्थ भाग पत्ता नलागेसम्म सृष्टि गर्नेको प्रक्रिया शुभारम्भ गर्न हुँदैन, छोडिदेऊ भनेपछि माझको भाग खोज्न भनेर गएका तिनीहरू नापत्ता अहिलेसम्म पत्तै कुनै पुराणले प्रमाण गर्न सकेको छैन। अनि दोस्रो पटक फेरि दक्षले हरियासु आदि गरिएका सबलासो छोरा सृष्टि गर्नुभयो महाराज, सयौं सयौं जाऊ सृष्टि गर्न, तिम्रा दाजुलाई नारदले जंगलमा पठाएछ यसै कारणले तिमीहरू सेवा गर भनेर पठाएको। तिनी दोस्रो पटकका छोराले पनि नारदका मुखारविन्दबाट सुनेछन्, लोहो दारो मही पासे पुमान बद्धो विमोचते पुत्र दारो मही पासे मोचते न कदाचन फलाम रूपे सांगलाको बन्धनमा परेको पिंजडाको सुगा बोरु उम्केर जान सक्ला, घर पुत्र परिवार आदिले घेरिएको व्यक्ति व्यक्ति जान नसक्ने हुनाको कारणले तिनको सङ्गत नगर भगवानको भजन गर छोडिदेऊ भन्नुभयो। हस अनि त्यहाँ देख्नु प्रान्तकन त्यो पनि जंगलमा गए त जंगलमा गइसकेपछि भगवानको भजन कीर्तन मन इत्यादि सारा सम्पूर्ण भयो। महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा दुई दुई पटकका छोरा जंगलमा नारदले पठाएको कारणले दक्षे प्रजापतिले आज्ञा गरिबक्छु, हेर ऋषि नारद तिमी आफू जोगी भई लोकलाई जोगी बनाउने कोशिश गरेको हुनाले आजबाट तिमीले गृहस्थीका घरमा कहिले पनि जब यस किसिमबाट एउटा गाईले दुध दिने बेला बाहेक अरू बेला बस्न नपाउने बसेमा श्रीफुटी मर्नुपर्ने श्राप दिए, यसै कारणले अहिले सुन नारद नाम गरिएको ऋषिले त्यो श्राप बेहोर्नु परेकै छ, महाराज गृहस्थीको घरमा बस्न मिल्दैन। यो कथा प्रवचन पुराणहरूदेखि बाहेक यस कारणबाट राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेमको साथमा आज्ञा गर्नु भन्नुका दृश्य प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले आज्ञा गर्नुभयो र अब छोरी भन्दा छोरा असल भनेर सृष्टि गर्न आँटेको छोरा झन खतम, बरु छोरी नै जाति बरु कहिले कहिले कोसिल त ल्याउँछ।

0: त्यसै कारणले अब छोरी सृष्टि गर्छु भनिकन ब्रह्म मुहूर्तमा जब ध्यान गरेर मनन गरेर कीर्तन गरेर आजका मितिबाट जम्मा छोरी 60 वटा छोरी सृष्टि गर्नुभयो दक्ष प्रजापतिले। राजा दक्ष भएको बेलामा पहिलो नम्बरको छोरी 27 वटी चन्द्रमालाई दिनुभयो महाराज, एउटैलाई 27 वटा लौ जा लिन जान नि सजिलो, पुर्याउन जान नि सजिलो, ज्वाइँ पनि एउटालाई मान्दै पुग्ने, दसैँमा टोकोलाएर उसैलाई एउटालाई जो ढोक्दै हुने। 27 वटा अश्विनी भरुणी कृतिका रोहिणी मृगश्रेष आदि गरिएका 27 नक्षत्र अनि 10 वटा धर्मलाई दिनुभयो महाराज, मूर्ति स्मृति आदि गरिएका 3 वटा कश्यप प्रजापतिलाई दिनुभयो, दिति अदिति दनु कारा गोरा सीमिता बलिष्ठ कद्रु आदि, अनि त्यसदेखि पछाडि 4 वटा कृषाक्ष, 2 वटा तार्क्ष, 2 वटा अङ्गिरा र 2 वटा भूतलाई दिएर 60 वटी फेरि विभाजन गर्नु। तिनैबाट पृथक पृथकको पंक्तिमा सृष्टि चल्यो। तिनी दिति महारानीका छोरा दनु हुनुभयो, दनुकी छोरी रोचना तोष्टा नाम गरेका ऋषिले विवाह गर्नुभयो। तोष्टा नाम गरेको ऋषिका जब छोरा विश्वरूप 3 शिरवाला प्रकाण्ड विद्वानलाई महाराज इन्द्रले पण्डित बनाउन स्वर्ग लैजानुभयो भन्दा कसरी तिनी पुरोहितमा गएर नियुक्ति भए यसको बयान सुन्न पाऊ भनेर राजा परीक्षित बडो नम्र निवेदन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो। महाराज परीक्षित, अब यो श्रीमद भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौ त राजा परीक्षित, अब के सुन्न चाहनुहुन्छ भनिकन सोद्धाखेरि मान्लो मेरो प्रभु यदि दयाभाव हुन्छ भनेदेखि यो श्रीमद भागवत महापुराण अन्तर्गत महिमाको वर्णन विस्तारका लागि महाराजा परीक्षितको परमा सुखदेव स्वामीले बडो प्रमाणीकरण गर्नुभएको छ। अहिले महान प्रतापी महान पुरुष एक व्यक्ति जसको नाम तोष्टाका छोरा विश्वरूप नाम गरेका व्यक्तिलाई स्वर्गमा पण्डित बनाउन केरि लैजाए लगे इन्द्र महाराजले। बृहस्पति कहाँ गएका थिए भन्दा बृहस्पति त्यो बेलामा राजा इन्द्रको अपमानको कारणले लुक्नु भएको थियो, दानवराजहरूले दखल गरे। दानवराजहरूको त्यो दखलतालाई पूर्ण विराम गराउनका लागि एउटा गुरू चाहियो एकको लागि, अनि त्यस अवस्थामा गुरु बोलाउन भनेर जाँदा कोही छैनन्, सबभन्दा उत्तम 3 शिरवाला 3 शिर भएको पण्डित जसको एक शिरले वेद विद्याको ध्यान गर्ने, अर्को शिरले राष्ट्रको उन्नति र समृद्धि गर्ने, एक शिरले भोजन गर्ने, यस्तो नीतिमा थिए। भोजन कस्तो पनि गर्थे भनेदेखि जले जे दियो त्यही नै खाने, मतलब मदिरापान पनि गर्न सक्ने, यस्तो क्षमताको वृत्ति भएको पण्डित थिए। तर आखिरका बीचमा तिनलाई इन्द्र नाम गरिएको राजाले मेरो पण्डितको पदमा आउनु पर्यो भनेर प्रार्थना गर्न भनेर जब बोलाउनु भयो ऋषिहरूबाट, तर उहाँले मान्नु भएन म जान्न, किनभने यो अब्जसे काम त्यसमा पनि राजा इन्द्र भनेको पापी छ, त्यो पापीको घरको नुनपानी खाइसकेपछि त्यसबाट पाप सर्न पनि सम्भव।
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ, चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ, त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ, गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो, कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
2: ल दाई पनि, US कम्पनीको US 312 संकर धान लगाउने नि।
3: यो धान कस्तो छ?

0: बहिनी,
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
0: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही जेठ 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनाश, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
3: भर्ना सम्बन्धी सूचना।
5: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
3: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
5: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
3: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
7: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486175 र 98489956576।
11: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
12: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
13: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
12: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
13: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
12: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
14: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
13: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँत